0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सांचे सोलु एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
8: आज 2083 साल असार 5 गते शुक्रबार सन् 2026 जुन 19 तारिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि
1: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
8: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी
7: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो पुनरावलोकनको लागि दायर भएको रिट खारेज उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने
8: नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन
7: अमेरिकाले इरानमाथिको नौ सैनिक नाकाबन्दी हटायो ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी
8: र विश्वकप फुटबलमा क्यानेडाको ऐतिहासिक जित बोस्नियालाई स्विजरल्याण्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
11: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
13: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
7: काया कैरनमा अब खबरको सिलसिला सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको छ अर्थमन्त्री सोडिम वाङलेले जेठ 15 प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गर्नुभएको छ बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब अर्ब रूपियां संकलन करने लक्ष्य छ। अर्थविद दिल्लीराज खनाल भन्नुहुन्छ, विगत में लिएको ठूलो परिमाण को ऋण को परिपक्वता अवधि पुर्याउन थालेको छ, यसले आउँदा दिन में सरकारी ऋण को प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठूलो समस्या आउँछ। यस्तै राष्ट्रीय योजना आयोग का पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ को भनाई में आर्थिक वृद्धि दर राजस्व संकलन बढ़ाने हो भने आउँदा दिन में ऋण को आकार घट्न सक्छ। यो विषय अहिले ऋण लिएको ऋण कति कुशल ढंगले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नु भएको खबर कान्तिपुरले छापेको छ।
8: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 का लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2,86,48,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि झण्डै 11,50,000,000,000 रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ झण्डै 5,00,000,000,000 रूपियाँ, शहरी पूर्वाधारतर्फ झण्डै 6,50,00,000,000,000 रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
7: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेउता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिन भित्र बकौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याच सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। 2080-24 चैतमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढ़ेको भाड़ा उठाउनु पर्ने भनिएको थियो, तर त्यस विरूद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए, जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानून सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाड़ा दर 2079 असार 22 देखि मात्रै लागू गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसला उपर पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको संचालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतकाहरू पुनरावलोकन गरेका थिए। तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन। अब यसअघिको सर्वोच्चको फैसलाले लागू हुने र व्यवसायीले 2079 देखिकै परिमार्जित भाड़ा दर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार 7 गते पर्सीदेखि 9 गतेसम्म चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ। पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ। हिजोको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भन्नुभएको थियो, त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टीमका साथै साझा विवेकशील पार्टी खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह रासोपामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
7: पूर्वी नेपाल नजिकैका पश्चिम बंगाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसूनी प्रणाली झण्डै 1.5 हप्तादेखि हल्ट अर्थात रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा 6 दिन नागिसक्दा पनि नेपालमा मनसून भित्रिने छाँट छैन। कमजोर अवस्थामा रहेको मनसूनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जून मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक मदन सिग्दलले भन्नुभयो, मनसून आफैमा आसाम र पश्चिम बंगालमा सुस्ताएको छ। त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसून नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बंगालको खाड़ीबाट आउने जल बाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यूनचापको अभावले पनि मनसूनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यूनचापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसून कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब विस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसून विस्तारै भित्रिन्छ मर्दनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र वर्षा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात सन् 1990 रेकर्डलाई ब्रेक गर्दै यसपल्ट 339.7 मिलिमिटर वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाखिमपाट काठमाडौं.
1: Uri celebration, it's a goal!
2: It's a goal! Harek World Cup say, yo World Cup ni garo celebrate! Mini sabai generation! Himsa TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsa ko net TV pack! Sartharu lagu hune chan, Himsa TV, uhi celebration, harek generation!
3: Himsa. उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधारमा नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी रासोपाको नेतृत्व सहमतिमा नै चयन हुने औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो पुनरावलोकनको लागि दायर भएको रिट खारेज उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब कृषिका प्रसंग. नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै हिजोदेखि थप उद्योग बन्द भएका छन्. यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो देशमा चिया निर्यात गर्दै आएका उद्योग रहेका छन्. टी एलायन्स अफ नेपालमा टान आबद्ध इलाम पाँचथर कास्की र भोजपुरका समेत गरेर 16 उद्योग बन्द भएको टानका जीवन निरूपानेले जानकारी दिनुभयो. इलाममा मात्रै 79 चिया उद्योग बन्द भएका छन्. यस्तै हिजोदेखि नै झापाका 30 उद्योग समेत बन्द भएका छन्. सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग संचालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन्. सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत

0: रहेका जिउँदा कुखुरा अण्डा दाना र सुरीलाई तत्काल नष्ट गर्ने गरिएको छ। यसरी नष्ट गरिएको कुखुरा अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ। नष्ट गरिएको कुखुरा अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ।
1: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्। बर्खे खेती शुरू हुन थालेको बेला किसान मलको जोहोरमा जुट्न बाध्य छन्। सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदार भएको दावी गरेको छ। बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाली श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ। सरकारले गोदाममा मल मौजदात छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ। विशेष गरी मधेश, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चर्को रूपमा देखिएको श्रेष्ठको भनाई छ। आजको कारोबारमा खबर छ।
0: कृषिका विभिन्न क्षेत्र मध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्। विगतमा निर्वाहमुखी पेशा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्। यसै मध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद घुमागाई। गाई भैंसी पालेर दूध उत्पादन, डेरी व्यवसाय अनि सँगसँगै तरकारी खेतमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ। थप जानकारी सहित मदन पौड्याल।
2: 68 सालमा चाहिँ एउटा गाईबाट शुरू गरेको तपाईँको एक वर्षको दौड़मा चाहिँ एउटा दुईटा तिनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 वटा गाई 10 वटा भैंसी जोड्न सफल भई।
1: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाई, उमेरले वहाँ 62 वर्ष भइसक्नुभयो। 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेशा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो। एउटा गाईबाट शुरूआत गरेको दूध उत्पादनको काम अहिले व्यवसाय बनेको छ। शुरूमा 1.5 लाख रूपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन, डेरी तथा तरकारी खेती गरी लगानी करोड़माथि पुगेको छ। उहाँ भन्नुहुन्छ अहिले आमदानी पनि राम्रै छ, जीविकोपार्जनमा कुनै समस्या छैन।
2: किसानहरूलाई जीविकोपार्जन मिलेर त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि नपुग्ने, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ उबर टाइम पाए नै हुन्थ्यो नि, मलाई 2-4 घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी नि एउटा उबर ट्याङ भनौँ न।
1: आफूले गाई भैंसी पालेका उद्यमी किसान हुमा गाईले गाउँका अरूलाई पनि यो व्यवसायमा प्रोत्साहन गर्नुभएको छ। साथै उहाँलाई परिवारको पनि उत्तिकै सहयोग छ। अनि अरू छिमेकमा जसले पशुपालन गरेका छन् ती पशुको बीमा गर्ने, सामान्य रोग लाग्दा औषधि पुर्याउने, उत्पादन भएको दूध खरिद गर्ने र आफ्ना उपभोक्ता तथा धेरै भए काठमाडौँसम्म पनि दूध पुर्याउने काम भइरहेको छ। यसै गरी पेसामा लाग्न अरूलाई पनि उहाँको सल्लाह छ।
2: पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्नु होइन, 5-7 वटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले पनि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
1: उद्यमी किसानका अनुसार पशुपालन र तरकारी खेतीलाई सँगसँगै लैजानु कृषिमा आत्मनिर्भर बन्ने उत्कृष्ट तरिका हो। आफ्नै व्यवसाय गर्न चाहने र गरिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा किसान हरिप्रसाद हुमागाईको जोड़ छ।
2: अब अहिलेको सरकारले राम्रोसँग कृषिलाई चाहिँ अलिकति जोड़ दिएर, व्यवसायलाई अलिकति जोड़ दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यी रोजगारी हुन्छ। मैले 10-20 जना चाहिँ रोजगारी दिन सक्यो भने अरूले देलान्, अरूले नै त्यो काम गर्लान्, त्यसरी चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव छ।
0: पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिदिएको प्रयासबारे केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला

0: फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि 42 वर्षीय चतुर्मान तामाङ र 44 वर्षीय हस्तबहादुर राईले सोच्नु भएको थियो अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। जेठ 18 भूटानको छामदाङ केन्द्रीय जेलको ढोका खुलेसँगै लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्याएका थिए। उनीहरूसँग साथमा एक एक थान टीभी र केही थान झुला झ्याम्टा थिए। विदाईका बेला चेतावनीको शैलीमा भनियो अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिन्छौ। दुवैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे। जेल प्रशासनले उनीहरूलाई 30,000 भारतीय रूपियाँ खर्च समेत दियो, तर रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन। यही एउटा कागजको अभावले उनीहरूलाई यति बेला देश खोज्दै भौकारिन बाध्य पारेको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुर्मान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुगे। दिनभरि सीमामा बसे तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाएनन्। देश खोज्दै भौतारिरहेका भूटानी राजबन्दी कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य बुन्दामा आधारित छन्, जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना गर्ने लगायतका छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ। विशेष गरी इरानको पुननिर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट रहेका छन्।
5: अब खेल खबर। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जीत निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले हराएको हो। क्यानाडाका लागि पहिलो हाफको 16 मिनटमा क्लाइल क्यारेनले पहिलो गोल गरे। 39औं मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही समय अघि मात्रै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लियो। पहिलो हाफको 33औं मिनटमा कतारका हुमाम अहमदले रेड कार्ड पाएपछि कतार 10 जना खेलाड़ीमा सीमित भयो। खेलको 55औं मिनटमा कतारका अर्का खेलाड़ी असिम ओमा मिदोलाई पनि रेफ्रीले रातो कार्ड दिए। कतार 9 खेलाड़ीमा सीमित रहयो। 63औं मिनटमा लिया मिलरले क्यानाडाका लागि फेरि गोल थपे। खेलको 74औं मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाएका थिए। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जीतसँगै क्यानाडाले अङ्क तालिकामा 4 अङ्क जोडेको छ। गैराति नै समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेल खेलेका छन्। अमेरिकाको लस एन्जलसमा रहेको सोफा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एन हर्ज गोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। खेलको 74 मिनटमा जोहान भान्जाबीले गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। 84 मिनटमा रूबेन बर्गास र 90 मिनटमा मान्जाबीले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। इन्जुरी समयमा एर्मिन महामितले गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विजरल्याण्डलाई 4-1 सहज जित दिलाएका छन्। यसअघि स्विजरल्याण्डले कतारसँग 1-1 बराबरी खेलेको थियो। बोस्निया भने पहिलो खेलमा क्यानाडासँग 1-1 बराबरीमा रोकिएको थियो। यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको 5 मिनटमै मिखाइल स्टेगलको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो, तर 81 मिनटमा प्राप्त पेनाल्टी अवसरलाई थिएबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले 1-1 बराबरी बनायो। बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अंक बाँडेका छन्। विश्वकपमा आज बिहान 7:45 मेक्सिको ग्वाडालाहरा स्टेडियममा समूह एकका मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ़दै गएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढ़ेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा केही शीतल छ। कोशीका केही ठाउँमा राति पनि पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: एमाले मिशन पार्टी जागरण 2083 विशेष राष्ट्रिय अभियान शुरू गरेको छ। गएको फागुन 21 को चुनावमा अकल्पनीय धक्का बेहोरेको एमाले पार्टीलाई पूर्व अवस्थामा फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान शुरू गरेको हो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुनु भन्दै बुढा नीलकण्ठको उहाँकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमजिम कार्यवाही हुने सूचनामा उल्लेख छ। भदौ 23 र 24 को नवयुवा विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो।
5: नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ। पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी शुरू गर्न लागि हो।
4: सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ।
5: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिजो उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो।
4: म्याग्दीको रघु गंगा गाउँपालिका आउँदो आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ।
5: जब जब प्राकृतिक विपत्तिका घटना बढ़छन् निरीक्षण र अनुगमनको बहानामा मन्त्रालय कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढ़ेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्य सँगसँगै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याए हुन्थ्यो। अब भने यसलाई बन्द गर्ने तयारी सरकारले गरेको खबर अन्नपूर्णमा छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधारमा नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी।
4: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको ऋण खारेज। उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने।
5: नेपाल छिर्ने लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसून भित्रिने आकलन।
4: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
5: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत स्विजरल्याण्डले बोस्नियालाई हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
4: र अन्त्यमा आजको कार्टुन आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्वाधार मन्त्रीले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनेको भनाईसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक ठेकेदार घरबाट बाहिर निस्कन लाग्दैछन्। खुट्टामा लगाउने ठूलो पट्टी बोकेकी उनकी श्रीमती ठेकेदार श्रीमानसँग भन्दैछिन्, ठेकेदारीको काम नगर्नु भन्दा मान्नु भएन। बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा मात्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीजन आयो अब एक्साइटमेंट सीमा मात्र होइन घर भित्र महसुस हुन्छ
2: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्ष विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ TU अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला

0: যেন ঈশ্বরের বর্ণবর্ষণ না আছেন।
1: সংগীতে
0: আপনি সংস্কৃত ধারণা অন্য কিছু না আমার কসরী মানে বন্ধু সুদিন মহারা বলেন তো আপনি পরিচয় থাকা গেছে।
1: अनि अहिले जुन खालको भोस संसदमा चलिराख्दाखेरि शर्मा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् भन्नुहोस् भन्नुभयो अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुनुभयो होइन। अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर भइराख्ने हो कि एक प्रकारको त्यो झोसको जस्तो छ भने सांसदहरूलाई
0: होइन। तथा हामी

0: चलाउँथ्यौ
1: त्यो त्यो ठिकै अथवा त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुँदैन
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन अब हामीले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका स्वरहरू प्रतिनिधि सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा सुनवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा
2: तर चलन चल्ने चाहिँ मौखिकमै छ
1: लिखितमा पनि
2: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन प्रश्न गर्नु चाहिँ लिखित रूपमा थियो
1: निरन्तर गर भने धन्यवाद हुँदैन भने तपाईँहरूको सुझाव
2: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त

0: 更清醒的人来了。他说什么清醒的人来了，我不能成为人。
1: 不然你不在国内
0: 生活，不然你不在国内
1: 生活，不然你不在国内生活，不
0: 然你不在国内生活，不然你不在国内生活，不然你不在国内生活，不然你不在国内生活，不然你不在国内生活，不然你不在国内生活，हामीले गरिबी कसरी घटाउने जनताका को इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कङ्क्रिट बनाउनु पर्थ्यो त्यो कङ्क्रिट हुँदाखेरि होला त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर विशाल वर्षै बजेको छ हेर्नुहोस् त्यो वर्षै बजेको त्यो मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ बजेटमा
0: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँले मेहनत गर्नुभयो होला होइन सम्पर्क गर्नुभयो होला होइन मेरो नै अध्ययन गर्दाखेरि राम्रो कुरो के देखिनँ पहिलाको कुराहरू छन्
1: अनुकूल क्षेत्रको लागि चाहिँ बजेटले के के कुरा गरेको छ
0: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शर्मा भनेर डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्ने विवेकाङ्ग रूपमा गर्नुपर्ने के के काम छ भन्नुहोस् भनेर उहाँले हामीले भन्नुभएको र मैले धेरै अग्रणी गराउँछु ती योजना पहिलो कुरो पुरा गरौँ त्यसपछि दीर्घकालीन योजना गरौँ भनेर हामी यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसरी बाँकिरहेको योजनाहरू सम्पन्न गर्ने गराउने होइन अरू राष्ट्रियहरूको योजना भएको जति गर्ने यसरी सुसारमा काम गर्छु उहाँले भन्नुभएको थियो तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन त्यसले आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई चाहिँ बङ्गाल देश डाइरेक्ट चाहिँ दुई अरब तिन अरबको जान्छ नि
1: बङ्गलादेश
0: जान्छ कि धनकुटाबाट सिलगढी होइन त्यसको बारेमा मैले के भनेको थिएँ भने शिव भण्डार बनाऊ ठुल्ठुलो शिव भण्डार बनाऊ
1: सिसन के
0: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थाबाट गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको लागि पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने युवकारको राजधानी धनकुटा हो युवकार चाहिँ

0: भनिसकेपछि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धुमकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ अनि कतिको बचाउन सकियो अथवा सकिएन
1: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो

0: हुन्छ सन्तोष भूषण यसका प्रकृत कसरी जाने भन्ने
1: तपाईँबाट यो कुरा सुन्न चाहन्छु कि यसको अब कसरी नियन्त्रण गर्ने यसको विभिन्न तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त कसरी हुन्छ सम्भव

0: सकिन्छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरा होइन, जनताको बानी कानुन नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाबालाई जनताले चाहिँ प्रतिकार गर्नु पाउनुपर्छ भन्ने मान्यता छ। त्यो मार्नु पाउनुपर्छ भन्ने होइन, त्यतामा प्रतिकार गर्नुपर्छ गरेर भन्दा पनि अब त्यसमा चाहिँ पनि हुन सक्ने
1: प्रतिकार गर्दा त अब
0: जिन्दै हुन सक्ने हो।
1: अनि अर्को कुरा जस्तो अघि तपाईँले

0: त्यो उत्पादन त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
1: हामीले पहल प्राप्त गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्था पनि गर्ने हो।
0: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुगे, तपाईँ मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
1: अब पहिलो कुरो

0: सहमत जाहिर गरिरहेको छ.
1: तपाईँको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्रीहरू अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिरहेका छ.
2: अब लगातार रूपमा प्रदर्शन शर्मा

0: जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व उहाँको झन्झन्ने पाँच वर्षको लागि अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो। नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो नेसुरु जस्तो महसुस हुँदोरहेछ कि कस्तो हुँदोरहेछ मान्छे?
1: मलाई चाहिँ ठिकै लाग्छ, म चाहिँ कस्तो
0: सबैले खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु परेको
1: मलाई चाहिँ कस्तो लाग्छ भने नि अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु भयो नि, जनताले के भन्यो तिमी प्रतिपक्ष बस्नु शासन गर्न नयाँ पार्टीले भनिसकेपछि यसमा टिका टिप्पणी गर्नुपर्ने केही जानी छैन, जसले जनताको भारी मत लिएर जित्ने राम्रो हुने मुलुकमा सुशासन विकास निर्माण आर्थिक सम्बन्धी होइन विदेशसँग कुटनीतिक भाइचारा सम्बन्धी अनि उच्च व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
0: अनि अहिले संसदमा तपाईँले अघि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढी गराएर गर्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सुन्नु कस्तो छ होला, अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चै सरकारका मन्त्रीसँग कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
1: हामीले यति मात्रै भनेको पिच बाटो छ, तपाईँले पिच बाटोमा गाडीको गर्नुहोस् काममा पनि नहुनुहोस् भन्ने हामीले सरकारलाई सजग गर्न चाहेको, म त सबै मान्छेहरूसँग सबैसँग भन्ने निर्देशन छ।
0: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बुझाउनु बन्द भएको स्थिति त्यस्तो केही त
1: होइन। यो जुन मैले कुरो उठाएँ नि त सदनमा, अहिले चाहिँ हामीले नियम निश्चित भएन, नियममा कलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बोलाएर शुभकामना दिनुभयो, तपाईँले सरकारलाई ठिक ट्याएको हुनुहुन्छ उहाँले भन्नुभएको छ।
0: तपाईँले कता कता होइन अब राज्यसभा धेरै साथीभाइहरूले बोलिरहेका छन् भनेर तपाईँले अनुमति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिरहेको थियो?
1: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किनभने जनताले चुनाएको त सुनै चिनाइ घोटाला मैले त भनेको छैन, कसैले भनेको होला होला त्यस्तो होइन होला।
0: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काम अनुसार भेट हुन्छ
1: संसदमा
0: विपक्षी भाग
1: उहाँले एकचोटि डाक्नु भएको थियो भयौँ होइन,
0: तेस्रोमा सांसदहरूलाई गर्दाखेरि
1: अनि अस्ति सदनमा सदनमा त आएको बेला त भेट हुन्छ है
0: प्रधानमन्त्रीसँग पनि हुन्छ
1: हुन्छ
0: त्यतिखेर त के हुनुहुन्छ यसरी तपाईँले निवेदन गर्नु हुन्थ्यो भन्ने खालको त्यस्तो पनि अनुभूति आएर
1: होइन त लोकतन्त्रमा बन्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, मानव मेरो मान्छे होइन ठिकै छ मेरो राम्रो गर्ने।
0: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँ नजिकमा त त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिले काहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको उद्योग के हो संसदीय समितिको सक्रियताबारे?
1: अब यसको बारे मेरो धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्त्वपूर्ण हुनुहुन्छ क्या, अनि पनि पक्का नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन भन्दा पनि गाडी गरेर लानुपर्ने नि त लान सक्नु भएछ नि, हामीलाई सचाउने सुधार्ने कुराहरू उहाँले गइराख्नु भएको छ
0: सभापतिको रूपमा,
1: उनीहरूको सभापति नै महत्त्वपूर्ण भूमिका हो नि त, मनोनेत्री हो नि त,
0: उनीहरूको मान्छेको अलिक परिपक्वता
1: छैन
0: छैन
1: छैन।

0: मिकासँग
1: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएछ कि मैले पहिला नै उहाँलाई चाहिँ विधिको बारेमा समितिको चाहिँ सञ्चालन गर्ने बारेमा मैले पहिला उहाँहरूले भनेको नि त सर्वसुलभ मिटिङमा
0: अहिले पनि भनौँ बैठक स्थगित भयो भने के कसो कारणले मैले के सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ भने समितिलाई
1: अलिक परिस्थिति तयार भएपछि त म गर्छु मेरो भूमिका महत्वपूर्ण हुन्छ
0: अहिले परिस्थिति तयार भइसकेको छैन
1: अनि अहिले हामी बजेट पनि छलफल छ नि त
0: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समिति तर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न
1: पाइन्छ
0: अनि समितिलाई विगतको कस्तो भयो भने झन् 80% समितिको निर्देशन पालना भयो भनेर हामीले पटक पटक भनिराख्नु पर्यो अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रियो के लाग्छ तपाईँलाई
1: यो दुबाटोमा छ दुबाटो भनेको नि सुध्रिने कि बिग्रिने दुबाटोमा दिएको छ हामी फेरि यात्रा गर्छ कि तेर्सो वर्ष यात्रा
0: त्यसलाई के कुराले निर्धारण गर्ने
1: गर्छ तिम्रोमा भर पर्ने छिजन त

0: cabeza no se te prende, son los apenas.
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
0: त्यत्रो भजन दल भारी मध्येर पठाएर उहाँको कतै गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कसै सिनिरहनु पर्ने कुनै जरुरी छैन।
1: तर समितिमा त फेरि अल्पमत्र भवनको कुरा हुँदा त फेरि विपक्षीमा पुग्दैन।
0: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने होइन, हामी विधिमा चढ्ने लोकतन्त्रमा भएको कारणबाट मलाई के लाग्छ भने उहाँले नै विधिक कुराहरू निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
1: अनि अघि सुरुमा मैले तपाईँले सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउने दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सोचेर के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले सुकिन राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो, यस बारेमा तपाईँको विचार के हो?
0: यो त स्पष्ट छ, पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् कि संघको रुन्छौँ त इन्डियामा संघको हेरौँ त कति प्रभावकारी छ, एकजना सांसदलाई कति सरकारी सेवा छ। हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकेको छ, होइन अब कानुन पनि गर्नुपर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटलमा पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बगाएको छ। त्यो भएको हुँदाखेरि मलाई के भन्छ, सुकी सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना
0: किनभने उसले कानुनबाट ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गर्न सक्दैन, डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिन महिना दिनुपर्छ भन्नु लाग्छ, एकजना दिनुभयो। अब उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन जनसङ्घको हो नि, होइन जनतासँग त्यो विषयमा त दिनुपर्छ भन्ने मान्यता मेरो छ।
1: कति एकजना अब उसले विधेयक दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बनाउनुपर्छ भने बढाउनु पर्छ भन्ने छ। अनि यसमा के सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
0: यो कामको बाँडफाँड हो नि, जस्तै एकजनाले मात्रै भ्याएन भने पनि हुँदैन, उसले सहयोग गर्छ होइन, त्यो नभएको दोस्रो
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यो राख्नु पर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिरहेको सुनिन्छ नि,
0: विज्ञकालाई भन्ने
1: अनि कानुन छ जानेको बुझेको पढाएको हो कि अथवा के
0: होइन, जनताको भन्नु जनताले चुनिएको आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पर्ने सर्टिफिकेटले गर आफ्नो मलाई होइन, यो विज्ञको बारेमा चाहिँ म दिन्छु कि।
1: तर फेरि सोचिएको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै घटेको त निकटको हो नि त,
0: होइन दायरा छ नि, त्यसको त विधि छ नि त, विधि प्रसारित गर्नुपर्छ भन्छ अन्त हुनुहुन्न भन्ने छ नि त, त बाहिर हल्ला भयो क्या, मिडिया जस्तै हल्ला हुन्छ नि त, श्रीमती राखेर राख्यो भने त आमा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, यो पास अनिवार्य भने छ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाउनुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता बनिँदैन, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो चाहियो नि त।
1: अनि त्यो सोकी राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
0: होइन सरकार पहिला थियो उसले काट किन निवेदन पर्यो त, सो उहाँहरूलाई पनि आवश्यक छ,
1: सुकिएको बारेमा सरकारले उनीहरूलाई निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
0: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ
1: सुकेको लागि कुरा गर्नु।

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulefm.com बाट संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुलेफएमका प्रहरी हवलदार बानिया पुलिस अफ द मन्थ घोषित। नेचरल्यान्डमा निशुल्क पार्टीहरूको मुख्य क्यान्सर परीक्षण शिविर सम्पन्न। 122 महिला लाभान्वित। सोल्दे ए टीमलाई निन्देज सेपास्मेठी गोल्ड कपको उपाधि। सोलो विस्फुण नगरपालिका कोडा नम्बर 3 बालमती वडा घोषणा। नासागारा लुक्ला मोटर बाटोको शिलान्यास। सिलिन्दुकको सीमा पांगता पहिचान तथा स्वास्थ्य शिविरको दोस्रो दिन दोस्रो भन्दा बढ़िलो सेवा लिए। खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कार्यवाहीको माग गर्दै खोटाङमा प्रशासनमा ज्ञापन पत्र। र विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको जीत। चेक रिपब्लिकन र दक्षिण अफ्रिकाले बराबरी खेले। सुलखुममा फरार प्रतिवाद युवकका अभियानमा सफलता हासिल गरेपछि प्रहरी हवलदार बोधबहादुर बानिया जेठ महिनाको पुलिस अफ द मन्थ घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सुलखुमले अदालतमा फैसला कार्यान्वयन फरार अभियुक्तको खोजी तथा पक्राउमा देखाएको सक्रियता कार्यकुशलता र जिम्मेवारीपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो। कार्यालयका अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा सुलखुमले जिल्ला अदालतबाट 2 वर्ष कैद र 2 लाख रूपियाँ जरिवाना ठहर भई फरार रहेका लाल बहादुर कार्कीलाई पक्राउ गर्न बानियाको नेतृत्वमा खटिएको टोलीले सफलता हासिल गरेको थियो। सोलो दुत्कुण्ड नगरपालिका घारा तुम्लाका 53 वर्ष कार्की लामो समयदेखि काठमाण्डुमा लुकेर बस्दै आउनु भएको थियो। उहाँलाई जेठ 9 गते काठमाण्डु महानगरपालिका 6 बाट पक्राउ गरी कानूनी प्रक्रियामा लैएको थियो। यस्तै वैदेशिक रोजगारी ठगी तथा बैंकिङ कसो सम्बन्धी विभिन्न मुद्दामा अदालतबाट 4 वर्ष 6 महिना 1 दिन कैद तथा 36,95,000 रूपियाँ जरिवाना बिगो र क्षतिपूर्ति ठहर भए फरार रहेका नारायण कुमार खड्कालाई पक्राउ गर्न पनि बानियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। तिमलाको स्थायी बासिन्दा खड्काई जेठ 21 गते बिहान काठमाण्डुको कागजस्वरी मनोहरा नगरपालिका धारास्थित सार्वजनिक स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले सुनाएको छ। यसै डुपुर स्थित प्रहरी चौकी रामपुर झिल्के दरबन्दी भई हाल जिल्ला प्रहरी कार्य सुलखुमा कार्यरत बानियाले विभागीय मूल्य मान्यता आदेश र निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरेको कार्यालयले सुनाएको छ। नेचरल्याण्ड गाउँपालिकामा सञ्चालन गरिएको 1 दिने निशुल्क पाठ्यघरको मुख्य क्यान्सर परीक्षण उपचार तथा परामर्श शिविरबाट 122 जना महिला लाभान्वित भएका छन्। गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत प्रश्नन रुग्णता कार्यक्रम अन्तर्गत मानव अधिकार शान्ति र विकास मञ्च नेपालको सहकार्यमा बुधबार नेचा बेतघारी स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको थियो। महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको शिविरमा विशेष गरी 30 वर्षभन्दा माथिका 100 जना महिलाका आधुनिक एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख केशव बास्तुलाका अनुसार अघिल्लो परीक्षणमा समस्या देखिएका तथा विभिन्न कारणले स्वास्थ्य जाँच गर्न नपाएका महिलालाई समेत प्राथमिकतामा राखिएको थियो। यस क्रममा योजनाको पुनः परीक्षण गरिएकोमा 5 जनालाई थामो गोलोसेसन विधिबाट तत्काल उपचार विधि आवश्यक परामर्श प्रदान गरिएको छ। शिविरमा पाठ्यघर सम्बन्धी परीक्षण सहित तल्लो पेटका विभिन्न स्वास्थ्य समस्याको जाँच उपचार तथा स्तन क्यान्सर बारे सचेतनामूलक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। खुम्बु पासाङ लामो गाउँपालिका 3 टोकटोकमा आयोजित 6 निन्देज शेर्पा गोल्ड कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि कोम्बे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह टीम ए ले जितेको छ। असार 2 गते सम्पन्न फाइनल प्रतिस्पर्धामा फैफुल्ला तामाङ सुहास लुक्कालाई पराजित गर्दै टीम ए विजेता बनेको हो। प्रतियोगितामा फैफुल्ला तामाङ समाज उपविजेतामा सीमित हुँदा कोम्बे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता
विजेता समूहकै टीम बी तेस्रो बनेको छ। दुबी उपाधिसँगै विजेता टोलीले नगद 3,00,000 रूपियाँ गोल्ड कप ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले 1,50,000 रूपियाँ तथा तेस्रो हुने टोलीले 75,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ। यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट उत्कृष्ट खेलाड़ीमा कोम्बो टीम एका प्रेम तामाङ घोषित हुँदै नगद 10,000 रूपियाँ प्राप्त गर्नु भएको छ। यसै विधागत पुरस्कार तर्फ आमा दबलम युवा क्लब पाङदेचीका पासन बेन्जी शेर्पा उत्कृष्ट सेठर ठाकुरला तामाङ समाजका दिनराज राई उत्कृष्ट स्पाइकर ओम्बे टीम एका अशोक राई उत्कृष्ट डिफेण्डर र नेमा साङ्गे शेर्पा उत्कृष्ट सर्भर घोषित हुनु भएको छ। सोलु बुटकुण्डा नगरपालिका तीन तामाखानेलाई जिल्लाको दोस्रो बालमैत्री एउटा घोषणा गरिएको छ। सरकारद्वारा जारी बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका उल्लेख गरिएका बाल संरक्षण बाल विकास बाल बचाव तथा बाल सहभागिता सम्बन्धी 52 सूचक सफलतापूर्वक पूरा गरेपछि एक विशेष समारोहका बीच बुधबार ओडालाई बालमैत्री एउटा घोषणा गरिएको हो। बाल बालिकामा लगानी सबैको सरकार बालमैत्री नगर विकास र समृद्धिको आधार भन्ने मूल नारासहित ओडा कार्य आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि नागरिक समाजका अध्यक्ष शिक्षक विद्यार्थी तथा अभिभावकहरूको मुख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा सोलु बुटकुण्डा नगरपालिकाका प्रमुख नामग जाङ्गो शेर्पाले पानसमा बत्ती बालेर तामाखानलाई औपचारिक रूपमा बालमैत्री एउटा घोषणा गर्नु भएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख शेर्पाले महत्वपूर्ण सूचक पूरा गरेर बालमैत्री एउटा घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भएको छ। बालमैत्री एउटा घोषणा गर्नु मात्र उपलब्धि नभए यसको दिगोपना कायम राख्नु अझ चुनौतीपूर्ण पक्ष रहेको बताउनु भएको छ। आगामी दिनमा पूरा गरिएका सबै सूचकलाई विभागमा निरन्तर कार्यान्वयन गर्दै बाल बालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रम पीके माध्यमिक विद्यालय लोडिङमा सम्पन्न भएको छ। विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बुलाई सड़क सञ्जालसँग जोड्ने नासागरा लुक्ला मोटरवे बल निर्माण कार्यको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमका बीच बिहिबार सड़क खण्डको शिलान्यास सम्पन्न भएसँगै लामो समयदेखि प्रतीक्षामा रहेको आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता राख्दै खुम्बु पासुङ लामो गाउँपालिकाले उक्त सड़क निर्माणका लागि 2,44,89,794 रूपियाँ 82 पैसा बजेट विनियोजन गरेको छ। गाउँपालिकाको विशेष लगानीमा शुरू भएको यस आयोजनालाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता स्थानीय सरकार तथा सरकारवालाहरूले व्यक्त गरेका छन्। सड़क निर्माण सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाले दैनिक आउजा तथा उपभोग्य सामग्री ढुवानीमा सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ। थुलुङ बुटकोशी गाउँपालिकामा संचालन भइरहेको स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविरको दोस्रो दिन 98 जनाले सेवा लिएका छन्। गाउँपालिकाको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मंगलबारबाट शुरू भएको शिविर बुधबार वडा नम्बर 4 र 5 संचालन गरिएको थियो। जनकल्याण माध्यमिक विद्यालयमा आयोजित शिविरबाट 10 वर्ष मुनिका 16 बालबालिका 15 जना अपाङ्गता भएका व्यक्ति तथा अन्य 109 जना नागरिकहरू 140 जनाले सेवा लिएका छन्। यस्तै हिमालय माध्यमिक विद्यालयमा संचालन गरेको शिविरमा 10 वर्ष मणिका नौसेना बाल बालिका सहित 198 जनाले सेवा प्राप्त गरेका छन्। गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार शिविर मार्फत स्वास्थ्य परीक्षण आवश्यक परामर्श तथा अपाङ्गता पहिचान सम्बन्धी सेवा प्रदान गरिएको छ। गाउँपालिकाले शिविर असार 9 गतेसम्म संचालन गर्नेछ। खेलकुदको बजेट अनियमिततामा समन्वयलाई कार्यवाहीको माग गर्दै खेलकुदसँग सम्बन्ध संघ संस्थाले जिल्ला प्रशासन कार्य खोटाङमा ज्ञापन पत्र बुझाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी खेलकुद बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेश र कार्यालय प्रमुख लीला भक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन ज्ञापन पत्र बुझाइएको छ। अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिले महत्वमा खेलकुद
विकास बोर्डले पठाएको 8 लाख मध्ये 6,56,000 गरेको पाइएको छ। मिक्तुल स्थित कृषि विकास मंचमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कार्यवाहीको माग गर्दै ज्ञापन पत्रबद्ध बुझाइएको छ। विक्रमसम्म 2081 माघ 19 गते 38,000, चैत्र 11 गते 1,25,000, चैत्र 31 गते 4,20,000, विक्रमसम्म 2082 वैशाख 23 गते 10,000, साउन 11 गते 43,000, माघ 11 गते 40,000 गरी 6,76,000 निकासा गरेको पाइएको उल्लेख गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघको उत्तर प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई 12 बुधे सुझाव सुझाएको छ। महासंघको उपाध्यक्ष रविन दाहालले नेपाल राष्ट्र बैंकका निर्देशक सुमन न्यौपानेलाई भेट गरी औद्योगिक र व्यवसायिक क्षेत्रको सुधारका लागि विशेष व्यवस्था गर्न माग गर्नु भएको हो। महासंघले बुझाएको सुझावमा विशेष गरी उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रलाई हेर्ने नीतिगत दृष्टिकोण फरक हुनुपर्नेमा जोड़ दिएको छ। महासंघले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन गर्न बैंकहरूले लिने रिक्स प्रिमियर अधिकतम 0.5% भन्दा बढ़ी हुन नहुनुपर्ने समेत उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा यो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सन्तले यो हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ। सरकारले कक्षा 12 को नतिजा 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। यो वर्षको कक्षा 12 को परीक्षा 14 वैशाख 27 गतेसम्म संचालन भएको थियो। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। क्यानाडाले कतारलाई 6-0 हराएको छ। क्यानाडाका लागि 16 मिनटमा क्लाइन केरिनले पहिलो गोल गरेका थिए। खेलको 39 मिनटमा गोल गरेका जोथान डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षण अघि व्यक्तिगत दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लिएको थियो। पहिलो हाफको 33 मिनटमा कतारका हुमाद अवधले रेड कार्ड पाएपछि कतार 10 जनामा स्मुद बनेको थियो। खेलको 15 मिनटमा कतारका खेलाडी असुना मोदानीलाई पनि रेफ्रीले रेड कार्ड थमाए। कतार 9 जनामा सीमित रहयो। 63 मिनटमा लिएमा मेरेलले क्यानाडाका लागि गोल गरेका थिए। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुगेको थियो। खेलको 39 समयमा जनाना त डेभिडले गोल गर्दै हरिलो मैदानमा ह्याट्रिक बनाए। त्यसपछि क्यानाडा 6-0 विजयी भएको छ। यससँगै क्यानाडा अंक तालिका गुलमा 4 अंक जोडेको छ। गैरात्रीय समूहबीको खेलमा स्विजरल्याण्ड पहिलो जेसँग समूहको शीर्ष स्थानमा पुगेको छ भने समूहको चेक रिपब्लिक खण्ड दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था

हार्दिक बधाई। सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पिली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
0: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
5: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबाट

0: अलिकति बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ नि।
2: बारिशमा लज सिर्जना गरी दुर्वेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
4: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको धुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशु फिर्ता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सोझी दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851-18-73-85। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका 7 सोलु।

हार्दिक बधाई। सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पिली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे 20 बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजी मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र हो प्रतिभा र भविष्य बनाउने कलेज
3: शिक्षित आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष नुनाकेको नेपाली नागरिक हुनुपर्छ अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 सम्पर्क मिति असार 12 विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कले प्रति निवेदन साथ बुझाउनु पर्नेछ आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्त्री वाणिज्य भैंस सलेरीमा रहेको सही नम्बर 2031-6092001 जम्मा गरी सोको सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए सोको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-6353 र 98-41-38-96-20 विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुतकुण्ड नगरपालिका साथ सुलुखुम्बु

0: झाँखेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
0: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179779
2: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
3: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतो सिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलान नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
4: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385-190-9762-44-21-22 र 98-40-21-80-70। साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ନାଗରିକ ସହାୟତା କକ୍ଷ ସଞ୍ଚାଳନ ସମ୍ବନ୍ଧୀ
1: ଅଗଣିଥିବା ଗ୍ରହୀ ମହାନୁଭାବରୁ ୟାତାୟତ ବ୍ୟବସ୍ଥା କାରିଣୀବାଦ ପ୍ରବାହରେ ସେବା ପ୍ରାପ୍ତିକୁ ସହଜୀକରଣ ଲାଗି ନାଗରିକ ସହାୟତା କକ୍ଷ ସଞ୍ଚାଳନ କରିବ ଉକ୍ତ କକ୍ଷବାଟ ନିଶୁଳ୍କ ସେବାହରୁ ପ୍ରାପ୍ତ ସେବା ପ୍ରାପ୍ତିକୁ ଲାଗି ନାଗରିକ ସହାୟତା କକ୍ଷ ବା ସମ୍ପର୍କ ରାଖନ ଅନୁରୋଧ କରିଛ ସେବା ପ୍ରାପ୍ତିମା କଟିକୁ ପ୍ରଲୋଭନ ନକରି ଆପସେବା ଲିନ ହାର୍ଦ୍ଦିକ ଅପିଲ କରଦଛ ସେବା ପ୍ରାପ୍ତିମା କୁ ଗୁଣାସ ଆଇନା ଗୁଣାସିନୀ ଅଧିକାର କାରିଣୀ ପ୍ରମୁଖ ସୁଧୀ ସମ୍ପର୍କ ରାଖନ ସଫଳ ହୋଇଛ
0: କୋଶି ପଡ଼ିତ ସରକାର ଆନ୍ତରିକ ମାମଲା ତଥା କାନୁନ ମନ୍ତ୍ରାଳୟ ବିରାଟନଗର
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दसमा मिलेर पढियो अरू पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
4: ए रुम गाउँको छिटो बोली

हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

0: स्नेहा कुरा प्रश्न विचार
1: समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे केन्द्रित छ। कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्। विगतमा निर्वाहमुखी पेशा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्। यसै मध्येका एक हुनुहुन्छ काभ्रे दुलीखेलका उद्यमी हरिप्रसाद हुमागाई। उहाँ उमेरले 62 वर्ष भइसक्नु भएको छ। अहिले गाई भैंसी पालेर दूध उत्पादन, डेयरी व्यवसाय अनि सँगसँगै तरकारी खेतीबाट आत्मनिर्भर बन्न सफल हुनुहुन्छ। काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाईलाई भेटेर मैले उहाँले अहिले गरिरहेको काम र शुरूआतका चुनौती बारे सोधेको छु।
1: अब मेरो चाहिँ फार्म 68 सालमा चाहिँ एउटा गाईबाट शुरू गरेको, तपाईँको एक वर्षको दौड़मा चाहिँ एउटा दुईटा तीनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 वटा गाई 10 वटा भैँसी जोड्न सफल भई, त्यसबाट चाहिँ अनि हाम्रा परिवारमा चाहिँ अलिकति बच्चाहरू नि हुर्किँदै गए। के गर्ने भन्ने चाहिँ एउटा गुनासोमा छोराले अब म दुधकै काम गर्छु भनेर चाहिँ उनले चाहिँ एउटा डेरीको चाहिँ प्रस्ताव राख्यो अनि घरमै हामीले डेरी राखेर चाहिँ अब अहिले दुधको उत्पादन 2000 लिटर दुध त्यो टोलमा चाहिँ किसानहरूलाई चाहिँ हामीले चाहिँ हरेक कुरामा सुविधा दिएको छ। भनौँ न अहिले 10 वर्ष भयो हामी ठेकेदार बनेको, त्यो दुधको चाहिँ ऊ गर्ने ठेकेदार बनिया छ, 150 जना किसान छन्। किसानलाई चाहिँ हामी सुविधा के दिएको छ भने बिमा उहाँहरूलाई निशुल्क भन्दा नि हुन्छ अनि उपचार चाहिँ किनभने सानोतिनो उपचार चाहिँ हामीले पैसा नलिकिनु गरेको छ अनि सानोतिनो औषधिहरू चाहिँ निशुल्कै दिएको छ किसानहरूलाई। हामीले सुविधा चाहिँ किसानहरूलाई के आवश्यक पर्छ त्यो चाहिँ पूर्ति गरेको छ, उहाँहरूले चाहिँ दुध दिनुभएको छ। एकजना किसान बराबर तपाईँको 3 लाख 3.5 लाखको दुध बेच्नुहुन्छ महिनाको, बेचेर चाहिँ उहाँहरूले आय आर्जन गरेको छ। किसानको चाहिँ गुनासो दुधको वृद्धि भएको छैन अनि राज्यले गर्नुपर्ने चाहिँ काम किनभने यसो अब पशुको स्वास्थ्यको लागि चाहिँ एकदम जटिल रोगहरू चाहिँ तिनीहरू अनि मिल्कफेयर अब यस्ता चाहिँ किसानहरूलाई चाहिँ किनभने अब त्यो मिल्कफेयर हुँदाखेरि चाहिँ अब पशु मर्ने अनि बिमा चाहिँ अब तपाईँको चाहिँ 1 लाख बराबर चाहिँ 1200-1300 अब सरकारले चाहिँ अब त्यो बिमा निशुल्क गरिदिए हुन्थ्यो भन्ने किसानहरूको गुनासो छ।
0: किन किसानहरूको चाहिँ गुनासो रह्यो तपाईँले जुन उठाउनु भएको छ, मैले शुरूआती चरणमा जोड्न खोजे तपाईँले 12-13 वर्षदेखि फार्मकै रूपमा चाहिँ काम गर्नु भएको छ भनेर, शुरूआत कसरी गर्नुभयो
1: भने नि मैले अब एउटा गाईबाट शुरू गरियो गर्दै जाँदाखेरि चाहिँ 10-20 वटा चाहिँ पशु भएर 5 वर्ष चाहिँ हामीले चाहिँ बाइकमै दुध बनेपा डेरीमा हामीले 5 वर्ष लगाउँ, 5 वर्ष पछाडि चाहिँ हाम्रो डेरी भयो अनि सबै समेट्यौँ वारी पारी समेटेर अहिले गाडीमा हामीले बिहानको बिहानै बेलुकाको बेलुकै दुध चाहिँ बजारमा हाम्रो दुध पुग्छ। हाम्रो डेरी चाहिँ सरस्वती डेरीमा हामी दुध चाहिँ 1000 लिटर बिहान बेलुका गरेर चाहिँ 1000 लिटर दुध चाहिँ त्यहाँ बिक्री हुन्छ। हाम्रो बढी भएको दुध चाहिँ तपाईँको शुभारम्भ भन्ने एउटा फ्याक्ट्री छ नालादानी, बढी भएको दुध त्यहाँ दिन्छौँ। बेलुकाको 10 क्यान दुध काठमाडौँ आउँछ गाईको, त्यसरी नै सुरुवात गरेर नि अहिले अब राम्रो आमदानी भनौँ न, बिहान बेलुकाको गुजराएर विदेश जानु परेको छैन छोराहरूलाई, यी रोजगारी भइज 2-3 जनालाई चाहिँ रोजगारी पनि दिएको छ हामीले।
0: कतिजना हुनुहुन्छ यसरी परिवारमा काम गर्ने?
1: परिवारमा चाहिँ हामी 2 छोरा 2 छोरी बिहा गरिसके, छोरीहरूको चाहिँ बिहा गरेर 10-8 वर्षै भइसक्यो, छोराहरूको पनि 10-8 वर्षै भयो बिहा गरेको। त्यही एउटा गाईको दुध लिएर चाहिँ हामी अर्कोको डेरीमा दुध बेच्ने, दुध बेचेर तरकारी खेती गर्ने जीविकोपार्जन मात्रै भएको थियो, बच्चाहरू पढाउने ऊ गर्ने अनि बच्चाहरूलाई पढाइ लेखाइ गरेर अलिकति हुर्किसकेपछि बच्चाहरूले नि यो व्यवसाय गर्दा कस्तो होला भन्ने चाहिँ छोराहरू हुर्किएपछि सल्लाह आयो, सल्लाह आइसकेपछि ल ठिक छ नि त ऋण धन गरेर चाहिँ मैले कृषि ज्ञान कृषि विकास बैंकले 10 लाख जति ऋण दिनु हामीले पत्याउनु भयो अनि पत्याएर त्यो सुरुवात गरेको अहिले कृषि विकास बैंकको चाहिँ मैले 1 करोडसम्म चाहिँ ऋण लगानी गर्न चाहिँ सफल भए उहाँहरूले ऋण पनि दिनुभयो अब अहिले 2% को 1 करोड रुपियाँ राखिनु भएको छ तपाईँलाई 1 करोड रुपियाँ ल 50 वटा भैँसी किन्नुपर्छ 2% को पैसा आइछ ल लैजानुस् भन्ने शुद्ध चाहिँ सल्लाह दिनुभएको छ कृषि ब्याङ्कमा कृषि ब्याङ्कमा मैले 35 वर्षसम्म चाहिँ कारोबार राम्रो कारोबार गरेको छ एक पैसा पनि हर्जना तिरेको छैन कृषि विकास नेपाल सरकारको पैसाले मैले आफूले पनि कमाइछु उहाँहरूलाई नेपाल सरकारले पनि ब्याज तिरेछु कर तिरेछु मेरो 50 लाखको त ऊ फर्मै दर्ता गरेको छ 50 लाखको तपाईँको नगरपालिकादेखिबाट चाहिँ प्यानमा गएर चाहिँ झन्डै 25-26 हजार मैले कर तिर्नु तिरेछ
0: भनेपछि व्यावसायिक किसान बन्नुपर्ने रहेछ भन्ने लाग्यो 8-10 वर्ष अगाडि
1: एकदम म चाहिँ के भन्छु भने अझै यो त थोरै मात्रै भयो अब राज्यले चाहिँ अलिकति चाहिँ नीति गर्छु भन्नेलाई चाहिँ अलि ऋण दिएर निर्व्याजी त नदेला ल जिरो अब गर्छु भन्नेलाई त 0.1 नि दिँदाखेरि उसले 10-20-50 जनालाई चाहिँ रोजगारी दिन सक्छ भने नेपाल सरकारले केही न केही चाहिँ गरिदिनुपर्छ किसानलाई किसानको हितको लागि काम गर्नुपर्छ केही प्रतीक्षामा छन् किसानहरू अब अहिलेको सरकारले राम्रोसँग कृषिलाई चाहिँ अलिकति जोड दिएर व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो यी रोजगारी हुन्छ मैले 10-20 जना चाहिँ रोजगारी दिन सकेँ भने अरूले देलान् अरूले नै त्यो काम गर्लान् हेरि त्यसरी चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव छ
0: तपाईँले चाहिँ विशेष पशुपालनमै ध्यान केन्द्रित गर्नुभयो
1: त्यसैलाई चाहिँ मैले चाहिँ उ गरेको छ अब वास्तवमा अब बाबुहरू गर्दैछन् अब मेरो त जोड त के छ भने अब त्यो दूध उत्पादन गाउँबाट उत्पादन गरेको दूधलाई त्यसैलाई चिज बनाउने त्यसैलाई पनिर बनाउने त्यसैलाई खुवा घोट्ने अब नेपाललाई मात्रै किनभने मैले 10-20 हजार लिटर दूध चाहिँ त्यहाँ कलेक्सन गरेर चाहिँ विदेशको चाहिँ अन्तर्राष्ट्रिय चाहिँ बजार चाहिँ नेपाल सरकारले उ गर्यो भने हामी चिज बनाएर चाहिँ अरू राष्ट्रमा दिन सक्छौँ अब इन्डियाकै त्यो कुहिया दूध ल्याएर चाहिँ हाम्रो बजार पाइँदैन कहिले दुधै फाल्नुपर्ने हुन्छ त्यो चाहिँ अलिकति विनाशै हो काभ्रेले चाहिँ किनभने काठमाडौँलाई चाहिँ दुध आपूर्ति गरेछ अब काभ्रेले नै दुध फाल्नु परेको छ पोहोर परा दुधै फाल्यो यसपालि चाहिँ छैन होल्डे भएको छैन
0: त्यस्तो समस्या किन आउँदो रहेछ
1: अब यो चाहिँ खास गरी चाहिँ किनभने अब राज्यले ध्यान दिनु पर्ने कुरो हेर्नुहोस् अब राज्यको नीति कस्तो छ भने अन्तर्राष्ट्रियको चाहिँ बजारमा इन्डियाबाट दुध ल्याइदिने इन्डियाबाट तरकारी ल्याइदिने अहिले आलु बिकेन हेर्नुहोस्
0: काभ्रेमा
1: आलु सबै हामी चाहिँ किनभने 10-15-20 रुपियाँ लगानी छ 10 रुपियाँको भाव अनुसार किराको भनिसकेपछि किसान डुबे तरकारीमा डुबे असिनाले पीड़ित भइयो बिना छैन तरकारीमा अनुदान केही छैन त्यो भएको कारण चाहिँ किसान चाहिँ अलिकति पीड़ितै छन् तैपनि किसानले चाहिँ हिम्मत हारेको छैन
0: काभ्रेका किसानहरूले
1: हिम्मत हारेको छैन नीति र नियम कानून बनाइदिएर चाहिँ सरकारले चाहिँ एउटा चाहिँ कानून मात्रै चाहिँ राम्रो बनाइदियो भने नि किसान सधैँ धनी हुन्छ
0: कुराकानीमा हुनुहुन्छ चेती देवी कृषि फार्म धुलिखेल काभ्रेका हरिप्रसाद हुमागाई तपाईँ कृषि विशेष कार्यक्रम बदलको नेपाल सुनिरहनु भएको छ खास गरी उहाँले पशुपालन त्यसै अन्तर्गत चाहिँ आय आर्जनको बाटोमा चाहिँ काम गर्नु भएको छ विशेष गरी दूधको क्षेत्र अनि तरकारी सँगसँगै पनि जोड़िएका कुराहरू छन् शुरूआती चुनौती चाहिँ के भोग्नु पर्यो त
1: अब चुनौती त अब यसमा चाहिँ पशुपालन र तरकारीमा चुनौती हरेक चुनौतीमा चाहिँ हामीले किसानले चाहिँ भोगेका छौँ तपाईँको तरकारी उत्पादन गर्यो टमाटर तपाईँको किराको 10 रुपियाँ हेर्नुहोस् अब त्यसमा लगानी चाहिँ हाम्रो 20 रुपियाँ परे हुन्छ निम्न चाहिँ 50 रुपियाँ चाहिँ किराको टमाटर जुनसुकै तरकारी नै 50 रुपियाँ किलो हुनुपर्ने हेर्नुहोस् अब दुधको हकमा चाहिँ के हुन्छ भने तपाईँको नेपाल सरकारले अहिले 5 वर्ष 6 वर्ष वृद्धि गरेको छैन हेरि अब त्यसको चाहिँ त्यो पशुहरूले चाहिँ खाने पशु आएर चाहिँ वृद्धि भइरहेको छ 1 किलो बराबर चाहिँ तपाईँको दाना झन्डै 100 रुपियाँ तपाईँको 50 किलोको दानालाई झन्डै 2500 परेर जान्छ कति पर्छ 100 रुपियाँ मास्तिरै पर्छ हेर्नुहोस् अब दुधको चाहिँ मूल्य वृद्धि भएको छ भने 100 रुपियाँ लिटरमा दुध पाइन्छ गाईको 100 रुपियाँ भैँसीको 150-130 तपाईँको 6 फाट बराबरको दुध हामी खान पाउँछ हेर्नुहोस् है अब दुधको वृद्धि छैन अब त्यो पशुलाई खुवाउने आहारा चाहिँ वृद्धि भयो अब दुधको चाहिँ वृद्धि गर्नुपर्ने सरकारले अब त्यो गरेको छैन 5-7 वर्ष भइसक्यो नेपालमै उत्पादन गरेर चाहिँ नेपालमै खपत गर्ने गरी सरकारले नियम र नीति ल्याइदिनु पर्यो विदेशको भर पर्नु भएन हरेक चीज नेपालमै तपाईको चाहिँ उत्पादन चाहिँ धान देखि बडा हरेक चीज नेपालमा उत्पादन हुन्छ। नेपालको माटो त विश्वको भन्दा नि राम्रो माटो छ। हेर्नुस् सुन फलाउने माटो नेपालको माटो सुन फलाउने विश्वमै खाने न हामीले जे विश्व बजारबाट चाहिँ बिरुवा ल्याएर रोप्यो भने नेपालमा जे रोप्यो त्यही उत्पादन गरेर चाहिँ हामी खान सक्छौँ भने नेपालको माटो कति राम्रो रहेछ त त्यो चाहिँ सरकारले पनि पहिचान गर्न सके छैन। किसानले त पहिचान गरी जे उत्पादन गरे त्यही फलाएको छ नि त हामीले सरकारले त्यो माटोलाई पहिचान गरेर किसानलाई माया गर्ने एउटा नीति नियम कानुन चाहियो कि नेपालमा कानुन छैन। जसले जे गर्दै हुने जसले जे बोल्दै पनि हुने अब त्यो नीतिमा चाहिँ हामी लाग्नु भएन। कानुन
2: किसान पनि त्यसबाट
1: मर्कामा
2: लाग्यो
1: एकदम एकदम मर्कामा किनभने उत्पादन उनले गर्छन् तपाईँको चाहिँ उत्पादन भनिसकेपछि म एउटा चाहिँ 100 रुपियाँ जग्गामा टमाटर काउली सिमी हरेक चिज उत्पादन गर्यो भने एउटा चाहिँ झुल्सेल बासीहरूलाई चाहिँ 12 वटालाई चाहिँ भनौँ न त्यसलाई पूर्ति गर्न सक्छु होइन तर बजार छैन कि अनि इन्डियाबाट सामान ल्याइदिन्छ हाम्रो बजार डामाडोल हुन्छ दुध पनि त्यही
2: हो दुधकै कुरा मैले जोड्न खोजेँ तपाईँले दैनिक 2000 लिटर भन्दा बेसी चाहिँ बजारमा जान्छ भनेर त्यो तपाईँको आफ्नै उत्पादन कि छरछिमेकी
1: सबै गाउँमा
2: कसरी मिलाउनु भएको छ
1: अब त्यो चाहिँ खास गरी किनभने हाम्रो दुईटा शाखा छ बडाबरौँमा अनि एउटा चाहिँ एरिया भनौँ न एउटा डाँडै एरिया चाहिँ तपाईँको 20-50 घरको चाहिँ हामीले त्यहाँ 10 क्यान छाकमा दुध उत्पादन गरेको चाहिँ एकजना बराबर किसानलाई हामीले आफ्नै लगानी गरेको छ। उसलाई चाहिने गोठ त्यो पशुलाई चाहिने आरा सम्पूर्ण व्यवस्था गरेर चाहिँ ऊ दिनकै 2 क्यान दुध चाहिँ हामीलाई बुझाउँछ बिहान 2 क्यान
2: कति हुन्छ 2 क्यानमा
1: 2 क्यान 80 लिटर भने 160 लिटर दुध बिहान गएर उसले उत्पादन गर्छ
2: एउटा किसानले
1: अब त्यो यस्तो
2: किसान कति हुनुहुन्छ तपाईँसँग
1: अब त्यहाँ चाहिँ तपाईँको 150 जना किसान छन् हेर्नुहोस् अब सबैलाई लगानी गर्नु पर्दैन इमान्दार त म गर्छु भन्नेलाई अब जस्तो सरकारले चाहिँ अब म कृषि ब्याङ्कमा आएँ म यस्तो यस्तो गर्छु मलाई ऋण चाहियो भनिसकेपछि उसले हेरेर ऊ गरेर चाहिँ पूर्जा राखेर दिन्छ नि त तपाईँ व्यवसाय गर्नु तपाईँलाई हामी ऋण दिन्छौँ भनेर त्यस्तै गरी चाहिँ हामीले लगानी गरेको छ। अब हामीले किसानलाई चाहिँ धितो ल्याएन केही पनि मुखा हिसाबमा त्यो माइन्डिङमा लेख्या भरमा उनीहरूका पैसा नि त्यहाँ महिनाको 3-4 लाख रुपियाँ दुध बिक्री गरे हुन्छ ऋण पनि 10-20 लाख रुपियाँ हामीले भैँसी किन्न दिया हुन्छ त्यसैबाट कटाउँदै जाने कुर्ती भइरहने जिउको पार्गन के जिउको पार्गन मात्रै हो।
2: तपाईँहरूसँग जोडिने किसानहरू के भन्नुहुन्छ
1: होइन उहाँहरू अब अब अब के हुन्छ भने अब त्यहाँ हरेक डेरीहरू हुन्छ कम्पिटिसनमा गएको डेरीहरू हुन्छ अब त्यो अर्को डेरीले चाहिँ म कहाँ आऊ न मलाई दुध कम भयो दुध लिएर आउँदैन भने त्यो इमान्दार छ त्यो युवराजले जम्मै पूर्ति गरेर चाहिँ हामी कहाँ जानु पर्यो र यहीँ दिन्छ हामी जाँदैन हौ अब जे चाहियो नि दिया छ दुध पनि ल्याएको छ पैसा चाहियो नि दिया छ बिहे वर्तमान जे चाहियो नि उसले पूर्ति गरेको छ सम्पूर्ण गर्नुपर्छ गाउँमा बसेपछि सम्पूर्ण त्यो ठेकेदारले जम्मै त्यो पूर्ति गरिदिनुपर्छ किसानको हेर्नु भोलि गएर चाहिँ दुख्न नि भग्ला होइन अब जानु नि मर्नुपर्छ हेर्नुहोस् अब हामीले पनि कति ठाउँबाट ऋण काटेर ल्याएको छ हेरी
2: ब्याङ्कमै दिन्छ
1: ब्याङ्कमै करोडौँ ऋण छ त्यसै गरी चलेको छ अब उनीहरू पनि खुसी छौँ हामी पनि खुसी
2: 50,000-1 लाख रुपियाँ लगानीबाट सुरु भएको व्यवसाय अहिले करोड
1: हाम्रो आफ्नै फर्ममा लगानी चाहिँ तपाईँको त्यो 30 वटा गाई भैँसी राख्ने ठाउँ अलिक भिरालो भिरालो थियो त्यसमा चाहिँ झनै 2 करोड जति चाहिँ हाम्रो फर्ममै लगानी गरेको तपाईँको कार्बेट हालेको छ चिसो तातो छ त्यसमा वस्तु बाहिर छ
2: पशु वस्तुलाई चाहिँ मापदण्ड
1: अनुसार राखेर हामीले गरेको छ हाम्रो छागमा बिहान बेलुका गएर 4 क्यान दुध उत्पादन हुन्छ 150-160 लिटर बिहान बेलुकाको उत्पादन हाम्रै आफ्नै छ हामी 3 जना छोरो अब बुढी अलिकति सम्झ छैन म आफै बिहान 4 बजे उठेर खर्छु त्यो पशु जति त मैले खेकेको छ दुनिबेला मात्रै छोरो आउने

0: किसानहरूलाई चाहिँ जीविका उपार्जन चाहिँ उनलाई चाहिँ हुनेर त्यो दुई थरी भयो भने एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि नपुग्ने अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाइसानी मान्छेले चाहिँ उभर टाइम पाए नै हुन्थ्यो नि मलाई दुई चार घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो हरेक कुरामा सहजको लागि नि तरकारी चाहिँ एउटा उभर ट्याङ भनौँ न दुधको चाहिँ बहिनी तरकारी नै उभर ट्याङ गरे जस्तै त्यसले चाहिँ अलिकति हेल्प गर्ने बच्चाहरू पढाउनदेखि उपचार सुन्नु अहिले अब बिहानै बेलुकाको चाहिँ रासन पानी भन्दा नि उपचार गर्न चाहिँ एकदम कठिन छ ठुल्ठुलो रोग लगायो भने मान्छे अकालमा नि मरेका छन् धनुनी मात्रै बाँचेका छन् धनुनी मृत्युको उसमा परेका छन् अब नेपाल सरकारले चाहिँ बिमा सीमा जम्मै हटाइसक्यो त्यो बिमा चाहिँ अलिक चाँडो चाहिँ चाँडो चाहिँ बिमा आइदियो
1: भनेको पशु बिमा मात्र होइन किसान नागरिकको
0: बिमा पनि सहज हुनुपर्छ
1: तपाईँले म अहिले हामीसँग जोडिएका किसानको चाहिँ बिमा गरेको छ पशुहरूको भनेर भन्नुभयो यो कसरी सुरुवात गर्यो
0: अनि यो चाहिँ के भयो भने अब किसान आफै नगर्ने पैसा नहुने उनीहरूसँग होइन भोलि गएर चाहिँ होला खातामा लेखिन्छ त्यो किसानको तेरो बिमा चाहिँ यसरी गरेको छ 1200 1 लाखमा गाई दुईटा गाईलाई 2400 रुपियाँ पर्ला 10 वटा गाईलाई चाहिँ कति हजार पर्ला उसको खाना लेखे उसले तिर्ला बिस्तारै तिर्ला त्यो पशु मर हुन्छ उसले त ओहो त्यो डेरीले बिमा गर्दै गाई त्यो चाहिँ निशुल्क भन्दा नि ठुलो चाहिँ उनीहरूले चाहिँ माने कि तर उनीहरू पैसा चाहिँ हराइ भयो होला कटाइन्छ नि कटाउँ त किनभने उसले चाहिँ बिमाको रात पनि पाउने 1,80,90% पाउँछ यता निशुल्कै भन्दा त अलिकति धनी भएर गएको चाहिँ ठेगार छ भने त गर्दा नि केही फरक पर्दैन त्यो लाग्छ उपचार चाहिँ उसले निशुल्कै गरिदिन्छ पाडो पाडी निकाल्ने अनि सानोतिनो औषधिहरू चाहिँ किसानलाई लेख्नु होइन मै पनि उहाँ जिल्ला पशु कार्यालय नगरपालिकामा गएर एक एउटा औषधि बोकेर ल्याउँछु मलाई 150 किसानहरू छन् दिनै औषधि माग्छन् नलिया मलाई पनि हो नि उनीहरूलाई नि हो नि भनेर म लिएर जान्छु औषधि किनेर लिएर जाँदा नि उनीहरूलाई त्यो औषधि निशुल्क पनि हामीले बाँडे
1: एउटा व्यवसायमा लागेको किसान तपाईँ आफैले नेतृत्व गरेको फार्मले चाहिँ किसानका लागि यति काम गरेको छ नजिकमा चाहिँ पालिकाहरू जोडिएका छन् पशु कृषिका चाहिँ शाखाहरू छन् उहाँहरूले चाहिँ कस्तो सहयोग पुर्याउनु भएको छ
0: उहाँहरूले चाहिँ अलिकति कृषि र पशुमा चाहिँ अलिक सुधार चाहिँ अलिक कमै छ उहाँहरूले कमै गर्ने अब किन गर्नुभयो कम गर्नुभयो त्यो चाहिँ अब उहाँहरूको कुरो अब हामी चाहिँ अब अहिलेको चाहिँ हिसाबमा तपाईँको मोबाइलको नेटवर्कबाट चाहिँ थाहा पाउने सिस्टममा छ उहाँहरू त्यतिमा चाहिँ कमजोर गर्नुहुन्छ जानकारी गर्नुहुन्न अब कहिले चाहिँ गएको बेला चाहिँ अनुदान खुलेको छ भन्ने थाहा पाएर चाहिँ हामी किसानहरूलाई भनिदिन्छौँ अनुदान भर्छन् अब त्यो मोबाइलमा हालिया छ भने पत्ता लगाउने हो मोबाइलमा नहालिकन हामी पत्तै लगाउँदैनौँ पाउँदैन पनि
1: सूचना
0: कमी छ जानकारी कमी छ हरेक निकायमा नगरपालिकामा त केही पनि पाइँदै पाइँदैन उनीहरू हाल्दै हाल्दैनन् कृषि मानि हाल्दैनन् पशुले चाहिँ अलिअलि हाल्छन् अनि केटाहरू यसो हेर्छन् हेरेर अनुदान खोलेको छ है जानुहोस् तपाईँहरू अहिले पनि तपाईँको यो गोठ सुधारको लागि 70-75 हजार 4-5-6 वटा किसानहरूलाई परिचय हाम्रो मलाई नि पर्यो 70 हजार पोहोर मैले त्यो 2 लाख रुपियाँ चिसियन एउटा ल्याउन नसकेर ठाउँको अभाव गरेर त्यो नेपाल सरकारलाई छोडिदिएँ ल्याउन सकिएन 2 लाख उहाँहरूले दिए त्यो 1000 लिटर जाने चिसियन
1: अनि
0: भण्डारण अनि अब हामीले 2 लाख रुपियाँ हाल्नुपर्ने अब ठाउँको कमी गरेर छोडियो अब यसपालि 70 हजार चाहिँ सुकारियो किनभने छानु चुहिया थियो फर्मको त्यो छानु ल्याएर हाल्यो
1: भनेको धेरथोर
0: रात दिएको छ मैले भने नि त्यहाँ हजुरले सुन्नुभयो नि नेपाल सरकारले पनि दिएको छ 2 रुपियाँ अनुदान पनि दिएको थियो अब अहिले धेरैजनाले भरे अहिले 1-1.5 रुपियाँ पर्यो सबै किसानले हामीले भरिदिएर सबैले पाउनुभयो यसपालि
1: भनेको दुध उत्पादनमा त सरकारले पनि किसानका लागि केही भर्थे गरेको अवस्था छ तपाईँहरूको पहुँचमा छ कि छैन पाउनु भएको छ कि छैन
0: यो दुधको बोनस चाहिँ सबै किसानले पाएको छ सबैले 100 लिटर चाहिँ छाकमा बेच्नेले पनि पाएको छ 2 लिटर छाकमा बेच्नेले पनि पाएको छ
1: त्यो कस्तो छ प्रावधान
0: त्यो राम्रै भनौँ न अब अहिलेसम्म अब अहिले अहिले यो सालसम्म पाए आगामी पाउँदैन नपाउँदैन अब त्यो त आगामी त अब हेर्न बाँकी नै छ
1: नयाँ बजेट
0: सार्ने अब त्यो चाहिँ अहिलेसम्म लिइसके किसानहरूले मेरो पनि आयो 30-40 हजार 1 रुपियाँले कति आउने 1 रुपियाँले 40
1: भनेको लगानी गर्दाखेरि 2-3 करोडसम्मको चाहिँ लगानी तपाईँले हिसाब ऋण धन सहितका कुरा गर्नुभयो दैनिक आय
0: आमदानी भने यस्तो अब यो खास गरी किनभने
1: तपाईँ जस्तै अरू लाग्न सक्ने
0: लाग्न चाहने अब यो व्यवसाय चाहिँ कस्तो छ भने तपाईँको प्रष्ट भन्नुपर्छ किनभने आमदानी चाहिँ लुकाउने होइन अनि खर्च पनि लुकाउने मान्छे त्यो राम्रो हुँदैन किनभने आमदानी नि देखाउने

0: खर्च पनि देखाउने हो भने त्यो राम्रो हुन्छ नि त अब हाम्रो आम्दानी चाहिँ कस्तो भने तपाईँको अब दुधबाट चाहिँ आफ्नै फर्मबाट चाहिँ महिनाको 3-4 लाख रुपियाँ हुन्छ अब हामी तिन दुईजना बाउ छोरा खट्ने बुहारी खट्ने भनिसकेपछि 2 लाख रुपियाँ त्यो पशुलाई लगानी गर्यो भने 3 लाख लगानी गर्यो भने त 1 लाख रुपियाँ त आयो नि हामीलाई तलब तिन दिनमा महिनाको 30,000 त आयो नि तलब
1: तिनजनाको हिसाबमा
0: 1 लाख त आयो नि हो त्यस्तै गरी तपाईँको दुध बिक्री हुँदाखेरि चाहिँ हामीले 18 रुपियाँ 19 रुपियाँ 18 रुपियाँ भनौँ न 18.5 शुभ आयाममा 18 बेचिया छ त्यो पसलमा चाहिँ दैनिक बिहान बेलुका बेच्दाखेरि चाहिँ हामीले 19 रुपियाँमा नै बेचिया छ कुनैमा 2 रुपियाँ प्रति लिटरमा हुन्छ होइन फाइटमा 500 आयो भने 10 रुपियाँ भयो लिटरको भयो होइन अनि कुनैमा 18 रुपियाँ नै बेचिया छ होइन त्यसबाट अलिअलि आय आर्जन हुन्छ हामीलाई मेकअप गर्छ हाम्रो फटेको गाडी चलाएको छन् तेल हाल्नु पर्यो दुनियाँ भएर बिरामी हुन्छ पशुहरू आफै बिरामी हुन्छ अनि त्यो किसानलाई चाहिने सामग्री जम्मै दिँदा नि तपाईँको चाहिँ सयकडा 1% हामीले फाइदा गराउनु उसले 1,000 सामान लिएर जाँदाखेरि नि 10 रुपियाँ 10,000 सामान लिएर जाँदाखेरि 100 रुपियाँ होइन 1,00,000 सामान लिएर जाँदाखेरि 1,000 त भयो नि दैनिक हो त्यसरी जोडिनु जान्छ हामीहरूको फाइदा थोरैमा धेरै हुने हेर्नुहोस् है अनि त्यसरी म्यानेजमेन्ट गरेर चाहिँ सबै पारिवारिक बिहान बेलुकाको गुजारा चलिरहेको छ यही
1: भनेको ती पालिएका पशु वस्तु चाहिँ उन्नत जातकै गाई छन् कि के छ
0: भैँसी जम्मै मवेसी हुन् गाई चाहिँ तपाईँको जर्सीमा क्रस भएको
1: कसरी छ अब तिनको चाहिँ प्रतिदिन पाउने उत्पादन के खुवाए धेरै हुन्छ के खुवाउन सक्दा राम्रो हुन्छ नसक्दा चाहिँ कस्तो हुन्छ
0: अब
1: मौसमले के फरक पार्छ
0: अब त्यो उत्पादन चाहिँ कस्तो हुन्छ भने कुनै गाईले चाहिँ 2 वर्षसम्म दुध दिने हुन्छन् हेर्नुहोस् है
1: एक बेत भइसकेपछि
0: 2 वर्षसम्म अनि बाली जाने 6-7 महिना दुध दिनु हुन्छ त्यसले धेरै फाइदा निकाल्छ अनि कुनै गाई चाहिँ तपाईँको बिहाको 1 महिना 2 महिना 6 महिनामा बाली गइहाल्छ अब दुधको उत्पादन चाहिँ हामीले जस्तो कुरा खुवाउन सक्छ त्यस्तै दिने हो होइन हामी जस्तो खान्छ
1: खुवाउनुहुन्छ त्यसरी
0: दाना गड्डी दाना खुवाइन्छ अनि पिना खुवाइन्छ मकैको पिठो अनिवार्य हुन्छ अनि ढुटो
1: हरियो घाँस त
0: हरियो घाँस हुन्छ हामीहरूको मकै घाँस हुन्छ अनि डाले घाँस हुन्छ पिरपिरे घाँस हुन्छ सबै हिजो चाहिँ हरियो अनिवार्य हुन्छ अब घरमा भ्याइएन भने खेताला लाएर नि काटेर घाँसमा चाहिँ एकदम बढी जोड दिन्छौँ हामी परालमा भन्दा पराल चाहिँ हामी यहाँ भक्तपुरबाट लिएर जान्छौँ हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी किसानलाई शुद्ध किन्नु पर्ने हुन्छ
1: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको तपाईँहरू सँग हुनुहुन्छ
0: अब त्यहाँ चाहिँ ठुलो फर्म गरेका किसानहरू चाहिँ अब उहाँहरूलाई चाहिँ अब एउटै टिपले हुँदैन 10 टिप 15 टिप पराल चाहिने हुन्छ हामीले क्या गर्नुपर्छ
1: उनीहरू चाहिँ जुलो गर्ने बेलैमा
0: बेलैमा साझेदारी भएन भने त कामै छैन नि उहाँहरूलाई पीड़ा परेको पीड़ा चाहिँ मलाई नै पर्यायो भनेर चाहिँ हामीले चाहिँ गर्नुपर्छ किसानलाई धेरै माया गर्नुपर्छ किसानलाई
1: तपाईँले छोराले चाहिँ अब तपाईँहरूसँग जोडिएका किसानहरूको बाली वस्तु पशु चौपाया बिरामी हुँदाखेरि चाहिँ सहयोग गर्ने कुरा जोड्नुभयो उहाँलाई त्यो ज्ञान कसरी आयो अथवा के छ यो
0: छोराको मैले किसानलाई पढाउनु के पैसा हो कमाएको कहाँ हो त्यति ज्ञानी उसलाई सहयोग गर्नुपर्छ त्यो किसान आपदमा परेको छ भने उसलाई कसरी उद्धार गर्ने हो उसले गर्ने कर्तव्य गर्ने भोलि तिरोस् नतिरोस् त्यो सरकारको विषय उसले उद्धार भइसकेपछि त ऊ त अटोमेटिक ज्ञानी भइहाल्छ नि
1: त्यो त सरकारले पनि सम्बन्धित कृषिका निकायहरूले पनि किसानलाई हेर्नुपर्ने
0: छैन छैन त्यो विषयमा त अब त्यसरी त सरकारले अब अहिलेसम्म चाहिँ भनौँ भने अब सरकारलाई गाली गरे जस्तो हुन्छ है हजुर ज्ञानी म ज्ञानी हजुर बुद्धिजीवी म बुद्धिजीवी मात्रै भएर भने निकायको मान्छे बुद्धिजीवी हुनु पर्यो कि ज्ञानी हुनु पर्यो त्यो किसानको पीर मर्का बुझ्ने चाहिँ निकायको मान्छेले चाहिँ ओहो यो किसानलाई त साह्रै मर्का परेको छ केही न केही चाहिँ मैले नेपाल सरकारको तलब खाएर केही न केही चाहिँ गर्नुपर्छ है भनेर उहाँहरूले भन्ने कि अब यो नेपालमा यो छैन यो कहिले होला अब कुन बेला जन्मेर यो नेपाललाई चाहिँ सिङ्गापुर भने चाहिँ नेपाललाई राम्रो बनाउने त्यतिकै राम्रो छ नेपाल
1: जो छ किसानलाई चाहिँ
0: माया चाहियो मा अब केही निकै अब अहिलेको सरकारले गर्ला कि भन्ने आशमा छौँ हामी अब हेरौँ अब एउटी वर्ष हेर्दै जाँदा थाहा होला होइन तैपनि अझै पनि नेपालमा चाहिँ त्यस्तो मान्छे जन्मे छैन जन्मिनु बाँकी नै छ
1: तपाईँ व्यवसाय किसान हरिप्रसाद हुमागाई जस्तो तपाईँ जस्तो चाहिँ किसानहरू अरू पनि हुनुहुन्छ जिल्ला बाहिर काभ्रेको कुरा फरक रह्यो दुध उत्पादनकै एउटा क्षेत्र हो चितवन त्यस्तै क्षेत्र हो देशभर अरू यसै गरी किसानहरू लाग्नु भएको छ उहाँहरूलाई केही तपाईँलाई भन्न लागेको अथवा केही छ कि
0: किसानले चाहिँ दूध बेचेको ठाउँमा त्यो ठेकेदार होस् त्यो डेरी होस् त्यो पसल होस् त्यसलाई धेरै माया गर्नुपर्छ किसानले चाहिँ त्यो दूध लिने चाहिँ अथवा त्यो पसले अथवा ठेकेदार डेरी मास्टर भन्छ नि हाम्रो चाहिँ पहिला डेरी मास्टर पहिला बच्चा बढाउने मास्टर भन्थ्यो अहिले दूध भाइलाई मास्टर पनि भनिन्छ उसले त्यो किसानलाई धेरै माया गर्नुपर्छ किनभने त्यो एउटा गाई मरेर चाहिँ भोलि गएर चाहिँ त्यही एउटा गाईको चाहिँ जीविकोपार्जन भएको छ उसको बोटै जित्यो भने त्यो त भोकै मर्ने भयो नि त्यसलाई फेरि अर्को गाई किनिदिने उसले गर्छ भने फेरि अर्को दिन दुईटै किनिदिने जीविकोपार्जन चाहिँ बनाएरै छोड्नुपर्छ त्यो व्यवसाय गर्ने मान्छेले त्यो चाहिँ हाम्रो डेरीमा चाहिँ त्यो सिस्टम छ अरूले पनि गरून् हेरि किनभने त्यो डेरीमा चाहिँ दुध बेचेर चाहिँ धेरै सहयोग गर्छ डेरी माछाले भोलि गएर चाहिँ नतिर नि हुन्छ भनौँ भने त्यो डेरी माछा पनि तुनिन्छ त्यो किसान पनि भोकै हुन्छ होइन माया चाहिँ दुईजनाले बराबर हुनुपर्छ
2: इमान्दारी
0: त छोड्नु हुँदैन ल इमान्दारी त पेसामा लाग्नु पर्यो एउटा मात्रै पाल्नु होइन पाँच सातवटा पाल्नु पर्यो त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ डेरीले पनि पत्याउँछ व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई पनि सहज हुन्छ आफूलाई बिहान बेलुका पनि सहज हुन्छ भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ
1: हो अब वर्षा लाग्दैछ कतिपय अवस्थामा चाहिँ वर्षामा दुध धेरै हुने त्यसपछि चाहिँ बजारको चाहिँ समस्या हुने पहिला जुन समस्याहरू थिए अब चाहिँ के त्यस्तो अवस्था होला कि नहोला
0: अब
1: छ कि छैन
0: अब त्यो चाहिँ अब हेर्न बाँकी नै छ किनभने राज्यको नीति अब पोहोर चाहिँ होल्डे भयो दुध पोखे अब यसपालि चाहिँ अब हामीले हेर्न बाँकी नै छ अब हेरौँ अब बजारमा पोहोर किनभने तपाईँको त्यो एउटा रोग आइदियो नि त नि लम्फी सम्फी दुध बिकेन खाइदिएन अब त्यो लम्फीले गर्दा चाहिँ हामीलाई नै लम्फी लाग्ने हो कि भन्ने चाहिँ दुध किनेर खानेहरूको चाहिँ त्यो महसुस भयो अब अहिले चाहिँ सरकारले अलिकति दुध चाहिँ ढुक्क साथले खानुहोस् मही खानुहोस् चिसो नखानुहोस् कोक नखानुहोस् स्वास्थ्यको लागि हानिकारक छ अब मही नै खाइदिनु भयो भने त हाम्रो दुध बिक्री भयो नि अथवा त खाइदिनु भएन नि मही खाइदिए सहरमा बहिनीहरूले भने त दुध बिक्री भयो नि दही फिटेर मही बनाउने होइन किनभने हामीले उत्पादन गरेको चिज चाहिँ दुधबाट चाहिँ दही भन्छ दहीबाट मही भन्छ मही मात्रै चाहिँ बिक्री भइदियो भने नि होल्डै हुँदैन तपाईँ हामीले सबैले मही खाइदिनु पर्यो दुध त परे यहाँ
3: उहाँ हुनुहुन्थ्यो काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक एवं उद्यमी किसान हरिप्रसाद हुमागाई अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे कुराकानी बाँकी नै छ उज्यालो सुन्ने गर्नुहोला
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो दूध उत्पादन तथा तरकारी खेतीबाट सफल उद्यमी किसान हरिप्रसाद हुमागाईको अनुभव। हालै नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले खुमलटारमा उद्यमी किसान र कृषि वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा किसान हुमागाई जस्तै उद्यमी किसान र कृषि वैज्ञानिक सहभागी हुनुहुन्थ्यो, जहाँ एक आपसमा अन्तर्क्रिया समेत भएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य बारे मैले नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईलाई सोधेको छु।
2: यो हाम्रो यो उद्यमी किसान र कृषि वैज्ञानिक बीच अन्तर्क्रिया कार्यक्रम गर्नुको मेन उद्देश्य भनेको के छ भन्दा उद्यमी किसान र कृषि वैज्ञानिक बीच ज्ञान सिप प्रविधि तथा अनुभवको आदान प्रदान गरी कृषि प्रधान उत्पादकत्व र आय वृद्धि गर्दै दिगो तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्याउने हो। यस सम्बन्धमा मेन कुरो भनेको कृषकका समस्याहरूको पहिचान गर्ने र अब कृषकका समस्याहरू भनेका रोग किराका हुन सक्छन्, होइन, उत्पादनका कुराहरू हुन सक्छ, उत्पादकका कुराहरू हुन सक्छ, त्यस्तै गरेर विभिन्न अब यो पशु पक्षी अब माछामा आएका समस्याहरू हुन सक्छन्, तीहरूको चाहिँ पहिचान पनि हुने भयो र ती समस्याहरूलाई कसरी अब सुझाउन सकिन्छ, तिनीहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ, हाम्रा चाहिँ विभिन्न क्षेत्रका विज्ञहरूबाट चाहिँ त्यो अब समाधानका उपायहरूको बीचमा पनि चाहिँ अन्तर्क्रिया हुने भयो र अनि त्यहाँबाट चाहिँ उहाँहरूको आफ्नो एउटा पेसालाई कसरी चाहिँ अगाडि बढाउने त्यो पनि एउटा समस्याको समाधानको कुरा आउने भयो भने अर्को चाहिँ कृषक र वैज्ञानिक बीचको सम्बन्धमा पनि अलिकति सुदृढ आउने भयो, कसरी सम्बन्ध सुधार गर्ने र यस्ता कार्यक्रमहरू निरन्तर रूपमा भयो भने अब नार्कले निकालेका विभिन्न प्रविधिहरूको प्रचार प्रसार गर्न पनि सहयोग पुग्ने भयो र अर्को कुरो यो कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रमबाट अहिलेसम्म नार्कले कस्ता कस्ता प्रविधिहरूको विकास गरेको रहेछ, ती प्रविधिहरूलाई अब कसरी चाहिँ किसानसम्म पुर्याउन सकिन्छ, कसरी किसानले चाहिँ अनुसरण गर्न सक्छ भन्ने कुरामा पनि यस्ता चाहिँ कार्यक्रमले चाहिँ अब फाइदा पुर्याउँछ। हाम्रो चाहिँ मेन उद्देश्य नै हो।
1: हो, तपाईँले भने जस्तै विज्ञ वैज्ञानिकहरू त अब नार्कसँगै हुनुहुन्छ, किसानहरूलाई चाहिँ कसरी समेट्नुभयो, कसरी जोड्नुभयो?
2: ए, हामीले चाहिँ किसानलाई जोड्नको लागि कस्तो छ भन्दा नि अब देशभरिको किसानलाई जोड्नको लागि अलिकति अब समस्या नै हुँदो रहेछ। कस्तो भन्दा विज्ञलाई चाहिँ बोलाउन सजिलो, कार्यालयमा अब चिठी पठायो आयो, तर अब किसान समेट्ने क्रममा हामीले कसरी समेटियो भन्दा पहिल्यैदेखिबाट हामीसँग जोडिएका किसानहरू, किन भन्दा नेपाल कृषि अनुसन्धान परिषद या राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले अब किसानसँग हामी पुग्छौं योभन्दा अगाडि पनि, किन हाम्रो अब किसानलाई समेटेर हामीले तालिम गरिरहेका हुन्छौं, नयाँ प्रविधिहरूको हामीले त्यहाँ आएर प्रचार प्रसार गरेका हुन्छौं, त्यो प्रचार प्रसार गर्ने माध्यम भनेको कुनै पनि प्रविधिलाई प्रदर्शन गरिएको हुन्छ, कुनै पनि बिउ चाहिँ वितरण गरिएको हुन्छ, कुनै पनि हामीले गरेका तालिममा किसानहरूलाई पहिलेदेखि बोलाइएको हुन्छ, यो समग्रमा हामीसँग जोडिएका कृषक प्लस हामीले चाहिँ नेपाल सरकारका अब गाउँपालिका अब तपाईँको भनौँ न यो कृषि विकास कार्यालयबाट पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ उद्यमी किसान चाहिँ पहिचान गर्ने र अर्कोतर्फ हाम्रै चाहिँ नेपाल कृषि अनुसन्धान अन्तर्गतका विभिन्न कृषि अनुसन्धान केन्द्रहरू, जस्तै अब राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्र हुनसक्छ, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम हुनसक्छ, यहाँबाट चाहिँ उहाँहरूले सिफारिस गरेका उद्यमी किसानहरूलाई नै हामीले चाहिँ यसमा बढी यो समेट्न खोजेको हो र त्यसमा पनि हामीले अर्को चाहिँ पाटो के रह्यो भन्दा नि अब यसमा सकेसम्म सबै क्षेत्रका कृषकहरू परुन्, धानको पर्न सक्छ, धान गहुँ मकै गाई भैँसी पशुपन्छी माछा सबै किसान च्याउ सबै किसानलाई चाहिँ अब समेट्ने हिसाबले चाहिँ हामीसँग पहिलोदेखि चाहिँ जोडिएका किसान प्लस अब विभिन्न स्तरबाट अब सिफारिसको आधारमा चाहिँ हामीले ल्याएको
1: हो। तपाईँहरूले उद्यमी किसान भनेर जोड्नु भएको छ, यसको पनि उद्देश्य केही छ कि अथवा
2: यसो अब उद्यमी किसान भन्नुको अर्थ के छ, जो किसान अलिकति कृषिको क्षेत्रमा पशुको क्षेत्रमा व्यावसायिक रूपमा चाहिँ लागिरहनु भएको छ त्यस्तो किसानलाई हामीले बढी चाहिँ अब सहयोग गर्न खोजेको हो, ताकि अब उहाँहरूबाट उहाँको चाहिँ साह्रै अनुभव पनि हामीले लिने भइयो र भविष्यमा कृषि भनेको के हो भन्दा नि एउटा सामान्य निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ गराउन खोज्ने हिसाबले यस्ता किसानहरूलाई ल्याइयो भने अझ बढी चाहिँ प्रभावकारी हुन्छ कि भन्ने एउटा हिसाबले पनि हामीले उद्यमी किसान चोइस गर्यौं
1: हो। तपाईहरुले जो छनोट गर्नुभयो किसानहरु चाहिँ विभिन्न क्षेत्रगत हिसाबले हुनुभयो, पशुपालनको तपाईले भन्नुभयो, खाद्यान्न बाली तर्फका चाहिँ उद्यमी किसान भनेर भन्नुभयो, च्याउ भन्नुभयो, नगदे बालीका फलफूलका त्यस्तै किसानहरु समेटेको चाहिँ तपाईले चर्चा गर्नुभयो। खास गरी उहाँहरुबाट अन्तर्क्रिया कार्यक्रममा चाहिँ कस्ता कस्ता कुराहरु चाहिँ आए त
2: उहाँहरुबाट चाहिँ आएको कुराहरुमा जस्तै अब फलफूलको मा आउने हो नि अब फलफूलको अब यो विशेषतः धेरै चाहिँ आएको कुराहरु भने किवीको कुराहरु भयो, ड्रागन फ्रुटका कुराहरु भएर यो फलफूल तरकारीमा प्रायसो रोग र किराको समस्याहरु उहाँहरुलाई सबभन्दा बढी यो रोग र किराको समस्या हुँदो रहेछ। एउटा अर्को कुरा अब यो जातको छनुका कुराहरु बढी आए, त्यसपछि यो बिउका कुराहरु आयो, गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरु देखियो भने अन्न धान गहुँ मकैमा पनि यस्तै रोग किराका नै अब बढी र अहिले आएर विशेष त यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा लाग्ने यो नेट ब्रासका कुराहरु पनि कुन त्यहाँ अब अन्तर्क्रिया भयो भने त्यस्तै अब माछामा चाहिँ माछाका दानाका कुराहरु चाहिँ बढी अनि त्यस्तै गरेर अरू यो पशुपालनमा चाहिँ प्रायः अब रोग नै होइन रोग भयो अब त्यसको अब दुधका सम्बन्धको कुराहरु होइन यस्तै यस्तै कुराहरूमा चाहिँ प्रायः यो प्राविधिक कुराहरू नै उहाँहरूले आफूले भोगिरहेका चाहिँ प्रायसो अब प्राविधिक समस्याका कुराहरू कहीँ अब बिउका अब गुणस्तरीय कुराहरू यस्तै यस्तै एउटा अब सामान्य चाहिँ होइन उत्पादनमा असर पर्ने कुराहरू नै बढी आए चाहिँ
1: तपाईँले भने जस्तै धेरै जसो समस्याका चुनौतीका किसानले चाहिँ दुःख नै गर्नुपर्ने जस्ता चाहिँ कुराहरू धेरै आयो भनेर भन्नुभयो। कतिपय त उद्यमी किसानहरूले राम्रो पनि गरेको सुनिन्छ, त्यसतर्फको चाहिँ चर्चा परिचर्चा अथवा त्यस्ता चाहिँ अनुभव साथ
2: एकदम भयो त्यो चाहिँ अब उहाँहरूले उद्यमी किसानहरूले चाहिँ अब आफ्नो चाहिँ यो पेसामा भएका सफलताका कुराहरू पनि उहाँले सुनाउनु भयो। त्यो मध्ये नै एउटा अब यो माछाको कुरा सुनियो सबभन्दा बढी होइन जस्तै अब रेनबो ट्राउट माछा जुन हाम्रो गण्डकी यो ट्राउट फार्म छ त्यहाँको एउटा सुनियो भने त्यस्तै गरेर च्याउको हाम्रो चाहिँ यो नवप्रासीबाट आउनुभएको एउटा वृहत रूपमा व्यावसायिक रूपमा उहाँले चाहिँ च्याउ खेती गर्नुभएको रहेछ यी कुराहरू पनि हामीले पायौं। त्यस्तै गरेर मकैमा जुन यो राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमबाट अब सञ्चालित हुने जुन चितवनको मालिका एकजना मकैका चाहिँ एकजना व्यवसायी किसान उहाँले आफ्नो मकैको बिउको व्यापारका कुरादेखि लिएर होइन मकै कार्यक्रमसँग गरेका कुराहरू पनि एकदम सटासाट गर्नुभयो र हामीले चाहिँ अब बोलाएको किसानहरूमा प्रायः धेरै किसिमको त्यस्तै आलु किसानहरू हेर्नु भने काभ्रेबाट आउने हाम्रो चाहिँ यस्ता किसान हुनुहुन्छ कि उहाँ आलुको उहाँ आफै तन्तु प्रजनन प्रयोगशाला पनि खोल्नु भएको छ र देशभरि 700-800 टन आलु बिउ उत्पादन गरेर हो र देशभरिका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अब वितरण गर्नुभएको छ। त्यस्तै गरेर यो अब तरकारीको कुरा गर्ने हो भने गोलेमेडाको बिउ वृहत रूपमा उत्पादन गर्ने गोलेमेडाको बिउ अनि तपाईँको अब यो गोलेमेडाको चाहिँ कार्यक्रम गर्ने थारा नगरपालिकाका किसानहरू पनि आउनु भएको थियो उहाँहरूले पनि यो गोलेमेडाको बिउदेखि लिएर टनेलमा छ नि तपाईँको अब 50-60 वटा टनेल एकैजनालाई उत्पादन गर्ने किसानहरू त्यस्तै गरेर काभ्रिया किसानहरू हुनुहुन्छ उहाँले वृहत रूपमा यो आलुको व्यवसाय किसान त्यस्तै काँक्रोको गोलमेडाको किसानहरू भनेपछि हामीले बोलाएका किसानहरू एकदम व्यावसायिक रूपमा उहाँले आफ्नो पेसाहरू सञ्चालन गरेका किसानहरूले नि हामीले अब बोलाएका थियौँ र उहाँहरूले आफ्ना सफलताका कथादेखि लिएर सफलताको कथा हुनुमै केही उहाँहरूले चाहिँ भोग्नु परेका समस्याहरू पनि उहाँहरूले हामीसँग सेयर गर्नुभयो र त्यसको चाहिँ भनौँ न अब त्यो समाधानका उपायहरू हाम्रो विज्ञबाट यथासक्दो दिने काम भयो।
1: हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। उहाँले भने जस्तै हामीले पनि सेती देवी कृषि फार्म धुलिखेलमा रहेको काभ्रे धुलिखेलमा रहेको जुन फार्मका चाहिँ प्रमुख हरिप्रसाद हुमागाईसँग चाहिँ कृषि विशेष कार्यक्रममै हामीले चर्चा परिचर्चा उहाँको चाहिँ पशुपालन सँगसँगै तरकारी व्यवसायको चाहिँ अहिले भइरहेको प्रगति र त्यहीँ देखिने चुनौतीहरू पनि केन्द्रित रहेर चाहिँ कुराकानी चर्चा गर्यौं जोड्यौं। यसरी चाहिँ कार्यक्रमहरू भइरहेका छन् विगतमा चाहिँ अलि धेरै यसरी किसानसँग जोडिनु पर्नेमा चाहिँ जोडिन नसकेको भनेर चाहिँ किसानहरूले पनि गुनासो गर्नुहुन्छ। तपाईँहरूलाई त्यस्तो अनुभूति छ कि छैन अथवा यो कतिको चाहिँ उहाँहरूको गुनासो जायज छ?
2: यो गुनासो चाहिँ केही हदसम्म जायज नै हो किन भन्दा जति चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरू छन् ती प्रविधिहरू अब उहाँहरूको अनुसार चाहिँ कृषकसँग नपुगेकै हो, जति चाहिँ पुग्नुपर्ने थियो त्यो नपुगेको हो र यसमा के छ भन्दा नि यो कृषि हाम्रो चाहिँ पहिलेदेखिको यो नेपालको कृषिको सिस्टम कस्तो भयो भन्दा नि कृषिको अनुसन्धान गर्ने नार्कले हो र अनुसन्धान गरेका प्रविधिहरू चाहिँ हाम्रो यो डिपार्टमेन्ट अफ एग्रिकल्चर जुन कृषि विभागबाट प्रविधिहरू चाहिँ किसानसम्म पुर्याउनु पर्ने एउटा पाटो भयो, त्यसमा हाम्रो र उहाँको समन्वयमा थोरै कमी नै हो, पहिलेदेखि आएको कुरा नै हो यो चाहिँ, भनौँ न यो अब नेसनल लेभलमा नै कुरा उठेको कुरा हो र अहिले आएर फेरि नार्कमा के छ भन्दा नि अलिकति एउटा नयाँ सिस्टमबाट हामी चाहिँ गएका छौँ, किनभन्दा नेपाल कृषि अनुसन्धान यो परिषदमा कृषि अनुसन्धान तथा प्रविधि परिवर्तन कार्यक्रम भन्ने छ, एउटा अलग प्रोजेक्ट हो यो प्रोजेक्ट, नेपालभरि करिब यो कृषि अनुसन्धानका 22 चाहिँ अफिसहरूमा लागू भएको छ, सम्पूर्ण चाहिँ कम्युनिटी कार्यक्रम, त्यसपछि कृषि अनुसन्धान निर्देशालय र राष्ट्रिय वायु अनुसन्धान केन्द्र, र हाम्रो कार्यक्रम त्यसमा के छ भन्दा नि यो कृषिको प्रविधिलाई कसरी प्रचार प्रसार गर्ने, कसरी प्रवर्धन गर्ने, कसरी कृषक स्थानीय चाहिँ पुर्याउने भन्ने कार्यक्रम नि हो। त्यसमा हामीले के गरिरहेका छौँ भन्दा नि एउटा तालिमको कार्यक्रम गरिरहेका छौँ, हामीले विभिन्न गाउँपालिकाहरूमा नगरपालिकाहरूमा हाम्रा चाहिँ तालिमका कार्यक्रमहरू हामीले लिएर गएका छौँ, र अर्को चाहिँ कृषकहरूलाई यो भ्रमण कृषक भ्रमण गराएका छौँ, भनेको विभिन्न प्रविधिहरूको कहाँ कहाँ प्रदर्शन भइरहेछ, कृषि अनुसन्धान केन्द्र, निजी फार्महरू, त्यस्तै गरेर यो कृषि विभागका फार्महरूमा पनि हामीले चाहिँ भ्रमण गराउने, किसानहरूलाई त्यहाँ गएर यो प्रविधि छ भनेर देखाउ भने त्यहाँ अब क्लासहरू लिने सबै काम पनि भएको छ भने, अर्को कुरो हामीले चाहिँ नाकले निकालेका प्रविधिहरू जस्तै अब यो विभिन्न धान गहुँ मकैका बिउहरू वितरण गर्ने नयाँ जातका जसलाई उभन्छ त्यो मिनी किटहरू वितरण चाहिँ गरेर किसानहरूलाई के भयो भन्दा अब नाकले यो जात निकालेको रहेछ, यो जात तपाईँलाई राम्रो लाग्छ कि लाग्दैन, लगाइसकेपछि लायो भने यही जात नै अनुसरण गर्नु पर्यो भनेर यो पनि हामीले यस्ता कार्यक्रमहरू पनि हामीले गरिरहेका छौँ। भनेपछि कसरी भन्दा हाम्रो चाहिँ अहिले यो कार्यक्रम कस्तो छ भन्दा नि अनुसन्धान मात्र नभएर अब हामीहरू प्रचार प्रसारमा पनि हाम्रो पनि रोल हुन सक्छ है, हामीले पनि गर्नुपर्छ भनेर हामी नै लागेका छौँ।
3: यसरी कामहरू भइरहँदाखेरि किसानहरूका गुनासा आफ्नो पक्षमा छन्, खास गरी राष्ट्रिय वायु अनुसन्धान केन्द्र आफैको कुरा गर्ने हो भने समस्याहरू के छन्, चुनौतीहरू के छन् र राम्रा पक्ष पनि छन् भने
2: यस्तो छ। अब यो राष्ट्रिय वायु अनुसन्धान केन्द्र भनेको लगभग 1995 सन् त्यसदेखिबाट यो राष्ट्रिय वायु अनुसन्धान केन्द्र चाहिँ काम गरि नै रहेको छ, र यसको चाहिँ मेन उद्देश्य भनेको कस्तो भन्दा नि अहिले आएर राष्ट्रिय वायु अनुसन्धान केन्द्रले हाम्रो नेपालभरि हामीसँग 112 आउटिङ साइटहरू छ वायु अनुसन्धान स्थलहरू, त्यो वायु अनुसन्धान स्थलको अनुगमन गर्ने, समन्वय गर्ने, र हामीले के छ भन्दा प्रविधि प्रचार प्रसारमा चाहिँ हाम्रो पनि आफ्नो हिसाबको चाहिँ अरूसँग यो समन्वय गरेर प्रविधि प्रचार प्रसारमा यसले चाहिँ सहयोग गर्ने काम हो, र अहिले फेरि म्यान्डेट के छ भन्दा नि आफ्नो प्रविधिहरू राष्ट्रिय धान बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, मकै बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, भने सबैलाई प्रचार प्रसार गर्ने चाहिँ म्यान्डेट छ। र अर्को हाम्रो चाहिँ अर्को चाहिँ मेन उद्देश्य पनि यो कस्तो भन्दा राष्ट्रिय स्तरका गोष्ठीहरू हामीले सञ्चालन गर्ने, जस्तै राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक राष्ट्रिय वायु अनुसन्धान केन्द्रले आयोजना गर्छ, र देशभरिको तपाईँको गाउँ लेभलबाट आएका प्रदेश लेभलबाट आएका समस्याहरू यहाँ सम्पूर्ण समस्याहरूको बारेमा छलफल हुन्छ, र राष्ट्रिय स्तरमा अब नयाँ अनुसन्धान के गर्नुपर्छ भनेर त्यो गोष्ठी चाहिँ हामीले चाहिँ गर्छौँ, र त्यहाँबाट चाहिँ अब केमा अनुसन्धान गर्ने त नाकले भन्ने कुरो हामीले यो सिफारिस गर्ने काम गर्छौँ। राष्ट्रिय स्तरका कार्यक्रमहरू भए, तालिमहरू भए, अनुगमनहरू भए, हाम्रो चाहिँ जुन प्रचार प्रसारका कामहरू छ यो चाहिँ गरि नै रहेछ, र अहिले आएर पछिल्लो तपाईँले भन्नुभयो यहाँ समस्या के छ भन्दा एउटा मेन समस्या भनेको मेन बाढको वैज्ञानिकहरू कोही पनि हुनुहुन्न, अहिले सोधुवा हुनु भएको छ, जनशक्तिको एकदम कमी, र अरूको मेन कमी भनेको यसको प्रोपर म्यान्डेट पनि छैन। अहिले आएर कार्यक्षेत्र के हो त अहिले हेर्ने भन्दा भन्दै पहिला कस्तो थियो भन्दा म्यान्डेट तालिमको म्यान्डेट थियो, योभन्दा अगाडि होइन तालिम चाहिँ राष्ट्रिय वायुसन केन्द्रले गर्छ, आवासीय तालिमहरू गर्छ, अहिले आएर यसलाई तालिमको म्यान्डेट छैन, यो कार्यक्रम छैन। भनेपछि अब समस्याहरू पनि के थियो, जनशक्तिका कुरा, म्यान्डेटका कुरा, कार्यक्षेत्रका कुरा होइन,
3: भनेको अरू निकायमा जे जस्ता समस्याहरू देखिन्छन् ती समस्या त छँदैछन्, थप चाहिँ तपाईँको चाहिँ क्लियर म्यान्डेट एउटा चाहिँ अभाव छ भनेर भन्नुभयो, भनेपछि अझै वृहत बनाएर अझै म्यान्डेट अनुसार चाहिँ अगाडि बढ्ने उद्देश्य चाहिँ छ,
2: त्यो चाहिँ एकदम यसलाई अब क्लियर म्यान्डेट नागले बनाउनु पर्यो होइन, उद्देश्यहरू अब राख्नु पर्यो, र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेषता के हो भन्दा राष्ट्रिय वायु अनुसन्धान केन्द्रको विशेषता के हो भन्दा देशभरिका वायु अनुसन्धान स्थललाई एकदम सबलीकरण गर्ने, त्यसलाई स्ट्रङ बनाउने, र तपाईँको अब हामीले चाहिँ जुन नारबाट निस्केका विभिन्न प्रविधिहरू हुन्छ, विभिन्न तपाईँको अब अनुसन्धानका चाहिँ प्रतिफलहरू हुन्छ, तिनलाई कसकैसम्म बढी रूपमा कसरी चाहिँ कृषक समक्ष पुर्याएर उहाँहरूको उत्पादन उत्पादक चाहिँ बढाएर खाद्य सुरक्षामा टेवा दिने काम त हाम्रो उद्देश्य नै हो, त्यसमा हामी लाग्छौँ।
3: हो भनेपछि किसान संघको अन्तर्क्रियामा कुराहरू आए भनेर भन्नुभयो, किसानहरूले सके 6 महिनामा एकपटक, नसके पनि वर्षको एकपटक यस्ता तालिमहरू गोष्ठीहरू भन् गरून हुनुपर्छ भन्ने जस्तो चाहिँ चाहना पनि राखेको पाइयो। यसतर्फ केही छ तपाईँको?
2: यसमा यसमा चाहिँ मेरो एकदम यो सकारात्मक छ यसमा चाहिँ यो टिप्पणी, किनभने हामीले अब यो एकचोटि मात्र नभएर अब वर्षमा दुई पटक यस्ता गर्न सकियो भने यसबाट चाहिँ बढी लाभ लिन सकिन्छ। त्यसको लागि अलिकति कन्सट्यान्ट अब रिसोर्सको पनि कन्सट्यान्ट छ होइन, हामीले अब रिसोर्स अनुसार नै काम गर्ने हो। र मेरो अर्को सुझाव चाहिँ के छ भन्दाखेरि यसमा हामीले पनि गर्छौँ अझ यस्ता कार्यक्रमहरू परदेशमा, जस्तै कृषि अनुसन्धान निर्देशालयले यस्ता कृषि कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम राख्ने र आफ्नो परदेशभरिया किसानलाई बोलाउने
3: अर्को आवश्यकता पर्दो रहेछ।
2: जस्तै तपाईँको अर्को परदेशले आफ्ना परदेशभरिका किसानहरूलाई बोलाइयो भने धेरैभन्दा धेरै बढी किसानहरू समेट्न सकिन्छ। तर केन्द्रीय स्तरमा जाँदा के हुन्छ भन्दा देशभरि छ पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका भूमियोग्य किसानहरू समेट्न गाह्रो हुन्छ।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र नार्कका चाहिँ प्रमुख डाक्टर प्रकाश भट्टराई। विशेष गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हालै गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया, किसानबाट आएका कुरा र अब समेट्न सक्ने प्रयासबारे केन्द्रित रहेर यो कृषि विशेष कार्यक्रममा हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले प्रादेशिक सरकारले चाहिँ गर्नुपर्ने एउटा क्षेत्रलाई चाहिँ जोड्नुभयो, खास गरी तपाईँहरूले गरेका काम र किसानले पाउनुपर्ने कामको एउटा समन्वयको तह हेर्ने हो भने पालिकाहरू छन् 753 पालिकाले गर्नुपर्ने, त्यो एउटा सहजीकरणको पाटो पनि छ। तपाईँले पालिकाहरूतर्फ हेरेर के भन्न सकिन्छ अथवा गर्नुपर्ने के छ?
2: यसो छ, अब पालिकाहरूसँग त हामी जोडिनै पर्छ होइन। अब अहिले अर्को छ यो स्थानीय सरकार भयो, प्रदेश सरकार भयो, यो केन्द्रीय सरकारबाट अब जाने हो भने हामीले गर्ने चाहिँ कार्यक्रमहरू आएर अहिले के छ भन्दा नेपाल कृषि अनुसन्धान परिषदमा एउटा के चाहिँ हामीले चाहिँ एउटा ऊ गरेका छौँ भन्दा प्रत्येक कार्यालयले कम्ती हामी 10 गाउँपालिकासँग चाहिँ जोडिनुपर्छ। 10 गाउँपालिकामा कार्यक्रम लानुपर्छ भन्दा हाम्रा माथिबाट निर्देशनै छ होइन। र हामीले के गरिरहेका छौँ अहिले पनि जति हामीले कार्यक्रम गरेका छौँ अहिले यो आउटरिचले हामीले पालिका नै गरेका छौँ। जस्तै तालिम गर्दा हामीले यो तपाईँको पनौती गाउँपालिकामा गऱ्यौँ, बनेपामा गऱ्यौँ, धुनीखेलमा गऱ्यौँ, गल्छी गाउँपालिकामा गरेका छौँ। हामी त करिब करिब भन्ने हो भने वर्षमा 1500 गाउँपालिकासँग हामी जोडिरहेछौँ। अब कुरो के छ भन्दा यहाँमा जोडिएर भएन, परदेश छ। हाम्रोमा के छ भन्दा कृषि अनुसन्धान निर्देशालय भन्ने परदेशको एउटा अनुसन्धान केन्द्र छ, त्यहाँबाट यस्ता कार्यक्रमहरू छ नि उसले पनि पालिकासँग जोडिने, यस्ता कृषक वैज्ञानिक अन्तर्क्रिया उहाँहरूले राख्ने र आफ्ना परदेशभरिका चाहिँ किसानहरूलाई समेटेर चाहिँ राखियो भने बढी हुन्छ, इफेक्टिभ हुन्छ। के हुन्छ?
3: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। अन्तर्क्रिया कार्यक्रममा किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे साझा समस्या राखेका थिए। साथै किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको गुनासो पनि छ। गुनासोपछि नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ,
4: हामीहरूको वैज्ञानिक र हाम्रो उद्यमी किसानहरूको बीचको जुन अन्तर्क्रिया छ यसको मुख्य उद्देश्य चाहिँ हामीले के अहिलेसम्म विकास गर्यौं भन्ने कुराको पनि जानकारी दिनु हो। र अर्को कुरा, महत्वपूर्ण कुरा, उद्यमी किसानहरूको आवश्यकता के हो त्यस सम्बन्धी अब हामीले गर्नुपर्ने आगामी दिशामा गर्नुपर्ने अनुसन्धान के विषयमा हामीले गर्नुपर्छ त भन्ने कुरा एक आपसमा जान्ने, एक आपसमा बढी कुरामा छलफलमा गएर खास आवश्यकता के हो। हामीले गर्ने अनुसन्धान भनेकै उद्यमी, अब पहिला त हामी निर्वाहमुखी कृषिमा अप्नाउँथ्यौं, अहिले हामीहरूको व्यावसायिक रूपबाट जुन कृषकहरू यहाँले गरिरहनु भएको छ उद्यमीहरूको लागि नै हाम्रो मेजर टार्गेट हो। उद्यमी भन्ना साथै हामीले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँले आफ्नो ठूलो लगानी गर्नुभएको छ कृषिमा र यसमा ठूलो जोखिम पनि छ। कृषि अरू पेसा भन्दा यो कृषि गर्ने उद्यम चाहिँ धेरै जोखिमयुक्त छ। यो त अघि सुनिहाल्नुभयो हामीहरूको जलवायु परिवर्तनको, कहिले बढी पानी पर्छ, कहिले हामी खडेरी पर्छ, कहिले बढी अतिवृष्टि हुन्छ, त्यसको जोखिम छ। अनि त्यस्तै अघि मुख्य यहाँ छलफलको विषय, जोखिमको विषय रोग किराको यहाँ देख्यो, त्यसको पनि ठूलो जोखिम छ। अर्को ठूलो जोखिम बजारको छ, बजारमा हामीहरू साना उद्यमीहरूले कसरी हामीहरूको यो व्यवसायलाई फाइदाजनक रूपबाट अगाडि बढ्ने भन्ने कुरा यो जोखिम छ। र अर्को कुरा नयाँ प्रविधि, किन भन्दाखेरि परम्परागत रूपबाट त भइआएको थियो, व्यावसायिक रूपबाट गर्नको लागि नयाँ प्रविधिमा यहाँ उत्सुक भएर नै यो यस्तो किसिमको अन्तर्क्रिया हामीहरूले अब पनि हामीहरूको निरन्तर वर्षको दुई पटक हामीले गर्ने जुन यहाँहरूको डिमान्ड छ त्यसलाई हामीहरूले अब आगामीमा हामीले प्रयास गर्नेछौँ। नेपालमा कृषि अनुसन्धानको धेरै वर्ष अगाडि हामी सुरु गर्यौं र 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद एन स्थापना भएपछि मुख्यतया यो संस्थाको काम चाहिँ कृषि अनुसन्धानमा विशेष गर्ने र विशेष गरेर तपाईँ जस्तै उद्यमीहरूको के समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि अध्ययन गर्ने अनुसन्धान गर्ने र साथसाथै नेपाल सरकारलाई उपयुक्त नीतिको लागि पनि सुझाव दिने कतिपय नीतिगत कुराहरू पनि उठेको थियो र एकदमै महत्वपूर्ण नीतिगत कुराहरूमा पनि हामीसँग अलिअलि एउटा नीति कृषि नीति अनुसन्धान राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र छ ती नीतिहरूमा पनि हामीहरूले काम गरेर नेपाल सरकारलाई जुन मुख्य नीतिगत बेरियरहरू छ त्यसलाई चाहिँ हामीहरूले एड्रेस गर्छौं मुख्यतया हामीहरूले चार पाँचवटा महत्वपूर्ण कुरामा हामीहरूले काम गरिरहेका छौं एउटा महत्वपूर्ण कुरा चाहिँ हामीले खाद्य सुरक्षा अहिले हामीहरूले पहिला हामीहरू सबै खाद्यान्नमा हामी आत्मनिर्भर थियौं आत्मनिर्भर बन्नुपर्छ हामी हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबबाट हामीले मुख्य बालीहरू धान गहुँ मकै आलु यी बालीहरूमा हामी अनुसन्धान गरिरहेका छौं यसको उत्पादकत्व अभिवृद्धि गरेर अनि यी बालीहरूमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराहरूमा हामी अगाडि बढ़िरहेका छौं अर्को चाहिँ हामीहरूले कतिपय हामीहरूले आयात गरिरहेका छौं यो जुन आयातलाई प्रतिस्थापन गर्नलाई के गर्न सकिन्छ स्थानीय रूपबाट नै अब जस्तै फलफुलको कुरा अहिले विशेष गरेर हामीहरूको अण्डा मासुमा अलमोस्ट हामीहरूको आत्मनिर्भर जस्तै हामी बनिसकेका छौं भने अब फलफूल तरकारी यिनीहरूमा पनि हामीहरू आयातलाई हामीले प्रतिस्थापन गर्ने हो त्यसमा हामी काम गरिरहेका छौं र अर्को अहिले तत्काल समस्या चाहिँ यो जलवायु परिवर्तनबाट हाम्रो कृषिलाई असर परेको छ जलवायु परिवर्तनले गर्दाखेरि सबै सेक्टरमा यसपालि अब आउने हाम्रो मनसुन हामीहरूको एकदमै ड्राई सुक्खा हुने छ भनेर हामीले त्यसको लागि तयारी हामीहरू कुन कुन प्रविधि उपयुक्त प्रविधि हुन्छ त यो हामीहरूको सुक्खामा झेल्न सक्ने नेपालमा विशेष गरेर धान खेतीमा सुक्खामा झेल्न सक्ने के प्रविधि हुन्छ त्यसमा हामीहरू काम गरिरहेका छौँ र एउटा महत्वपूर्ण कुरा अघि पनि हाम्रो कतिपय उद्यमीज्यूहरूले महसुस गर्नुभएको के हो भन्दाखेरि अनुसन्धानबाट विकास भएको प्रविधिहरू कृषक स्तरसम्म पुगेन यो कुरा चाहिँ हामी पनि महसुस गरेका छौँ किन त भन्दाखेरि एउटा समस्या के भयो त भन्दाखेरि जब नेपालको संविधान बन्यो त्यसमा मुख्य जिम्मा चाहिँ हामीहरूको स्थानीय निकाय र प्रदेश सरकारलाई दियो तर प्रदेश सरकार र स्थानीय निकाय त्यही अनुसारले सक्षम प्राविधिक रूपमा प्राविधिक नै छैन अघि कुरा उठ्यो हामी अनुदानबाट धान्यमा हामीहरूको केन्द्रित छ भन्ने कुरा त्यहाँ प्राविधिक नपुगेकै हो यो कुरा हामीले राष्ट्रिय स्तरमा पनि उछिरहेको छ किन भन्दाखेरि हामीले विकास गरेको कतिपय प्रविधिहरू उत्तम भए हुँदाहुँदै पनि पुग्न सकेन भन्ने कुराहरू हामीले महसुस गरेर अब हामीले विभिन्न माध्यमबाट अब यसलाई चाहिँ पुर्याउनको लागि विशेष गरेर हामीहरूको जम्मा 63 अफिस छ 63 कार्यालय छ उसका बाह्य अनुसन्धान भन्नाले किसानहरूसँग मिलेर हामीहरूले किसानहरूकै थलोमा हामीले अनुसन्धान गर्छौँ हामीले विकास गरेको प्रविधिहरू प्रवर्धन गर्ने काम गर्छौँ त्यसकारण हामीले आगामी आर्थिक वर्षमा हामीले हरेक कार्यालयले कम्तीमा पनि दसवटा पालिका स्कुलसँगको समन्वयमा त्यस एग्रो इकोलोजीको त्यस हावापानी माटो उपयुक्तको लागि उपयुक्त प्रविधिहरूको प्रवर्धन गर्नको लागि चाहिँ स्थानीय निकायहरूसँगको समन्वयमा हामीले कार्यक्रम सञ्चालन गर्छौँ केन्द्र यस अनुसन्धान परिषदले मुख्यतया अहिले हामीहरूले गरिरहेको काम भनेको नयाँ नयाँ जातहरूको विकास प्रविधिहरूको विकास अनि त्यस्तै कतिपय हामीहरूले स्रोत बिउहरू पनि उत्पादन गर्छौँ विभिन्न हामीले उन्नत प्रविधिहरूको हामीले रेसिडेन्सियल ट्रेनिङ जुन हामीहरूले गरिरहेका थियौँ अब त्यो यसपालि चाहिँ गर्न सकिँदैन तर हामीले कसरी सकिन्छ हामीसँग भएका प्रविधिहरूलाई कसरी तपाईँहरू मार्फत पुर्याउने त्यो काम चाहिँ हामी अगाडि बढाउँछौँ र अर्को कुरा हामीले गरिरहेको चाहिँ यो हामीसँग भएका प्रविधिहरू सानो लेभलमा भए पनि विभिन्न माध्यमहरू थ्रु हामीहरूले किसानतर्फ पुर्याउनको लागि हामीसँग भएका फेसबुक पेज भयो अघि भयो विकली हाम्रो बुलेटिन भयो अनि त्यस्तै किसान कल सेन्टर मार्फत हामीले गरिरहेका छौँ अब यसमा यो कुरा चाहिँ यहाँले पनि अन्य अरू किसानहरूलाई यो नाकले गरिरहेको प्रविधिहरूको बारेमा चाहिँ जानकारी गराइदिनु भयो भने बढी से बढी किसान चाहिँ यो हामीहरुको यो इन्फर्मेसन सिस्टममा आबद्ध हुन सक्यो भने हाम्रो प्रविधिहरु किसान लेभलसम्म पुग्न सक्छ भन्ने कुराहरु हामीले अपेक्षा गरेका छौं।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विश्लेषणले म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तीन समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन, घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: सजिलै हुनेछन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 0942-3888 9832-3888।
6: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: नमस्कार, म विदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोलिदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने, विवरण रोजगारी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा, कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने। तनहुँको शुक्ला गण्डकीमा हल गोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कंगोमा इबोला महामारी तीव्र, 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 माग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट citizenportal.doimidcr.gov.np मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम, नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरे आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय पत्र नम्बरको निस्ता हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्तामा रहेका विवरण रुजू गरी सेवा प्रवाह गर्न समेत विभागले अनुरोध गरेको छ। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गएको प्रतिनिधि मण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योगमा गम्भीर संकट परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक झण्डै 12-14 अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धनादन बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकामा हिजोदेखि झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना वृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यसअघि 2080 चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। यस्तै तनहुँको सुखला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरू 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। सुखला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम सम्बन्धित किसानलाई वितरण गरिएको ओडाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा गर्मी अत्यधिक बढ़ने अनुमान छ। केही ठाउँमा तातो लहर चल्ने महाशाखाले जनाएको छ। देशभर पश्चिम निम्नचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। प्रभावले विभिन्न भूभागमा मौसम बदली भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, त्यसै गरी लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशका पहाड़ी भूभाग र मध्य प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै 2 अर्ब रूपियाँ अनुदान सहयोग उपलब्ध गराउनु भएको छ। कृषि वन तथा वातावरण मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हिज हस्ताक्षर समेत भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अनकोम र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यो छ वर्ष परियोजनाका लागि 1,81,00,000,000 रूपियाँ रकम उपलब्ध गराउने सहमति भएको छ। अब विदेशको खबर। कंगोमा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिने गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार अहिलेसम्म 808 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 192 जनाको ज्यान गएको छ। यससँगै ज्यान गुमाउने दर झण्डै 23.8% पुगेको छ। यसले स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हालसम्मको विवरण अनुसार 363 बिरामी अहिले आइसोलेशनमा उपचाररत छन् भने 48 निको भएर घर फर्किएका छन्। इबोला भाइरसको प्रकोप मुख्य रूपमा इटोरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा संक्रमण नियन्त्रणका लागि आइसोलेशन, सम्पर्क ट्रेसिङ र आपतकालीन स्वास्थ्य टोली परिचालन गरेका छन्। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केही बेर अघि सम्पन्न समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। यो गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बनेको छ। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको थियो। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको हो। यस्तै गैराती अमेरिकाको सफा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 अन्तरले पराजित गर्यो। यस्तै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्जङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रुजू गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध. चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजी रोटी संकटमा कूटनीतिक संवाद भइरहेकाले छिटै समस्या समाधान हुने सरकारको आश्वासन. महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने. तनहुँको शुक्ला गण्डकीमा हल गोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण. बंगोमा इबोला महामारी तीव्र बन्दै 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 माग्यो. र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा.
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना. अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ. उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ. सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ. सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ. सेवा प्राप्तिमा कुनै गुनासो आएमा कुनै अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ. कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान. आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना. आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दकीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूपले 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मार्फतको घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ. प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ. कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल. स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना. यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूआत फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ. यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ. त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ. सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ. सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लटिङ विषय लिएर सागरजी आज पनि उपस्थित भइसकेका छु र सुन्दर यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफी 101.2 MHz कार्यक्रम लटिङलाई सुन्दै हुनुहुन्छ र प्राविधिक मित्रबाट मलाई सजग बिजुली सपोर्ट गर्दैनुहुन्छ भने म आवाज म सु रेणुका राई र सदाको जस्तै आज पनि हामी 9:15 हामी लगभग तपाईँहरूसँग हामी प्रश्न उत्तरको खेल खेल्दै हामी चाहिँ 9:50-51 तपाईँहरूसँग हामी रहने नै छौं र आउँदा चाहनुहुन्छ भने 9:64-49 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउने होला भने चाहे र विशेष गरी त तपाईँहरू हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सके तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कुल जाँदै हुनुहुन्छ होला है स्कुल जान तय खरमा पनि हुनुहुन्छ होला खाना बनाउँदै हुनुहुन्छ होला खाना खाँदै हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला कामतिर हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भनेर चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ 9:64-49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र विशेष गरी त तपाईँहरू लोक सेवा निजामती तपाईँले तयारी गर्दैहुनुहुन्छ भने कार्यक्रम लक्कीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ किनकि हामीले सुविधाको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू पनि रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ उदयपुरबाट लक्ष्मी मिरिङजी अनि लक्ष्मीजी यो समयमा के गर्दै हुनुहुन्छ नि प्रोग्राम सुन्दै स्कुल जाँदै हुनुहुन्छ लक्ष्मीजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुलाई लक्ष्मीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ बागमती प्रदेश सरकारद्वारा विक्रम सम्मत 2083 साल असार 1 गते आर्थिक वर्ष 2083-84 लागि कति राशिको बजेट सार्वजनिक गरिएको हो ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ बधाई श्री लक्ष्मीजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे जंगली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाएको विद्युतीय तारलाई के भनी चिनिन्छ एन्जाइबर भन्नुहोस् तपाईँ ज्ञानसल हामी लग गर्दैछौँ बधाई छ लक्ष्मीजी तपाईँको लकी नम्बर 8 रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न तेस्रो प्रश्न राख्न चाहन्छु चुरे संरक्षण दिवस कहिले मनाइन्छ चुरे संरक्षण दिवस कहिले मनाइन्छ असार 2 गते ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ बधाई छ लक्ष्मीजी अहिलेलाई पनि हामी छुटौं साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मेरिङ सिंह उहाँले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ र आउन चाहनुहुन्छ भने 9:64-49 लाइनले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लो हेलो नमस्ते नमस्ते हजुर नमस्ते नमस्ते भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे र 9:64-49 लाइन दुई कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लो हेलो नमस्ते नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ प्युठानबाट ऋषिराम पाण्डे ऋषिरामजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोलाई ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ

तपाईले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, हालसम्म सबैभन्दा बढ़ी विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्र कुन हो? ओके, तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छ, तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर 2 रहेको छ है। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, हाल सरकारले हडताल गर्न निषेध गरेका अत्यावश्यक क्षेत्र कति रहेका छन्? 25 भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई ऋषिरामजी, अहिलेलाई पनि हामी छुटौं। साथी हुनुहुन्थ्यो पुठानबाट ऋषिराम पाण्डे। ऋषिराम पाण्डेले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ र आफ्नो लकी नम्बरलाई सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भनेर चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्दै हो। हेलो, नमस्ते। गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? फुलबाट आरती मगर। ओके, आरतीजी, अनि यो समयमा के गर्दै हुनुहुन्छ नि? बसिराख्नु भएको छ। ओके, आरतीजीको लागि म पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो भएको छ, हेर्दा सुन्दर र आकर्षक देखिने बाघहरू कुन हो?

0: आड़ती जी
1: पास
0: भन्नुहुन्छ यसको चाहिँ उत्तर रहेको छ रोयल बंगाल टाइगर रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ नर गोपाल शाहका कतिजना रानीहरू थिए चार जना भन्नुहुन्छ तपाईँको आन्सर हामी लग गर्दैछन् बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे नेपालको पहिलो गोला टिकटमा कुन चिन्ह प्रयोग गरिएको थियो नेपालको पहिलो गुलाब टिकटमा कुन चिन्ह प्रयोग गरिएको थियो आरतीजी तपाईँले पुरा एन्सर भन्नुपर्ने हुन्छ है खुकुरी र ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ साथी हुनुहुन्थ्यो खुट्याङबाट आरती मगर उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र अब चाहिँ भने हामी कार्यक्रम लकीको पहिलो नै छोटो विश्राम जानेछु यो प्रश्न चाहिँ हामी अर्को साथीलाई सोध्नेछौ है र पहिलो नै छोटो विश्राम जानेछु विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: एसई पछि कक्षा एघार कहाँ पढ्ने होला
3: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
4: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
2: अङ्कल एसई त सकियो अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
4: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
3: किन र अङ्कल त्यो राम्रो कलेज हो र
4: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
4: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेसन कहाँ हो अङ्कल
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
3: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
4: कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
5: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा सन्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मामा पिकामा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी त्यो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स साम्तेन शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: The radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solo Dut Kundanagar Palika Pass Solari Solo Kubo. Lucky.
3: क्याबिकल लकीको पहिला नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइनै सकेका छौ र सुन्दै हुनुहुन्छ यो समयमा नेपालकै पहिलो सामुदायिक रेडियो सोलफिएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र टेलिभिजन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट बोल्दिनुहुन्छ सोलुखुम्बुबाट बोल्दै हुनुहुन्छ ओके विन्दीजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नलाई विन्दीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालको पहिलो हुलाक टिकटमा कुन चिन्ह प्रयोग गरिएको थियो खुकुरी र के भन्नुभयो झण्डा भन्नुहुन्छ ओके तपाईँको एन्सरलाई हामी लक गर्दैछौ रिन्जीजी यसको सही उत्तर रहेको छ थ्री पेज र क्रस खुकुरी रहेको छ है ओके रिन्जीजीको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ वेदमा के छ पुस्तकका लेखकको हुन् चन्द्र शमशेर भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट रिन्जी शेर्पा उहाँले पनि प्रयास गरेर साथी सुटिसक्नु भएको छ र आउन चाहनुहुन्छ भने सम्पूर्णको 64 49 54 लाइन दुई कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ है र विशेष गरी त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा हामी निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि त्यही समयमा हामी रहिरहेका छौँ है आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ कार्यक्रम लक्कीमा तपाईँले लक्की नम्बर प्राप्त गर्नुभयो भने तपाईँलाई कार्यक्रमको अन्तिममा पनि तपाईँहरू लक्की विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ र त्यसैले गर्दाखेरि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 54 लाइन दुई कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्यो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ उदयपुरबाट दिनेश मकराती अनि दिनेशजी यो समयमा के गर्दै हुनुहुन्छ नि प्रोग्राम सुन्दै घाँस लिएर घर जाँदै हुनुहुन्छ ओके तपाईँको लागि म पहिलो प्रश्न राख्छु रेन्डिर सुन्नलाई तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ स्वामी प्रपन तपाईँको लागि म प्रश्न राख्न चाहे वेदमा के छ पुस्तकका लेखकको हुन् तपाईँको एन्सरलाई फेरि भन्नुहोस् है एकपटक ओके तपाईँको एन्सर हामी लग गर्दैछौ यसको सही उत्तर रहेको छ स्वामी प्रपन्नाचार्य रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न सजिलो परेको छ तपाईँको लागि नेपालका राष्ट्रकवि कसलाई मानिन्छ माधव प्रसाद घिमिरे भन्नुहुन्छ तपाईँको एन्सरलाई हामी लक गर्दैछौ बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ बालकृष्ण समको प्रथम प्रकाशित नाट्यकृति कुन हो बालकृष्ण समको प्रथम प्रकाशित नाट्यकृति कुन हो पास भन्नुहुन्छ अहिलेलाई भने छोटो साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मकराज दिनेश मकराजले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 9764950970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोटाङबाट रामतिलुङ राई रामतिलुङजीको लागि म पहिलो प्रश्न राख्छु भेन्दिर सिंहलाई रामतिलुङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ बालकृष्ण समको प्रथम प्रकाशित नाट्यकृति कुन हो बालकृष्ण समको प्रथम प्रकाशित नाट्यकृति कुन हो हजुर तपाईँको एन्सरलाई एकपटक भन्नुहोस् न है ओके तपाईँको एन्सरलाई हामी लग गर्दैछौ रामतिमुङजी यसको सही उत्तर रहेको छ मुटुको बेठार रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ डाक्टरले बिरामी जाँच गरी औषधि किन्न दिने लिखित निर्देशनलाई के भनिन्छ डाक्टरले बिरामी जाँच गरी औषधि किन्न दिने लिखित निर्देशनलाई के भनिन्छ पास भन्नुहुन्छ ओके यसको सही उत्तर रहेको छ थेरापी रहेको छ है ओके साथी हुनुहुन्थ्यो खोटाङबाट रामतिलुङ राई रामतिलुङजीले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र आउन चाहनुहुन्छ भने 9764950970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहेर तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ है केही प्रश्नलाई म निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ भन्दै थिए साथीको फोन आइ नै सकेको छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सोनुकुम्बुबाट पसाङ शेर्पा पसाङजी अनि यो समयमा के गर्दै हुनुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ ल ठिक छ त पसाङजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नलाई पसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ कुन कुराको कमीले गर्दा मधुमेह रोग लाग्दछ कुन कुराको कमीले गर्दा मधुमेह रोग लाग्दछ फेरि भन्नुहोस् है तपाईँको एन्सरलाई पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ इन्सुलिन रहेको छ है ओके दबाईको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ धानमा कतिवटा जोडा क्रोमोजोम पाए हुन्छ बत्तीसवटा भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी लग गर्दैछौ साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट पसाङ शेर्पा हुनुहुन्थ्यो पसाङ शेर्पाले प्रयास गरेर साथी छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग कुनै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सरकारी तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
5: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: कर प्रिन्ट रुखुकर को रकम र सवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गए कर प्रिन्ट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
0: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रुखुकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
5: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 35 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ। 98-41-63-5330 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समयमै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेज नै
3: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बो
4: ओके कार्यक्रमको दोस्रो अन्तिम विश्राम साथी उपस्थित भइसकेका छौ र सुन्दिनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा लक्कीलाई सुन्दैनुहुन्छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
5: नमस्ते
4: नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
5: म सविन तामाङ भन्ने मान्छे हो नि हजुर खोटाङको
4: सविन तामाङ भन्ने मान्छे ओके सविनजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है
5: हुन्छ प्रयास गर्छु
4: सविनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ हालसम्म स्वाद पत्ता नलागेको बीचको नाम के हो हालसम्म स्वाद पत्ता नलागेको बीचको नाम के हो पास भन्नुहुन्छ यसको सहित रहेको छ पोटासियम साइनाइड रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे मानिस पछि सबैभन्दा चेतनशील प्राणी कुन हो मानिस पछि सबैभन्दा चेतनशील प्राणी कुन हो ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ सविनजी यसको चाहिँ उत्तर रहेको छ डल्फिन रहेको छ है
5: डल्फिन र चिम्पान्जी एउटै हो त हजुर
4: साथी मिठो खोटाङबाट सविन तामाङ हाम्रो जुन हाम्रो सुधिरको बुकमा चाहिँ जस्तो एन्सर छ त्यस्तै चाहिँ हामीले सही मान्ने गर्छौ यसको सही उत्तर रहेको छ डल्फिन रहेको छ है र अब चाहिँ भने हामी कार्यक्रमबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौँ आज धेरैजना साथीले कल गर्नु भएको थियो र दुईजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ लक्ष्मी मिरिङचिङको लकी नम्बर 1 रहेको छ भने ऋषिराम पाण्डेको लकी नम्बर 2 रहेको छ र यहाँ सबैजनालाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु र मेरो बन्द कोठाका सबैको रेडी सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सघन हुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै र आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेडिका जयन्ती पनि बिदा चाहन्छु नमस्ते नमस्कार शुभ दिन
3: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बो
6: नेपाल विद्युत प्राधिकरण सोलु खुम्बु वितरण केन्द्र

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिर सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ। आजै
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
4: सूचना।
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 86 32 26, प्राविधिक प्रमुख 98 52 85 27, सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03। समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनिया एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग www.sunyafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमितर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यस पटक नियमितर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका हुन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनएबी टाइप गरी स्पेस दिएर सिङ्गल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा 1601 बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। औद्योगिक क्षेत्रका उद्योगीहरूसँग बढ़ी भाड़ा असुल्ने सरकारको प्रयासलाई सर्वोच्च अदालतले रोक लगाएको छ। 10 वटा औद्योगिक क्षेत्रमा देखिएका भाड़ा विवादको सवालमा सर्वोच्च अदालतले सरकारको तर्फबाट माग गरिएको पुनरावलोकन अस्वीकार गरेको जनाइएको छ। 10 वटा औद्योगिक सँगै यससँगै भूत प्रभावी अर्थात विगतको मितिदेखि लागू हुने गरी भाड़ा दर लगाएर सरकारले गरेको निर्णय अनुसार भाड़ा उद्योगी तिर्नुपर्ने भएको छ। यसअघि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भूत प्रभावित क्षेत्रमा बढ़ाएको भाड़ा असुल्न खोजेको थियो। सरकारले राष्ट्रिय परीक्षा पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परीक्षा पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परीक्षा पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परीक्षा पत्र नम्बर प्राप्त भएका नागरिकले आम नेपाली वा अंग्रेजी जन्म मिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्यपूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयन आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाले केन्द्रीय कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरेको जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूहमा घरेलु टोली मेक्सिकोले लगातार 10 वटा जित निकाल्दै नकाउट चरणमा स्थान बनाएको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलको अन्तरले पराजित गर्दै अन्तिम 16मा पुग्ने पहिलो टोली बनेको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0-38-5-20-16 फोन वा सन्वाद न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपराह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनको लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदाहरूमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजना वा बीज साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
5: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लागिरहेछ।
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
6: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
6: मरे के हो?
5: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
8: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्नमा नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
7: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
8: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
7: कहीँ कतै बालबालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौ। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ।
8: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रित नेपालद्वारा जनहितमा

0: ने कुनै प्रकारको अपमानजन्य पीडाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैङ्गिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति।
3: भर्ना म्याद यही सिट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
1: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य आफैले रोज्नु।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पोलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।

0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन पर्ने भयो।

0: खुदा जुगाई बाल बालिका बेर समय सजन छोड़नु वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के है यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824747718 9843349696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
2: होंडा का विशेषताहरू
3: जापानीज उच्च प्रविधिबाट उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 3 दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला।
2: यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला भयो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
8: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
7: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
11: वडा अध्यक्षज्यू नमस्कार।
12: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
11: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
12: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
11: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
12: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
11: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
13: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
13: हो र के डेन्टल रे
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
11: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
16: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोल त
16: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
18: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
19: मन्जु तिमी त विदेश जान लाग्यौ रे
20: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
19: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
20: खै के गर्ने गर्ने दिदी
21: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लौ किन नि, के भयो सन्चो भएन?
1: होइन यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
24: खत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
25: ए के भो, दौडिदिई पो आइस त।
24: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
25: भन को हो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
1: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203069 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
3: हाम्रो के दोस्तर पक्रिनु भएको सर
4: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
5: हामी त जन्ती गएका त हौ नि सर
4: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
3: तिनकै बाउ आमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
4: तिनका बाउ आमा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
5: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
4: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
6: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
7: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: ओ को हो बाहिर?
9: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
8: के भयो यति राति किन रुदिराखी?
9: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
8: ल भन के भयो?
9: मलाई आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
8: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
10: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
10: ए हो र?
11: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
13: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
13: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
13: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
13: मद्यपान र धूम्रपान सेवन नगरौं,
16: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
17: देख्नु भएन, औषधि हालेको
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
17: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
8: हेर्नुहोस् दाई,
5: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
17: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
17: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
17: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
16: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
20: हेलो,
19: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
20: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
5: हजुर,
20: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: हेलो हेलो, भन्नुहोस् त।
19: हेलो हजुर
5: हजुर,
19: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
20: ए नानी, के भन्ने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
20: ल ल ल, म किन दिन्थे?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सोलू एफएम स्टूडियो टाइम
2: लाविन एम बिहान को 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुकुंड नगर पालिका 5 सोलू खुम्बू
3: शुभ प्रभात गुरुआमा
4: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
10: मानसिक समस्याबाट बच्ने उपायहरू
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
11: असल साथीहरूसँग मात्रै संगत गरौं
10: मादक पदार्थ र लागु औषध सेवन नगरौं
11: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
10: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
14: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
13: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
14: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
14: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के, दशा लाग्यो डाक्टर साहब?
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
6: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
7: हजुर
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
7: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
8: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स
6: अरे हेर त अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू
10: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: कति पीर मानेको केको काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
14: ए बुरो आज मेरो जन्मदिन हो याद त छ नि।
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त।
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त।
14: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
16: अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
17: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने गर्ने दिदी,
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847875319, समुद्र साक्य

0: होम स्टोर सोलू दुधकुंज नगरपालिका साथ गारमा जोर बौद सोलू
1: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदिन नि है
2: लो किन नि के भयो सन्चो भएन
1: हैन यतिकै जानै मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो पो ल हिँडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति कामले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
5: ए के भो दौडिदिए पो आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
5: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
7: विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरुपयोग नगरौ जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यूज स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ पेज सोलुदत कुञ्ज नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ पेज थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर

0: सुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरमत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुलुखुम्बु।
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: को हो भाइ?
7: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
6: के भयो यति राति? किन रुदे आकी
7: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
6: ल भन के भयो।
7: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
6: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
8: ए ल, हामी जान्छौँ।
6: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
4: ए हो र,
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
14: मद्यपान र धूम्रपान सेवन नगरौं,
15: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
17: देख्नु भएन, औषधि हालेको।
16: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
17: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
16: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
17: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
16: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
17: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
16: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
17: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ
14: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
17: हेलो
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो भन्नुहोस् त।
18: हेलो हजुर
3: हजुर
18: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी के भनेर छ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
19: शुभ प्रभात गुरु आमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
19: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
20: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: हो अरू भन त।
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
24: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
15: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
14: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
15: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
14: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
15: असल साथीहरूसँग मात्रै संगत गरौं।
14: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
15: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
14: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
18: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र दिएको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदाहरूमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बु।
2: नमस्कार सेनसेविका दिदी।
5: नमस्कार नमस्कार।
2: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
26: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
26: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
26: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
26: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
26: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
26: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन
27: बोर्ड। नमस्ते डाक्टर साहब।
28: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
27: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
28: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
27: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
28: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
27: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
28: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
27: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
28: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
26: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
1: नेपाल सरकार, विज्ञापन बोर्ड.
28: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब.
27: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
28: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. के हो कि दशा लाग्यो डाक्टर साहब?
27: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
28: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब.
27: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
28: हजुर.
27: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर रा खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
28: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
26: नेपाल सरकार, विज्ञापन बोर्ड.
28: मरेको के हो?
27: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
28: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स
27: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
28: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब
27: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
26: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
1: नेपाल सरकार, विज्ञापन बोर्ड.
27: खै जन्म दर्ता दिनुहोस् त.
28: जन्म दर्ता गरेको छैन नि म्याडम.
27: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
28: हो र, मलाई त थाहा नै थिएन म्याडम.
27: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
28: पहिला कसैले भनेन
25: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
26: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
26: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
9: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुस नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
10: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
9: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आआफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
10: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ।
9: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्ष 11 वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति,
3: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
1: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य आफैले रोज्नु
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: खुदा जुभाई बाल बालिका फिर समय सजन छोड़नु वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुतकुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आम्जी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आम्जी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग डम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आम्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979652 9824417 18 9843349696 र 9861323472 आम्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति
2: नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएस बाट एनईबी टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601 ह्याश बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्यकर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ। सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ। बीमा कार्यक्रम वार्षिक 6.75 अर्ब रूपियाँ घाटामा छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 र बिहीबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। शुक्लापाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब 1.5 दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनुभयो। वहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एसिन्जेल हामीले कक्षा 12 को नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुनः संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यो अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसै गरी सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। 1 जना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालो बजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालो बजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीच भएको शान्ति सम्झौतामा लेबनान सहित विभिन्न मोर्चाहरूमा लड़ाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराती अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यसै गरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार 1:00 अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
2: हैन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 5 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
10: नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती करणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
14: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त
14: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
9: अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
16: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
17: खै के गर्ने भने दिदी
18: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स
9: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
9: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलु खुम्बु।
20: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो किन नि, के भयो सन्चो भएन?
20: होइन यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
21: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
23: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
24: प्रत्यरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
25: के भो दौडिदिई पो आइस त
24: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
25: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
26: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
9: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदत कुंड नगर पालिका पांच सलेरी सुलखुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबु आमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबु आमा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओ दिदी सुन्तली ढोका खोल्नुस् न।
7: के भयो यति राति किन रुदै आकि?
6: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
7: ल भन के भयो?
6: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
7: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
14: मद्यपान र धुम्रपान सेवन नगरौ,
15: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई,
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् साई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
16: हेलो,
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: हेलो, हेलो, भन्नुहोस् त।
18: हेलो हजुर,
3: हजुर,
18: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
19: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
19: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
20: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
24: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि
1: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु
3: हाम्रो के दोष र पक्रिनु भएको सर
4: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
5: हामी त जन्ती गएका त हौ नि सर
4: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
3: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
4: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
5: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
4: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
6: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
7: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
8: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: को को बाहिर
10: म दिदी सुन्तली ढोका खोल्नुहोस् न
9: के भयो यति राति किन रुँदै राखी
10: दिदी भित्र हिँड्नुहोस् न मलाई डर लागिरहेको छ
9: ल भन के भयो
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले ऊ भागेर आएको दिदी
9: माइला दाइले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि त्यो दलो
11: ए ल हामी लान्छौँ
9: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
7: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
14: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
13: के रे नानी त भर्खर 17 कि लाग्यो होइन र
14: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
13: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
17: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
18: अब सुन्नुहोस् पूरा समाचार।
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
18: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
19: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
18: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
19: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
18: मद्यपान र धूम्रपान सेवन नगरौं,
19: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
21: देख्नु भएन, औषधि हालेको।
20: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
21: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
20: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
21: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
20: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
21: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
20: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
21: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेज

0: मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के हो के भयो
0: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
3: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
2: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदाहरूमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजना वा बीज साथमा लैजान तथा प्रयोग गर्न, र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बु।

0: छैन गीतको दौतरी था छैन
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ.
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ.
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ.
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ.
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ.
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन.
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो.
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउं.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
7: नमस्ते डाक्टर साहब.
8: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
8: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छ. के हो के दशा लाग्यो डाक्टर साहब?
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने, र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा बानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सोध्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
7: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मरेँ के हो?
10: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै जन्मदर्ता दिनुहोस् त।
8: जन्मदर्ता गरेको छैन नि म्याडम।
7: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
11: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
11: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
12: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिऊ।
11: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2023 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति।
3: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 27 र कम्प्यूटर साइन्स समूहमा 40 मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
1: सुरक्षित भविष्य आफैले रोज्नु।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: ए बाबु
1: लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98-43-79-82-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषताहरू
3: जापानीज उच्च प्रविधिबाट उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्चल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीव को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मरेको के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
1: अरे, हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँलाई जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ.
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सन्निधिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ. सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ.
5: हाम्रा सेवाहरू
6: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ. दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ. आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ. आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ. चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ. विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ. वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ. पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ.
5: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703 5 र 98160034213.
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु.
7: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर.
5: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ.
7: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ. तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ.
5: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ. आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र. थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82.
7: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथी.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वागलेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि ईयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकटी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेपाने, पदमनिधि सोती र डाक्टर रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेको धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोसवाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट निरुना मगर उत्कृष्ट अभिनेत्री उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगदसहित सम्मान गरिएको हो। अब विदेशको खबर स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गिन स्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्। तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैतीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डे फिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द। कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
6: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिनभित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190972414122 र 9840180070। साथै व्हाट्सएप नम्बर 9762414122 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

0: जोड़दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16 खुम्बु

नमस्कार, हमी लोक संगीत अभिवादन में संपूर्ण में हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पर्खा आपने बाखा लेकर उपस्थित भईस प्राविधिक मित्र को साथ में आवाज में छू मी नमु शेर्पा हमी समय में पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुराफ्याम 102.2 मेगाहर्ज में कार्यक्रम आपने पर्खा आपने बाखा सुनी रहने भएको छ। हरेक दिन हरिद्वार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी विशेष गरी शुक्रबार व्यवसायमा छौरा शुक्रबार व्यवसायमा चाहिँ तपाईहरूको टेलिफोन लाइन लिनेछौ र तपाईहरूको प्रतिभालाई चाहिँ सुन्नेछौ र सुनाउने छौ है साथीहरू। र धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नो पाखा आफ्नो बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो र तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ। आउन सक्नुहुनेछ 97649574 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र आफूलाई मन परेको निकै नै मिठाली निकै नै रमाइलो बाका चाहिँ तपाईले गुनगुनाउन सक्नुहुनेछ है। र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने खेतबारीमा हुनुहुन्छ होला, आलु खन्दै हुनुहुन्छ होला, त्यसै गरी असर लागिसक्यो त्यसकारण चाहिँ धान रोप्दै हुनुहुन्छ होला, कोदो रोप्दै हुनुहुन्छ र त्यसै गरी धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला र धेरै कतिपय साथीहरू चाहिँ शहरतिर पनि हुनुहुन्छ होला, आफ्नो पसल व्यवसायतिर व्यस्तता हुनुहुन्छ होला। त्यसै गरी तपाईँहरू हामीलाई विदेशबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो कामलाई निरन्तरता दिँदै हुनुहुन्छ होला, आफ्नो कर्तव्य पूरा गर्दै हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज चाहिँ हाम्रो लोक प्रतिभा रहेको छ, हामी शुक्रबार व्यवसायमा रहेको छौं र धेरैजना साथीहरूलाई त थाहा पनि नहुन सक्छ र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ आउने गर्दछौ र तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी हप्ताको चार दिन चाहिँ लिने गर्दछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार तपाईँहरूको टेलिफोन लाइन लिँदै तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र साथीहरू यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन खुल्ला भइ नै सकेको छ। आउन सक्नुहुनेछ 97649574 को लाइन हुँदैछ। निर्देश भएर कार्यक्रममा सहभागिता जनाएछ, एकदमै निर्देश भएर नडराई नलगिकन आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ है साथीहरू। र आज पनि विशेष दिन पनि रहेको छ र धेरैजना साथीहरू बाह्र क्लास भर्खरै बाह्रको एक्जाम दिएर पनि बस्नु भएको साथीहरू होला र हामी धेरैजना साथीहरूको लागि त आज खुसीको पनि खुसीले पनि नाच्दै हुनुहुन्छ होला र धेरैजना साथीहरू निराशामा पनि हुनुहुन्छ होला। र आज चाहिँ बाह्र कक्षाको चाहिँ नतिजा प्रकाशन भइ नै सकेको छ र धेरैजना साथीहरू पास पनि हुनुभयो होला, धेरै खुसी पनि हुनुहुन्छ होला र धेरैजना साथीहरूको चाहिँ आफूले सोचेको जस्तो नतिजा पनि नआएर चाहिँ एकदमै निराशामा पनि हुनुहुन्छ होला। र यदि तपाईँहरू पास भयो भने तपाईँहरूको लागि पनि विशेष बधाई भन्न चाहन्छु र तपाईँहरू पास नभए पनि तपाईँहरूको लागि चाहिँ एकदमै तपाईँहरूको लागि पनि बधाई नै भन्न चाहन्छु, किनभने हाम्रो जित्ने हार हाम्रो हार नै चाहिँ जित हो भन्ने कुरा चाहिँ हामीले कहिले पनि बोल्नु हुँदैन र हामीले हारलाई स्वीकार्न सक्यो भने चाहिँ हामी त्यहाँबाट धेरै कुरा सिक्न सक्छौँ। हामी जितेर पनि केही हुँदैन साथीहरू, र हामी जित्यो भन्दैमा चाहिँ हामी माथिनु हुँदैन, त्यसै गरी हार भयो भने चाहिँ आत्तिनु हुँदैन है साथीहरू। हामीलाई जित हारले चाहिँ धेरै कुरा सिकाउँछ, हामीलाई जिन्दगीमा आइपर्ने विभिन्न कठिन परिस्थितिबाट पनि हामीलाई चाहिँ अगाडि बढ्न सिकाउँछ र हामी हारलाई नै स्वीकार्न सकेनौँ भने चाहिँ हामी अगाडि बढ्न सक्दैनौ र पछिल्लो समयमा त हार भयो भन्दैमा चाहिँ धेरै नकारात्मक कदम चाल्ने साथीहरू पनि हुनुहुन्छ, हामीले धेरै घटनाहरू पनि सुनिरहेका छौँ र तपाईँहरूको पनि आफ्नो नतिजा सोचे जस्तो आएन भन्नु भन्दैमा चाहिँ तपाईँहरू चाहिँ नकारात्मक कदम नचाल्नु होला, त्यसलाई एउटा मौका

0: हरूलाई पनि तपाईँहरूले सुनाउन सक्नुहुन्छ। दुईजना साथीहरूले त एकदमै मिठो स्वरमा निकै नै रमाइला लोकबाट पनि गुनगुनामा गुनगुनाउनुहुन्छ होला आफ्नो एक्लै बस्दा त्यसै गरी गोठालो गर्दा चाहिँ गुनगुनाउनुहुन्छ होला र तपाईँहरूको प्रतिभालाई चाहिँ आज गोठालो र अनि त्यसै गरी आफू एक्लै मात्र चाहिँ मनोरञ्जन नलिएर आफूमा मात्र चाहिँ एक्लै हुँदा मात्र प्रस्फुट नगरेर चाहिँ आज तपाईँहरूले चाहिँ टेलिफोन लाइनमा सहभागिता गर्नर्छु। तपाईँहरूको लागि मायाजनी अनि तपाईँहरूलाई सुन्नुहुने श्रोताहरूको माझ पनि तपाईँहरूको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र हामी सबैमा एउटा न एउटा के अरे प्रतिभा त हुन्छ नै तर पनि हामीले चाहिँ प्रस्फुटन गर्न सक्दैनौ। हामी आफ्नो प्रस्फुटन गर्ने मौका पाएर पनि हामीले प्रस्फुटन गर्न सक्दैनौ। हामी डराउँछौ लगाउँछौ त्यसकारण चाहिँ हामी धेरै पछि हट्छौ है। त्यसकारण चाहिँ तपाईँहरू निर्धक्का भएर चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो
1: अल्पीमा आमै जुरै छ दलिल जुरै छ भगिले हकी भेटियो क्यारम्रे देखियो आहो भाग्यले हो।

0: गुड आफ्टरनून बोले नमस्ते नमस्कार हजुर यस्तो मिठो स्वरमा चाहिँ गुनगुनाउ दिदीको हुनुहुन्छ कहाँबाट खोटाङको बोरा पोखरी बाटो कमला लुङ्गेनी मगर बोल्दै हुन्छ
1: हजुर दिदी
0: एकदमै मिठो स्वरमा आजै तपाईँले धेरै राम्रो गीत गुनगुनाउनु भयो है अनि त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु र यो समयमा चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ कमलाजी
1: यो समयमा चाहिँ अब प्रोग्राम बसिरहेको छ अब एकछिनमा गोठमा जाने भनौँ न दिदी
0: गोठमा चाहिँ के गर्नु जाने हुने जानुहुन्छ नि कमलाजी
1: अब घाँस काट्न बस्तीलाई घाँस खुवाउन भनौँ न दिदी
0: अनि कमलाजी तपाईँ चाहिँ आज भोलिको समयमा के गर्दै हुनुहुन्छ अध्ययन गर्दै हुनुहुन्छ कि
1: हजुर दिदी पढ्दैछु भनौँ न
0: कति क्लासमा पढ्दै हुनुहुन्छ नि
1: म 10मा
0: एकदमै राम्रो पढ्नु होला भन्न चाहन्छु है कमलाजी अनि तपाईँको प्रतिभा यति मात्र हो कि अरू पनि सुनाउन चाहनुहुन्छ त कमलाजी
1: अब दिदी अरू साथीहरूलाई पनि पाठ दिनुपर्छ आजको लागि तिनै भनौँ न
0: ठिक छ कमलाजी अहिले भने हामी छुट्टिन्छौँ नि है ओके बाबाई साथी हुनुहुन्थ्यो खोटाङको साथी कमला लुङ्गेनी मगर हुनुहुन्थ्यो हामी पनि निकै नै मिठो स्वरमा आफ्नो प्रतिभा प्रस्फुटन गरेर भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको लोकबाटा नै आफूमा भएको प्रतिभा चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ है यसको लागि चाहिँ हामी टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ आउन सक्नुहुनेछ 97649 70 लाइन विजय कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको लोक बाका अनि आफूमा भएको प्रतिभा चाहिँ एकदमै निर्दक्क भएर चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र तपाईँहरूमा भएको प्रतिभा चाहिँ तपाईँहरूले चाहिँ अरू माझ अनि अरू श्रोताहरूको माझ पनि तपाईँहरूले चाहिँ प्रस्फुटन गर्न सक्यो भने चाहिँ तपाईँहरूमा केही न केही ज्ञान हुनेछ तपाईँहरूको क्षमता वृद्धि हुँदै जानेछ र हामीमा प्रतिभा भएर पनि हामी चाहिँ प्रस्फुटन गर्न सक्दैनौँ मौका पाएर पनि हामी त्यो मौकालाई चाहिँ गुमाउँछौँ र त्यसको मुख्य कारण भनेको हामीमा डर हुने लाज हुने है त्यस कारण चाहिँ हामीले आफ्नो डर लाजलाई चाहिँ एकातिर थन्काएर चाहिँ मौका पाएको ठाउँमा चाहिँ आफ्नो प्रतिभालाई चाहिँ निकै नै उत्साहजना त्यसै गरी धेरै नै निर्दक्क भएर चाहिँ प्रस्फुटन गर्न सक्नुपर्छ भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई अहिले सुन्दै हुनुहुन्छ सुनाएर 101.2 MHz चाहिँ कार्यक्रम आफ्नो पाखा आफ्नो बाका सुन्दै हुनुहुन्छ है साथीहरू र कोही साथी हुनुहुन्छ हाम्रो टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु कोही हुनुहुन्छ कहाँबाट हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
1: खोटाङको
0: बडा पोखरीबाट भावना मगर बोल्दै हुनुहुन्छ

0: के गर्दै हुनुहुन्छ भावनाजी यो समयमा?
1: यस समयमा चाहिँ म प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ दिदी।
0: अनि खाजा लिनुभयो कि बाँकी छ त भावनाजीले?
1: खाजा बाँकी छ दिदी, अब लिनुपर्छ।
0: अनि हजुर त्यतातिरको मौसम कस्तो छ त नि?
1: हिजो चाहिँ घाउ लागिरहेको थियो, आज चाहिँ धुम्मिरहेको छ एकदमै भन्नुपर्छ है दिदी।
0: ल ठिक छ भावनाजी, अनि आज कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन रोगबाटका गुनगुनाउन चाहनुहुन्छ त भावनाजीले?
1: दिदी
0: ओके हुन्छ, ल ठिक छ सुरु गर्नुहोस् है।
1: हुन्छ

0: বালে ভে বলি মিঠ ধানে তিনি হালে ভে বলি মিঠ ধানে
1: कति राम्रो स्वर तपाईँको तर धेरै राम्रो गाउनु भयो भावनाजी ल ठिक छ आज हामी दिनमा पनि यसरी नै कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला अहिले भने चाहिँ हामी छुट्टिन्छौँ नि है भावनाजी ओके बाई साथी हुनुहुन्थ्यो खुटाङबाट बाबनाजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो प्रतिभालाई चाहिँ एकदमै निर्देशका साथ प्रस्फुटन गर्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएपछि आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ निर्देशका भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन खुल्ला नै रहेको छ र त्यसको लागि चाहिँ 97964 49 70 कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्दै गर्नु होला भन्न चाहन्छु र अहिले भने चाहिँ हामी बहिनी छोटो विश्रामतर्फ जाने समय भइसकेको छ र अहिले भने हामी छोटो विश्रामतर्फ मोडिनेछौँ र विश्राम पश्चात फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौ।
2: सोलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना।
3: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतो सिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
2: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190 9724421 र 9840180 70 साथै व्हाट्सएप नम्बर 9742414122 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बु।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: to your heart.
1: Solo FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6 सोलुखुम्बु।

कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको युवाने पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरौँ भने फेरि पनि कार्यक्रमले नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुरक्षण एक दशमलव दिन घरबाट चाहिँ कार्यक्रम आफ्नै भाषा आफ्नै भाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र यदि तपाईँहरू आजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ आजबाट रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ थाहा नहुन सक्छ र म तपाईँहरूको लागि पनि अवगत नै गरि नै हाले हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ यही समयमा चाहिँ आउने गर्दछौं साथीहरू र हामीले चाहिँ हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिनेछौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौं र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन दिने कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र तपाईँहरू आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकवाका अनि आफूमा भएको प्रतिभा चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र मिठा लोकवाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ है र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97964970 को लाइन हुँदैछ। कोही साथी आइसक्नु भएको छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला। तपाईँहरूको फोन त्यही बार बार प्रयास गर्नुभयो भने एक न एकचोटि त जसरी नै लागि नै हाल्छ र गाउँघरमा त प्राय धेरै नै टावरको समस्या हुन्छ, नेटवर्क धेरै नेट इन्टरनेटको समस्या हुन्छ। त्यस कारण चाहिँ नेट इन्टरनेट दिने ठाउँमा चाहिँ डाँडा पाखातिर गएर चाहिँ हामीलाई कल गर्न सक्नुहुन्छ र यदि तपाईँहरू नेट इन्टरनेट दिने ठाउँमा गएर चाहिँ तपाईँहरूले हामीलाई कल गर्नुहुन्छ भने पक्कै पनि तपाईँहरूको टेलिफोन लाइन लागि नै हालिनेछ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी दिने नै छौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूमा भएको प्रति सुन्नेछौ र तपाईँमा भएको प्रतिभा चाहिँ सुनाउनेछौ है साथीहरू र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुँदै हुँदै पनि हामीलाई सुन्दै हुनुहुन्छ र हामीलाई माया गर्दै हुनुहुन्छ र यो तपाईँहरूको माया चाहिँ हाम्रो कार्यक्रमको अन्तिमसम्म चाहिँ हामी मास्ने रहेर चाहिँ हामी सँगै रहेर चाहिँ हामीलाई साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु र तपाईँहरू आउन सक्नुहुनेछ 97964970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी दिनको लागि आतुर अवस्थामा छौँ है साथीहरू। कोही पनि साथी चाहिँ हाम्रो टेलिफोन लाइनमा हुनुहुन्न, त्यस कारण चाहिँ हामी मिठो गीततर्फ नै जानु पर्ने हुन्छ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी तपाईँहरूको टेलिफोन लाइन दिँदै तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको प्रतिभालाई सुन्ने नै छौ र अहिले पनि चाहिँ हामी रमाइलो अनि निकै नै मिठा गीततर्फ नै जानेछौ। नन्दनी बेलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ। निकै लोकप्रिय गायक गायिका हुनुहुन्छ खिम सेन्चुरी र सपना रोगका आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्र चाहिँ हामीले निकै नै रमाइलो लोकगाथा सुनेर मनोरञ्जन लिइसकेका छौं र दिनजना श्रोताहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै नाच्नुभयो होला, सँगसँगै गाउनुभयो होला। र तपाईँहरू सुन्दै हुनुहुन्छ यस समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनाथ्याम 102.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाठ्या आफ्नै वार्ता सुनिरहनु भएको छ। र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नगरेपछि तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ, र जसमा चाहिँ www.sulafm.com त्यसै गरी नेपाली पात्र हाम्रो पात्र र सुलाफेमको फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। र तपाईँहरू यति बेलाको समयमा धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, उकाली ओह्राली बेह्राली बन्जन चौतारी गर्दै हुनुहुन्छ होला, र जे जस्तो अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनु होला भन्न चाहन्छु। र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता गराउन चाहिँ कोसिस गर्नु होला भन्न चाहन्छु। र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ, र आउन सक्नुहुनेछ 97964970 लाइन दिँदै चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्नदेखि आफूमा भएको प्रतिभा चाहिँ प्रस्तुतन गर्न सक्नुहुनेछ, र धेरैजना साथीहरूलाई त निकै रमाइलो स्वर अनि निकै सुमधुर स्वरमा चाहिँ लोकबाका गुनगुनाउन आउँछ होला। र यदि तपाईँहरूलाई चाहिँ लोकबाका गुनगुनाउन आउँछ भने चाहिँ हाम्रो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, र आफूमा भएको प्रतिभा अनि आफूमा भएको सुमधुर स्वरलाई चाहिँ तपाईँहरूलाई माया गर्ने अनि हामीलाई माया गर्ने आदरणीय श्रोताहरूमा चाहिँ तपाईँहरूले चाहिँ प्रस्तुतन गर्न सक्नुहुनेछ। र फेरि साथी आइसक्नु भएको छ, टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। कोही छ कहाँबाट? हेलो
1: हेलो
0: हेलो, नमस्ते नमस्कार साथी, हेलो भन्दै हुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ, है कहिले काहीँ नेट इन्टरनेटको समस्या हुन्छ, त्यस कारण पनि फोन तपाईँको चाहिँ डिस्कनेक्ट भएको हुन सक्छ है साथीहरू। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ फेरि पनि बार बार प्रयास गर्नुहोला, यानि नेट इन्टर भएको ठाउँ नेट इन्टरनेट भएको ठाउँहरूमा चाहिँ गएर तपाईँहरूले चाहिँ हामीलाई कल ट्राई गर्नुहोला। तपाईँहरूको फोन हामी हाम्रोमा चाहिँ आयो भने हामी तपाईँहरूको टेलिफोन लाइन लिने नै छौँ, र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूकोमा भएको प्रतिभा चाहिँ सुन्नेछौ सुनाउनेछौ। र अब पनि हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोरिने समय भने आइ नै सकेको छ, र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ 97964970 लाइन मुदी चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। र आफूमा भएको प्रतिभा चाहिँ निर्देश भएर डराई नलगेकोमा चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ, र हामीमा केही न केही प्रतिभा त हुन्छ नै, तर पनि हामी चाहिँ हामीलाई आफ्नो प्रतिभा चाहिँ प्रस्फुटन गर्ने मौका पाएर पनि हामी मौका चाहिँ गुमाउँछौ, र त्यसको मुख्य कारण भनेकै हामी डराउँछौ लजाउँछौ, त्यस कारण चाहिँ हामी चाहिँ पछि पर्छौ, र हामीमा चाहिँ बेसी प्राय जसो चाहिँ हामीलाई बा हाम्रो प्रतिभा चाहिँ सुनेर अरूले चाहिँ गीत गाउने हो कि बा अरूलाई अरूले चाहिँ हामीलाई नराम्रो भन्ने हो कि भन्छन् है, तर धेरैजना साथीहरूको मनमा चाहिँ त्यस्तो हुन्छ र मलाई पनि त्यस्तै हुन्छ है साथीहरू। त्यही भएर हामीले चाहिँ डराउनु हुँदैन लगाउनु हुँदैन, आफूमा भएको प्रतिभा चाहिँ निर्देश भएर प्रस्फुटन गर्न सक्नुपर्छ, र त्यो हामीले चाहिँ आफूमा भएको प्रतिभा चाहिँ निर्देश भएर प्रस्फुटन गर्न सक्यो भने चाहिँ हामीलाई अगाडि बढ्न पनि हामीलाई चाहिँ सफलता मिल्नेछ, अगाडि बढ्नलाई केही न केही आँटो आउँछ साथीहरू। र अब पनि चाहिँ हामी कार्यक्रमको अनि दोस्रो अनि अन्तिम विश्रामतर्फ जानु पर्ने हुन्छ, र कार्यक्रम पहिला अनि दोस्रो अनि अन्तिम विश्रामतर्फ जानु पूर्वा चाहिँ निकै नै रमाइलो भाका भएको छ, पदेरीको टुनी अनि मैले लोक बाका रहेको छ, पदेरीको टुनी र जसमा चाहिँ आवाज गर्नुभएको छ बसन्त थापा र मिरित थापा, म गर्को आवाज हो सजिलो यो मिठो लोक बाका नै एकैछिन सुनेछ, र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मरिनेछ, र विश्राम पश्चात फेरि उपस्थित हुने

लौन दुखलाई पन्छौ न लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोलु दुधकुण्डे नगरपालिका छ 0.3

0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको युवाले दोस्रो अनि अन्तिम विश्राम भएको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सेवा 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै भाका सुनिरहनु भएको छ र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हुनुहुन्छ कहाँबाट? हेलो हेलो साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ र फेरि पनि तपाईँहरूले चेतना प्रयास पनि गर्न सक्नुहुनेछ र नेट इन्टरनेटको समस्या हुन सक्छ, त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ बारम्बार प्रयास गर्नुहोला। नेट इन्टरनेट हुने ठाउँतिर गएर चाहिँ हामीलाई प्रयास कल ट्राई गर्नुभयो भने चाहिँ तपाईँहरूको कल लागि नै हाल्नेछ र तपाईँहरूको कल हामी उठाइ नै हाल्नेछौँ, लिने नै छौँ है। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो दिदी दर्शन।
0: दर्शन हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? साथीको फोन चाहिँ डिस्कनेक्ट भइसकेको छ र धेरैजना साथीहरूको कल चाहिँ आइरहेको छ, तर पनि साथीहरूको फोन चाहिँ डिस्कनेक्ट भइ नै राखेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला। 97-64-49-70 लाइनमा बेसी बारम्बार प्रयास गर्नुहोला र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने चाहिँ हामी लिने नै छौँ, तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौँ र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ र तपाईँहरूकोसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको प्रतिभा सुन्न चाहिँ हामी एकदमै आतुर अवस्थामा छौँ है साथीहरू। राजसुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सुराफ्याम 101.2 MHz कार्यक्रम आफ्नै बाटा आफ्नै बाटा सुनिरहनु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा भन्दै थियो उहाँको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ र आज चाहिँ धेरै नेट इन्टरनेटको समस्या पनि रहेको छ जस्तो लाग्छ मलाई। अरू बेला त यस्तो हुँदैन थियो र आज चाहिँ धेरै साथीहरूको फोन चाहिँ डिस्कनेक्ट भइरहेको छ है साथीहरू। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो हेलो। ओहो साथीहरूको फोन चाहिँ आज डिस्कनेक्ट भएको भएछ, साथीहरूले चाहिँ कल गर्नुभएको थियो तर पनि साथीहरूको फोन धेरै नै डिस्कनेक्ट भइ नै सकेको छ र अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ है साथीहरू। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई ढिला नगरिकन स्वागत गरिरहेछु। को हुनुहुन्छ कहाँबाट? हेलो हेलो। ओहो साथीको फोन फेरि डिस्कनेक्ट भइ नै सकेको छ र साथीहरू आजको दिनमा चाहिँ तपाईँहरूसँग टेलिफोन लाइनमा चाहिँ हामी कुराकानी गर्न नसके पनि आगामी दिनमा चाहिँ तपाईँहरूसँग कुराकानी हुने नै छ र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नो पाखा आफ्नै बाकले छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र आज चाहिँ धेरैजना साथीहरूको टेलिफोन लाइन चाहिँ लिँदा दिनै पनि धेरैजना साथीहरूको त टेलिफोन लाइन चाहिँ काट्यो, त्यसै कारण पनि सबैजना साथीहरूलाई चाहिँ फेरि पनि आगामी दिनमा चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रममा सहभागिता जनाउनु होला, कल गर्नु होला भन्न चाहन्छु। र यति बेलासम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुभयो र त्यसै गरी चाहिँ हाम्रो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भन्द कोठाका आवाजलाई तपाईँको रेडियो श्रोता मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै रमाइलो नै बाका रहेको छ। तिम्रै चिनाइ निकै नै माया प्रेमले सजिएको नै बाँचा रहेको छ र जसमा स्वराज बन्नु भएको छ। रामकृष्ण दम मल्ला त्यसै गरी बसन्त थापा र समीक्षा अधिकारीको आवाजमा सजिएको तिम्रै चुनौले बाका छाड्दैछ। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको विशेष गरी शुक्रबारे बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की नमस्कार पनि विदा हुन चाहन्छु। नमस्कार।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त हुन सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिनिधि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: घरमा छायो हजुर सोनु एफएमको
1: सोनु एफएम 101.2 MHz उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
2: Soundcheck. Studio time. In studio time.
3: It's 4 PM. अपराह्नको 4 बजे.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू कुंबू

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। प्रतिनिधि सभाबाट आर्थिक विद्यार्थी राशिमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वामी मुआवलेले गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका विषयलाई स्पष्ट पार्दै उहाँले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशका अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय स्रोतको उद्धार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको उल्लेख गर्नुभएको छ। जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने उहाँको भनाई छ। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि एयरमार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 को नतिजा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहानै 11:30 दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताउनु भएको छ। काठमाण्डुमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। उहाँले मौलिक भाषा संस्कृति र परम्पराको जोगेना गर्न चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको हिमाल तराईका प्राकृतिक सौन्दर्य एवं सामाजिक जीवनलाई विश्व मंचमा चिनाउन चलचित्रले सेतुको काम गर्ने बताउनु भएको छ। चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउन सरकारले आवश्यक सुविधा र सहुलियत उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जोडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एपीले जनाएको छ। अन्तिममा खेल समाचार। ब्राजिलका स्टार फरवार्ड नेयर मारले फिफा विश्वकप फुटबलमा समूह चरणको 2 खेल पनि गुमाउनु हुने भएको छ। पिडोलामा चोटका कारण पुनरूपानीको नभएका कारण नेमारले हैतीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835201016 फोन वा soluwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि soluwafm सुन्दै गर्नुहोला।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास, सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: साथी भाई बहनो नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साधा स्टोरमा नै जान लागेको हो ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साधा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु ठुलो नगरपालिका 5 सल्लेरी सोलुखु
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब उखलढुङ्गाको मिलन चोकमा
5: होन्डाका विशेषताहरू
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाउ र भरपर्दो
6: अफरोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
6: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
5: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुङ्गा
5: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842803000

0: सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीति गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौं र सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखेम 100.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाज म छु रेविका राई र आज पनि हामी पाँच मिनटका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौं। नगर पनि सुनौ आज जस्तो गीतका क्लिप्सहरू

0: भर्खरै मातृहन्दे गीतका क्लिप सुनिसकेका छु। अब पालो तपाईँको 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु। हेलो नमस्ते, गुड आफ्टरनून, नमस्ते, नमस्कार, कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट सबिना भन्नुभयो। सबिना तमाङ
1: हजुर,
0: सबिनाजी यो सहभागी गरिदिनुहुन्छ नि? घाँस भारी पुर्याएर बसिराख्नु भएको छ कि यो घाँस भारी पुर्याउनु भएको नि? ओहो, एकदम मजाले चिन्छु नि।
1: ए
0: ठिक छ त, पक्कै पनि खाजा त खानु भएको छैन होला कि खानुभयो? हाम्रो पनि बाँकी छ भन्नु पर्ला सबिनाजी। अनि सबिनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ त सबिनाजीले? ओके, पक्कै पनि सबिनाजीको लागि यो गीत बस्ने इच्छा आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई साथ हुनुहुन्थ्यो उदयपुरबाट सबिना तामाङ। सबिना तामाङले पनि एकदम मिठो गीत रोजेर आफ्नो साथीलाई सम्झिकन छुटिसक्नु भएको छ र आउन चाहनुहुन्छ भने 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु। हेलो नमस्ते, नमस्ते, नमस्कार, कहाँबाट बोल्दिनुहुन्छ? ओहो, सबिन तामाङ भन्ने मान्छे आइपुग्नु भयो। ठिक छ त, स्वागत छ सबिनजी। अनि सबिनजी, अनि खोटाङतिरको वेदर के कस्तो छ नि? सबिनजी, खोटाङतिरको वेदर के कस्तो छ नि? कस्तो मौसम रहेको छ खोटाङतिर?
2: ठिकै छ, भनौँ न, घाम लागिरहेको छ मजाले।
0: ल ठिक छ त, अनि सबिनजीको आजको रिजल्ट कस्तो आयो? पक्कै पनि

0: भएको छ। यही गीत मार्फत आमजना जीका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र टेक्निसियन मित्रलाई सम्झिन चाहन्छु र फोन होल टिमलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिन गर्दा अघि भर्खर कल गर्नु हुने सबिना तामाङको लागि भन्न चाहन्छु अनि हरेन्द्र बर्ताङ रूपन्देहीतिर हुनुहुन्छ उहाँको लागि भन्न चाहन्छु र एन्सु राई अशोक तामाङ बाँकी सम्पूर्णलाई भन्दै भेटिन्छु। नमस्ते
0: नमस्ते, बाई बाई। साथी नै थियो खुट्याङ सबिन तामाङ। सबिन तामाङसँग पनि एकदम मिठो कुराकानी हुँदै साथी छुटिसक्नु भएको छ र अब हामी सबिनजी र सबिनाजीको हृदयतर्फ पनि जानेछु। एकदम मिठो गीत रहेको छ ए साथी भन्ने गीतको बोल रहेको छ भने जसमा आवाज गर्नु भएको छ सुशान्त केसीको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केम्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट

0: तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: आउनुहोस् केट्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केट्स कलेज बौद्ध टुसाल।
0: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
1: सफलताको सही छनौट केट्स कलेज।
2: हार्दिक बधाई। सोलु तुथुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, फुर्वा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: अत्तरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
1: नसुनु बहिनी, सुली दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु धुपकुण्ड नगरपालिका पाँच कोलिरी सुनुखुम्बु।
3: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासका आधार उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि।
4: माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि, हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज, अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

कार्यक्रम गीत गीतको पहिलो नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुन फेरि 101.2 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.64 49.70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ है। र टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो नमस्ते नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट बिमला भुजेल अनि बिमला भुजेल यो समयमा के गर्दिनुहुन्छ? बसिराख्नु भएको छ अनि बिमला दिदी खाजा दिनु भयो त? हाम्रो बाँकी छ, हाम्रो बिमला दिदी हामीलाई बोलाउनु भएन खाजा खानालाई त? हुन्छ ले ठिक छ त, पक्कै पनि हामी प्रोग्राम सक्ने बित्तिकै बिमलाजीको हातको खाजा खानालाई चाहिँ हामी आउनेछौँ है। ओके बिमलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ त? पक्कै पनि हाम्रो बिमलाजीको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ढुङ्गाबाट बिमला भुजेल उहाँले पनि एकदम मिठो गीत रोजेर आफ्ना साथीलाई सम्झिकन सुटिसक्नु भएको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते। गुड आफ्टरनुन, नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? खोटाङबाट श्रेया चामलिङ। श्रेयाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै फोन ट्राई गर्दै हुनुहुन्थ्यो अनि श्रेयाजीले खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, भर्खरको साथीले एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो खुटाङबाट श्रेया चामलिङ हुनुहुन्थ्यो, श्रेया चामलिङ पनि छुटिसक्नु भएको छ। र अब हामी गीत रोजाईतर्फ नै जानेछौँ है, बिमला भुजेल र श्रेया चामलिङजीको रोजाईतर्फ नै जानेछ, एकदम मिठो गीत रहेको छ। छमक छमक मेरी पाउजू भने एकदम मिठो गीत रहेको छ है, पक्कै पनि कतिजनाले यो गीत त मन पराउनुहुन्छ होला। र जसमा आवाज गर्नुभएको छ सिंगन परिवारको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामी एकैछिन सुनौ।

0: भर्खरै मात्र हामीले एकदम इन्टरभ्यू सुनि नै सकेका छौ। अब पालो तपाईँको सम्पन्न सिटी 49 चौवन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हाल्लो। हेलो नमस्ते।
1: गुड आफ्टरनुन
0: जोरले नमस्ते नमस्कार। कहाँबाट बोलिनुहुन्छ? खोटाङको बडा पोखरीबाट कमला लुङ्गेली मगर।
1: हजुर दिदी।
0: अनि कमलाजी यो समयमा के गरिरहनुहुन्छ नि?
1: यो समयमा प्रोग्राम सुन्दै बसिरहेको दिदी।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि। खोटाङतिर आएको आजको वेदर के कस्तो छ नि?
1: एकदमै घुमिरहेको छ नि दिदाको वेदर कस्तो छ दिदी सुनाउनुहोस् न।
0: यताको वेदर पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ है।
1: हजुर दिदी।
0: अनि कमलाजीले खाजा लिनुभयो त?
1: मेरो खाजा भइसक्यो नि दिदी, हजुरले खानु भयो त?
0: हाम्रो बाँकी छ भन्नु पर्ला कमलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। राजा कमलाजीले कुन गीत रोज्नुहुन्छ नि?
1: आज चाहिँ मलाई सोचेको जस्तै मैले खोजेको जस्तै तिमाले बस्दै छ यो मन भनेर गीत राखिदिने दिदी।
0: ओके, तपाईँको लागि पक्की पनि यो गीत बस्नुहुनेछ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: तिमी स्वीट बुझ्ना कार्यक्रम सन्तान गर्नुहुन्छ दिदीहरूको लागि नै अब बसेरसँग सुनेर ठुलो इन्जिनियर होला भन्न चाहन्छु। र यी सबै हुनुहुन्छ साथी भावना कपाली मगर, सरिता मगर, भगवती मगर, आज मात्रै जन्मदिन परिरहेको छ दिदी पबिना मगरलाई चाहिँ मिनिङ मिनिङ हेल्पहरू गरिसक्यो। जन्मदिनको धेरै धेरै शुभकामना हजुरलाई हरेक खानामा सफलता मिलोस् भन्न चाहन्छु। र प्रियता सुनवार, अनुजा सुनवार, बाँकी सम्पूर्ण साथीहरूलाई अब बस्ने सङ्ग सुनेर फुल इन्जरी नहोला भन्ने सुतिन्छु दिदी। के के बाबा।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो खुट्याङबाट कमला मगर हुनुहुन्थ्यो। कमला मगरले पनि एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। रोजेर छुटिसक्नु भएको छ। र टिफलाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते। हेलो नमस्ते। भन्दैथे साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। र अब हामी गीत तर्फ नै जानेछौ। गीतको बोल रहेको छ मैले सोचेको जस्तै भने गीतको बोल रहेको छ। र यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीतै गीतको पहिलो दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानी सुतुसुनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190972414122 र 9840180070 साथै व्हाट्सएप नम्बर 9762414122 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड।

कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फिल्म दुबईको डेली सेटमा उपस्थित हुने सकेका छौं र सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने फिल्म 101.9 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ गोरी मगर उदयपुरबाट गोरीजी अनि कस्तो हुनुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि गोरीजीले खाजा लिनु भयो त लेटिक सत्ता कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज गोरीजीले कुन गीत रोज्नुहुन्छ नि ओके पक्कै पनि तपाईँको लागि यो गीत बस्ने आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई साथी हुनुहुन्थ्यो रिपुरबाट गोरी मगर उहाँले पनि एकदमै मिठो गीत रोजेर साथी छुटी सक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते हेलो नमस्ते साथी हुनुहुन्थ्यो साथीको फोन डिस्कनेक्ट भइसकेको छ र अब हामी गीत रोजाइतर्फ पनि जानेछौ है एकदम मिठो गीत रहेको छ जाग लम्क चम्क है भन्ने गीतको बोल रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ यो मिठो गीत हामी एकैछिन सुनौ

भर्खरै माचम हान्ने एकदम मिठो गीत सुनिरहेका छौ, जुन चाहिँ राष्ट्र भारले सजेको एकदम मिठो गीत आइरहेको थियो। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र बाउने साथीले पक्कै पनि गीतको बोल चाहिँ थाहा हुनुपर्ने हुन्छ है। र टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। हेलो नमस्ते। साथी हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि अलिकति नेटवर्क हुने ठाउँमा गएर कल गरिदिनु होला भन्न चाहे है। र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइसकेका छौँ। साथीहरूको फोन लाइन आयो भने हामी लिन्छौँ, नभए हामी कार्यक्रमबाट विदा माग्नेछौँ है। र कार्यक्रमको अन्तिम समयमा पनि छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ र अब चाहिँ पनि हामी साथीहरूको फोन लिन सक्दैनौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ। र आज धेरैजना साथीले सहभागिता जनाउनु भएको छ र सम्पूर्ण साथीलाई विशेष गरिकन मुष्टमा धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोटीको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्रलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी रहेको छ है, जुन गीतको बोल रहेको छ पिरती बसी सुस्तरी सुस्तरी भन्ने गीतको बोल रहेको छ। यो गीतलाई छोडी आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा चाहन्छु। नमस्कार।

0: दिदी आज भोलिने ऋषिमा के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसु कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौस त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छिट प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
2: बारिशमा लग सिर्जना गरी धुमेखेरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
4: सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
3: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ
4: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82
3: नगरपालिका वडा नम्बर 10

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनयात्रा 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.sunyatra.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे को सोलो हालसा लिएर आइपुगे म शर्मिला पुरी। सरकारले साख र जेठ महिनामा विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो। बैठकमा बसेको नौ र जेठमा बसेको छ गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक भएको हो। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तको लागि गठित सिफारिस समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गति बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता पोखरीले जानकारी दिनुभएको छ। सरकारले सार्वजनिक संशोधनको बहस पत्र तयार पार्न कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन समिति आयोगको प्रतिवेदन कार्यान्वयन गर्नसम्मका निर्णयहरू गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सह सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेपाने पदम निधि सेटी डाक्टर रेहना श्रेष्ठ नियुक्त गरेको हो। गृहमन्त्री सुदन गुरूङले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिमा रावले संसदमा प्रश्नहरूको सामना गरिरहेका छन्। शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा दुई मन्त्रीले सांसदका प्रश्नको सामना गरेका हुन्। शुरूमा गृहमन्त्री सुदन गुरूङ रोस्टम पुगे। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवन बहादुर सुनारलाई प्रश्न सोधेका थिए। सांसद सुनारले अन्तर्जाति विवाहकै कारण हत्या, आगजनी, उठीवास, कुटपीट जस्ता अजन्य अपराध घटनाले समाज आक्रान्त भइरहेको उल्लेख गर्दै सिन्धुलीको हिरासतमा रहेका युवक श्रीकृष्ण विश्वकर्माको हत्या भएको विषय उठाएका थिए। सात वैशाखमा 2083 साँझ इलाका प्रहरी कार्यालय सुर्खीत सिन्धुली स्थित हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा विकको उद्धार भएको थियो। उद्धार गरेर सिन्धुली अस्पतालमा लगिएको चिकित्सकको मृत घोषणा गरेका थिए। विकको मृत्यु संख्या स्पष्ट रहेको भनेर त्यस बेला छानबिनको माग भएको थियो। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्तिगतता फिल्म पर्फोगरी 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दैग साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो। उनको स्वीटरले उत्कृष्ट चलचित्रको उपाधि जित सफल भएको छ। रविन्द्र चौहान निर्देशन उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशनको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मेरो नाम बगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभएको छ। उत्कृष्ट अभिनेताको पुरस्कार पराण फिल्मबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटक थाहा तर्फको पुरस्कार पराणले जितेको छ। पटक थाहाका लागि याम थापा र दीपक आश्चर्य पुरस्कृत हुनुभएको छ। उत्कृष्ट छायाङ्कनको पुरस्कार कोशी ढुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यही फिल्मबाट नकुल खड्काले प्राप्त गर्नुभएको छ। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कार गरिएको छ। उहाँलाई 3,75,000 रूपियाँ नगदसहित सम्मान गरिएको हो। रमिताको पिरतीबाट आनन्द शर्मा र छरी पश्चिको इन्द्रणीबाट विमोचन दवाडीले जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। समारोहमा चलचित्र क्षेत्रका 11 विशेष योगदान सम्मान प्रदान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इंग्ल्याण्डमा हुने भनिएको अमेरिकी राम शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी राष्ट्रपति जेनी भान्सले इरान प्रति श्री मण्डलसँग भेट गर्ने तय भएको छ। स्विजरल्याण्डका भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालय वार्ता नहुने बताएको समाचार संस्था एफएफले जनाएको छ।
अन्तिमा शीर्ष विचार ब्राजिलमा स्टार्ट फरवाटे नियमले बी फिफा विश्वकप फुटबलमा समर्थनको दोस्रो खेल पनि गुमाउने भएको छ। पिडुलाको सोधो पूर्ण रूपमा निको नभएको कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल संघका सिफेले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेको 34 वर्ष नेमार गएको मेचमा 5 सन्तोष एफसीबाट खेल्ने क्रममा घाइते हुनु भएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020 वा suryafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त यसलाई सुरुवात साथ सकियो साँझ सात लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसियन पेन्ट्स नै रोजे।

0: नै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुरुङ झुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा चादोङ क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ झुल बेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: खुदा जो भाई बाल बालिका फिर समय सजना छोड़नो वन भित्र जाता आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
4: वडा बिर्सुज्यू, नमस्कार।
5: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
4: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
5: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
4: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
5: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नु पर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
7: हो र, के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक, बसन्त बजार, सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648543487।
11: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र?
4: ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
4: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
12: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
13: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
13: खै के गर्ने भने दिदी
15: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847 85 19 समुद्र साक्य 9861 83 35 34 टेलिफोन 0385202343
18: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
19: तोरण कुमार श्रेष्ठ 9862 82 13 87 नमुना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862 93 06 46
18: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलुखुम्बु
20: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
21: लो किन नि के भयो सन्चो भएन
20: होइन यतिकै जाने मन लागेन
21: यतिकै पनि हुन्छ
20: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
21: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
22: नमस्ते कति कामले पाल्नु भयो
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
22: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
20: हस् म्याडम
16: नेपाल सरकार विज्ञापन बोर्ड
23: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
24: ए के भो दौडिदिएको आइस त
23: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
24: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
25: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ
0: ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
1: विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेतिपालको जनहितमा जारी सन्देश

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर?
3: म दिदी सन्तली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन यति राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: मलाई आज घरमा कोहीसँग भएको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आगो। दिदी
2: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
0: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो। धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
2: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्। सानो पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान जटिल हुन्छ।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराति अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङ र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठकको प्रारम्भमै प्रारम्भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढ़ालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढ़ाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै सम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनु पर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिए समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनु भएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकटी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
1: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ाव बारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
1: सरकारले विभिन्न नीतिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपानी, पदम निधि सुती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
0: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्नेसहित विभिन्न छवटा निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामी छाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिलेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बन्न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
9: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
10: एप डाउनलोड गर्ने जस्तो .exe.bat.hh लेखिएको जुन छ हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
9: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म बिग्रोमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2,29,00,000 रूपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15,00,000 रूपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
10: लाइभ टिभी एप विश्वकप फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ता वाट्सएपमा फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्तो टर्म्स एन्ड कन्डिसन एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेको छ।
9: प्रहरीले अहिले बैंकहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
10: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँ विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नयाँ अनुयङ्गले पनि मान्छेहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। सानो पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
9: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
10: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्दाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दाछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
0: फेरि पनि खबरकै सिलसिला, कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाइ आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
1: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ्दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
0: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिड़ियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिड़ियाखाना अर्को सूचना नाम्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिड़ियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलिन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिड़ियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिड़ियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिड़ियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिड़ियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
1: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट निरूना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता मीर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुंगा फिल्मबाट महकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोर

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.63 अंकले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 कम्पनीका शेयर बढ़ेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3.41 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1.09 करोड़ कित्ता शेयर 4.53 अर्ब रूपियाँमा किनबेच भएका छन्।
5: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
4: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगर पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सुनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री देव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवा गराईसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्री देव यादवलाई नियन्त्रणमा लिएको थियो।
4: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
5: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ नीति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्व बीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ।

0: जसलाई लिएर विभिन्न राजनैतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयतुल्लाह मुजताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
1: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आगलागी भएपछि झण्डै 300 जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउन टाउन क्षेत्रमा रहेको ताकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आगलागी भएको हो।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार मध्यराती पाउने 1 बजे अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 गोलले हराएको थियो। भोलि बिहान पाउने 4 बजे स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 बजे शुरू हुनेछ। भोलि बिहान पाउने 9 बजे टर्की र पाराग्वे बीच खेल हुनेछ। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1 गोलले पराजित गरेको हो।
1: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेमारले खेलेका थिएनन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: voice to your heart. Solu FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

लसो जोजाले नानाङ दुगु तिनी यङ चुरङ्ग जम्मलिङ्गे चिबमुला तुरी लानन आजबा ताम गादिसे प्लिङमुला चु जम्मलिङ्गरी यङसे सेमरी सन्दुष्ट लसे जिखम्बा आरे तिनी चुरङ्ग जम्मलिङ्गरी ज्याबल लसी चिबारी यङदा शान्ति यङबारी ज्याबल लसी चोबारी सेमला सन्दोकला लागिरी परमेश्वर बच्चम यङसे यङदा लोपमुला हे बन्दा गाछा यङ सान्जुगे बोर्गी वाई।

रोगारी चुगेदाङ घ्याम्सी रङ्गनीला नाचा कोर्की ताम पाङ्गे मान्छे परमेश्वर सेवाला लागिरी रङ्गनीला सहयोग मान्छे रिला खेचा दिग हिन्न विषम रङ्गनीला प्रार्थना सहयोग दिन बेटी मान्छे आशा लाभमुला रङ्गनीला चु जदाबा बेटी दा मान्छे परमेश्वर मिन्द्री किन्छेला मुला

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् न पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
4: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
4: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन नदिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
7: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: वडा अध्यक्षज्यू नमस्कार।
12: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिकठाक?
11: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
12: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
11: तुल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
12: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
11: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
13: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
11: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
11: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दात को एक्सरे करने सुन चांदी को दात रखने गिजा सुनिने रगत आई रखने मुख गनाउने समस्या को उपचार करने बच्चा को दात निकालने साथ ही किरा लगे को दात भरने बच्चा को उमेर नपुगी दात में किरा लगे दुखे में उपचार करने र मुख नखुलने समस्या को उपचार करने
3: नेपाल मेडिकल काउंसिल में दर्ता भएका चिकित्सक द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक में व्यवस्थित स्टैंडर्ड स्टरलाइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दात तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
16: एउरो आज मेरो जन्मदिन हो याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर

0: भावना नेट को भाव में बनाई राशि अनुसार को पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल संपर्क नंबर 9742284056 र 9867530620। ग्राहक को संतुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नंबर 5 सलेरी सोलुखुम्बु।
1: यदि कोही महिला को इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी में लिएर यौन संबंध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि
3: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। जोरपु आधारभूत विद्यालयलाई डिजिटल साउण्ड सिस्टम तथा विद्यार्थीलाई पोशाक सहयोग। खुम्बुको बोक्सामा 1 महिने शेर्पा च्यापु नृत्य प्रशिक्षण सम्पन्न। सोलु दुखुण्ड नगरपालिका 8 को नयाँ वडा कार्यालय भवन उद्घाटन। थुलुङ्गुको सिसाद्वारा नौमती बाजा वितरण। पोखर ढुङ्गामा सुरक्षित वैदेशिक रोजगारी बारे समुदाय स्तरमै सचेतना फैलाउन जोड। कक्षा 12 को मौका परीक्षा साउन 2 र 3 गते। बैंकिङ कसुर गरेको आरोपमा खोटाङका 1 युवक पक्राउ। रवि विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट 4 वटा अध्यादेश स्वीकृत। एकै पटक 15 वटा मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार। अमेरिका र इरान शान्ति वार्ता अन्तिम समयमा रद्द। र फिफा विश्वकप फुटबलमा नेमारले दोस्रो खेल पनि गुमाउने।
1: ए दादु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै? यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?

0: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
1: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिस्ताब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843479852, 9824417718, 9843449096 र 9861323472। आमजी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: सोलु दुतकुण्ड नगरपालिका 6 छुनियामा स्थित श्री दोलपुर आधारभूत विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी र आधुनिक बनाउन प्रविधि मैत्री सामग्री र विद्यार्थी पोशाक सहयोग गरिएको छ। वडा नम्बर 6 को दोलपुर बजार स्थायी घर भई हाल उठेर अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनुभएका समाजसेवी दुवै रत्न कुमारी श्रेष्ठ र इन्द्र नारायण श्रेष्ठको पहलमा विद्यालयलाई एक थान डिजिटल साउण्ड सिस्टम र विद्यालय पोशाक उपलब्ध गराइएको हो। उक्त सहयोग अन्तर्गत विद्यालयमा अध्ययनरत 40 जना विहीनवार तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूका लागि करिब 50,000 रूपियाँ बराबरको विद्यालय पोशाक र डिजिटल साउण्ड सिस्टम समाजसेवी इन्द्र नारायण श्रेष्ठले व्यक्तिगत रूपमा उपलब्ध गराउनु भएको हो भने यो सहयोगले विद्यालयको डिजिटल सिकाइ र विद्यार्थीको शैक्षिक गतिविधिमा तीव्र पनि विश्वास लिएको छ। हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सोलु दुतकुण्ड नगरपालिका 6 का वडा अध्यक्ष फुर्बा ग्याल्पिन शेर्पाले प्रवासमा रहेर पनि आफ्नो जन्म थलोको शिक्षा विकासमा निरन्तर चासो र सहयोग पुर्याउनु प्रशंसनीय कार्य रहेको बताउनुभयो। वहाँले विद्यालयको भौतिक शैक्षिक तथा प्राविधिक विकासमा यस्ता योगदानले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै श्रेष्ठ परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
3: यस विद्यालयमा घनसार गएपछि इङ्ग्लिस टिचरको खाँचो छ भने मैले बुझेको छु। तसर्थ इङ्ग्लिस शिक्षक व्यवस्थापन गर्नको लागि मैले हाम्रो जाति निकाय योभन्दा अगाडि पनि धेरै सहयोग गर्ने हाम्रो सोलु चाम अन्य जाति निकाय अरू अन्य एनजिओहरू हुनुहुन्छ उहाँलाई फेरि निरन्तर सम्पर्कमा राखेको छु। अर्को यहाँको विद्यार्थी भाइ बहिनीहरूको लागि योग्य शिक्षा दिनको लागि वडाका जैविक बिलको रूपमा साथमा हेरिएको छ। आज हामी यो विद्यालयलाई व्यवस्थित बनाउनको लागि आज यो विद्यालयको लागि यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि हामीले हिजै मात्रै पहिलासँग केही सल्लाहहरू गरेको छ। यसलाई यो सरकारी स्कुल र अर्ध सरकारी मोडलमा अथवा सरकारी मोडलमा कुन मोडलमा लान सकिन्छ अब हामी यो त्यो विद्यालयको विद्यार्थीको संख्या र शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि कुरामा हिजो हामी डाक्टर पासाजी र आशा पहिलासँग कुरा भएको पनि जानकारी गर्न चाहन्छौ। यो निकाय नगरपालिकाको नगर शिक्षा संघ एन र सँगै एनले के बाजेन भने यो कुरा चाँडै सञ्चालन हुन्छ। अब तपाईँहरूको विद्यार्थी भाइ बहिनीहरू यही छुनाम स्कुलमा पढेर उच्च गुणस्तरीय शिक्षा प्राप्त गर्ने छ भन्ने मैले विश्वास दिएको छु।
2: कार्यक्रममा त्यस्तै कार्यक्रममा यंग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले शिक्षा क्षेत्रमा गरिने सहयोगले भावी पुस्ताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। विद्यालयको आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरकार समुदाय तथा सहयोगीदाता बीच सहकार्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाई छ।
4: 45 सालको भूकम्पबाट यो विद्यालयको भवन अत्यन्त जीर्ण अवस्थामा भत्किने अवस्थामा रह्यो र यो दुई कोठे भवन तल्लोपट्टि थियो, दुई तले भवन त्यो सबै जीर्ण भयो र 45 सालको भूकम्प गएपछि रेड बना भन्ने नेपाल डरेको निर्मित बना नेपाल संस्थासँग यंग स्टार क्लबको साझेदारीमा करिब जम्मा छुल्याम्बु प्राचीन विद्यालय भनिन्थ्यो त्यो बेला, त्यसै गरी त्यसपछि तिङला सिंहकाली तिङला विद्यालय थियो, त्यसपछि देउसा, त्यसपछि नेताको गरेर जम्मा 56 लाखको परियोजना स्वीकृत भएर आएपछि हामीले करिब करिब यो तीनवटा बिल्डिङ अहिले पनि यो बिल्डिङ जस्ता जस्तै छ त्यो पनि हो र यो चाहिँ पछि बनायो जम्मा 18 लाखमा यो भवन सम्पन्न गरेका थियौ र आज पनि यो भवन भूकम्प रहित नै हो तर पनि यसको जुन किसिमबाट यो पहिरो जाने यो जमिनै चलेको कारणले गर्दा यो भवन सुरक्षित हुन सकिरहेको छैन र जसको कारणले गर्दा करिब हामीले त्यो अवस्थामा शिक्षा क्षेत्रलाई अगाडि बढाउनको निम्ति यो दोर्पु छोरले प्राथमिक विद्यालय आधारभूत विद्यालय जुन किसिमबाट सञ्चालित थियो धेरै धेरै व्यक्तित्वहरू यहाँबाट विद्या आर्जन गरेर विद्या आर्जन गरेर ठुल्ठुलो ठाउँमा पुग्नु भएको छ। आज जुन रत्न कुमारी श्रेष्ठ र इन्द्रनारायण श्रेष्ठले जुन सम्झना यज्ञ लायक काम गरिनु भएको छ उहाँप्रति हार्दिक धन्यवाद दिन चाहन्छु र
2: सोही अवसरमा विद्यालयको उन्नयन र शैक्षिक वातावरण सुधारमा पुर्याएको योगदानको कदर स्वरूप समाजसेवी रत्न कुमारी श्रेष्ठ र इन्द्रनारायण श्रेष्ठलाई विद्यालय परिवारका तर्फबाट सम्मान पत्र प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समिति शिक्षक तथा स्थानीय अभिभावकहरूले प्राप्त सहयोगले पठन पाठनसँगै विभिन्न शैक्षिक सांस्कृतिक तथा अतिरिक्त गतिविधि सञ्चालनमा सहजता थपिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विद्यालय प्रति देखाएको भार र सहयोगका लागि दाताप्रति आभार व्यक्त गरेका छन्। शेर्पा समुदायको मौलिक कला संस्कृति र पहिचानलाई संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले खुम्बु पासुङ नामो गाउँपालिका एक बुक्सामा सञ्चालित 1 महिने शेर्पा स्याप्रु नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा गत वैशाख 29 गतेदेखि शुरू भएको उक्त नृत्य प्रशिक्षण कार्यक्रम जेठ 29 गते विशेष समारोहका बीच समापन गरिएको हो। चालू आर्थिक वर्ष 2022 सूत्र राशिमा गाउँपालिका र वडा कार्यालयबाट विनियोजित 2 लाख रूपियाँ बजेट अन्तर्गत यो प्रशिक्षण सञ्चालन गरिएको वडा सचिव दावा ग्यार्जे शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय बुक्सामा आयोजित उक्त तालिममा 29 जना स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शेर्पा च्याप्रु नृत्यका विभिन्न पक्ष, यसको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व तथा प्रस्तुति सम्बन्धी व्यवहारिक सैद्धान्तिक ज्ञान हासिल गरेका छन्। प्रशिक्षक पासङ ग्याल्छेन शेर्पाले सहजीकरण गर्नुभएको यस कार्यक्रमको समापन समारोहमा प्रशिक्षार्थीहरूले तालिम अवधिभर सिकेका आकर्षक स्याप्रो नृत्य प्रदर्शन गरेका थिए। प्रशिक्षार्थीहरूको उक्त कलात्मक प्रस्तुतिले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा सकारात्मक योगदान पुग्ने विश्वास वडा कार्यालयले गरेको छ। तालिम सफलतापूर्वक सम्पन्न भएको अवसरमा वडा कार्यालयले प्रशिक्षक प्रशिक्षार्थी जनप्रतिनिधि कर्मचारी एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गरेको छ। साथै सम्पूर्ण सहभागीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता संस्कृति संरक्षण सम्बन्धी रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सोली दुतकुण्ड नगरपालिका आठ केरुङका नागरिकले अब आधुनिक तथा सुविधा सम्पन्न वडा प्रशासनिक भवनबाट सरकारी सेवा प्राप्त गर्ने भएका छन्। सोलु दुतकुण्ड नगरपालिका र जिल्ला समन्वय समिति सोलु खुम्बुको लागत साझेदारीमा निर्माण गरिएको भवन बिहिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। भवन निर्माणमा नगरपालिकाको 40% र जिल्ला समन्वय समितिको 60% आर्थिक योगदान रहेको छ। भ्याटसहित कुल 1,14,00,000 रूपियाँ लागतमा आधुनिक संरचना निर्माण गरिएको वडा कार्यालयले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सोलु दुतकुण्ड नगरपालिकाका नगर प्रमुख नामगेल जाङ्गु शेर्पाले स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धिका लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। नागरिक मैत्री सेवा प्रभाव सुनिश्चित गर्न आवश्यक संरचना निर्माणलाई निरन्तरता दिने वहाँको भनाइ छ। कार्यक्रमका लागत साझेदार निकाय जिल्ला समन्वय समिति सोलुखुम्बुकी उप प्रमुख टीका माया मगरले यस्ता सुविधायुक्त भौतिक पूर्वाधारले ग्रामीण क्षेत्रका नागरिकहरूलाई राज्यको उपस्थिति महसुस गराउन र विकासको प्रतिफल तल्लो तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। यता वडा अध्यक्ष पासङ कटुवालले नयाँ भवन सञ्चालन समय सेवाग्राहीलाई छिटो छरितो सहज र व्यवस्थित सेवा उपलब्ध गराउन थप मद्दत पुग्ने उल्लेख गर्नुभयो। वहाँले लामो समयदेखि पुरानो भवनबाट सेवा सञ्चालन गर्दा विभिन्न चुनौती सामना गर्नु परेको स्मरण गराउँदै नयाँ संरचनाले ती समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। नयाँ भवन सञ्चालनमा आएपछि प्रशासनिक कामकाजका लागि उपयुक्त वातावरण सृजना हुनका साथै सेवाग्राहीको सुविधामा सुधार आउने अपेक्षा गरिएको छ। ठुलै रूपको श्री गाउँपालिका साथले लक्षित वर्ग कार्यक्रम अन्तर्गत नौमती बाजा वितरण गरेको छ। ओडाले नेपाली मौलिक कला संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दमाई समुदायलाई नौमती बाजा हस्तान्तरण गरेको हो। बिहिबार आयोजित कार्यक्रममा ओडा अध्यक्ष भोजराज कार्कीले समुदायका प्रतिनिधिहरूलाई नौमती बाजा वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै ओडा अध्यक्ष कार्कीले नौमती बाजा नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक सम्पदा र सरकारसँग जोडिएको मौलिक बाजा भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो। वहाँले परम्परागत कला र संस्कृतिलाई जीवन्त राख्न ओडाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो। यसअघि पनि ओडा कार्यालयले गत आर्थिक वर्षमा राई समुदायको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले तोसी नृत्यका लागि आवश्यक सामग्री वितरण गरेको थियो। ओडाले विभिन्न जनजाति र समुदायका मौलिक कला संस्कृति तथा परम्पराको संरक्षणमा विशेष ध्यान दिँदै आएको जनाएको छ। स्थानीयवासी ओडाको यस पहलले परम्परागत संस्कृति संरक्षणमा सेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। पोखर ढुङ्गामा सुरक्षित वैदेशिक रोजगारी बारे समुदाय स्तरमै सचेतना फैलाउन स्थानीय सरकारवालाले प्रतिबद्धता जनाएका छन्। रोजगार सेवा केन्द्र सिद्धिचरण नगरपालिकाको आयोजनामा भएको अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि न्यायिक समिति मेलमिलापकर्ता तथा अन्य सरकारवालाले वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना उपलब्ध गराउने वैधानिक प्रक्रिया अपनाउन प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगार सम्बन्धी ठगी जोखिमबाट चुकाउन समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिएको छ। साथै सम्बन्धित निकायबीच समन्वय सुदृढ़ गर्नुपर्ने आवश्यकता उल्याइएको थियो। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतले चालू आर्थिक वर्षको साउनदेखि असार 2 गतेसम्म 1,342 जनाले परामर्श सेवा लिएको जानकारी दिनुभयो। वहाँका अनुसार चालू आर्थिक वर्षमा केन्द्रमा 9 समस्या दर्ता भएका छन्, जसमध्ये 6 समाधान भइसकेका छन् भने 3 समाधानको प्रक्रियामा छन्। दर्ता भएका समस्या मध्ये ठगीका 3, मृत्यु 1, बोर तथा इन्सुरेन्स क्षतिपूर्तिका लागि विफल 3 र उद्धारका 2 घटनाहरू आएका छन्। राष्ट्रीय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साम 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साम 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साम 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा 2 वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थीलाई यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड ग्रेडी परीक्षामा सहभागी हुन विद्यार्थीले यही असारमा स्कतभित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार 26 गतेभित्र विलम्ब शुल्क सहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमितर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमितर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,41,770 उत्तीर्ण भएको जनाइएको छ। प्राप्त नतिजा प्रतीक्षित नबुझिपूर्ण योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले 10 पुल बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। बैंकिङ कसुर गरेको आरोपमा खोटाङको हलैसी टुवाचुङ नगरपालिका 2 डिकुवाका 27 वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ। रामेछापको मन्थलीमा दर्ता भएको किटानी डायरीको आधारमा इलाका प्रहरी कार्यालय हलैसीबाट खटिएको प्रहरी टोलीले आरोपित सरोजलाई बिहिबार पक्राउ गरेको हो। बैंकिङ कसुरमा मुद्दा दर्ता भएपछि फरार बनेका सरोजलाई लुकी छिपी बसेको अवस्थामा डिकुवा स्थित दामलीबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराचुन बस्नेतले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको सरोजलाई कानूनी प्रक्रियामा पूरा गरेर थप कार्यवाहीका लागि बिहिबार जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर गरेको आरोपमा पक्राउ परेका सरोजलाई 3 जनाले वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको 72,37,335 ठगी गरेको किटानी जारीमा उल्लेख छ। सहितका व्यक्तिले काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा नगरपालिका 14 साँगामा संचालित सामुदायिक लघु वित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको रकम संगठित रूपमा ठगी गरेको आरोप रहेको छ। वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलुमाया मगरको अख्तियारमा सरोज सहित 3 व्यक्ति विरूद्ध प्रहरीमा किटानी जुवारी दर्ता भएकोमा सरोज बाहेक अन्य 2 जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.63 अंकले बढ़ेर 2,702.11 बिन्दुमा पुगेको छ। आज बैंक विकास बैंक होटल तथा पर्यटन म्युचुअल फण्ड मेयर जीवन बीमा र अन्य बाहेक सबै समूहको सूचक बढ़ेको छ। आज 116 वटा कम्पनीको शेयर बढ़ेकोमा 140 वटाको घटेको छ। यस्तै 17 वटा कम्पनीको शेयर भने घटेको छैन। आज बिंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रोको झण्डै 0.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3,41 करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीका 1,09,00,000 4,53 करोड़ रूपियाँमा इन्भेस्ट भएको छ। देश काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मा देव जोशीको इजालसले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आज आदेश दिएको हो। इजालसले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजालसले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। सुवर्ण लक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठन अपराध मुद्दा फिर्ताको अनुमति दिएका थिए।

केही नेतालाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्नु भएको हो। वैशाखमा बसेको 9 र जेठमा बसेका 6 गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक भएको छ। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अगाडि बढ़ाउन स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सिंहले सोध्नु भएको प्रश्नको जवाब दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरूङले बताउनुभयो। यस विषयमा मन्त्रालयको ध्यानकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँको प्रतिबद्धता थियो। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ। उत्तरी इजरायलमा रुवाईको रोड 60 को पुनरुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ र त्यहाँबाट पछि नहट्ने अडान लिनु भएको छ। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको छ। मन्त्रालयका अनुसार वर्ग नष्टकामा आवश्यक तयारी चलिरहे पनि नयाँ नीति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार गरेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौता पछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। ब्राजिलका स्टार फरवर्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने हुनुभएको छ। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैतीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफए जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै म्यान 80 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मेसवाटमा सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते हुनुभएको थियो। चौथो पटक विश्वकप खेल्न टोलीमा परेको नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। समूह सीमा रोएका 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान 6:15 बजे हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। खेल खबर सुरु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बोर्डको आधारभूत विद्यालयलाई डिजिटल साउन्ड सिस्टम तथा विद्यार्थीलाई पोशाक सहयोग। खुम्बुको बुक्सामा एक महिना शेर्पाशा पूर्व नेतृत्व प्रशिक्षण सम्पन्न। सोलो रूपकुण्ड नगरपालिका 8 को नयाँ वडा कार्यालय भवनको उद्घाटन। थलंगुरको सिसाद्वारा नौमा

0: बाजाबी तरण पोखर भूया में सुरक्षित वैदेशिक रोजगारी बारे समुदाय स्तर में सचेतना फैलाउन जोर कक्षा 12 को मौका परीक्षा साउन 2 र 3 गते बैंकिंग कसूर गरेको आरोपमा खोटाङका एक युवक पक्राउ र विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाण्डौ जिल्ला अदालतको अनुमति प्रतिनिधि सभा र राष्ट्र सभाबाट 4 वटा अध्यादेश स्वीकृत एकै पटक 15 वटा मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक इसाद्वारा लेबनानमा सेना फिर्ता गर्न अस्वीकार अमेरिका इरान शान्ति वार्ता अन्तिम समयमा रद्द र फिफा विश्वकप फुटबलमा नेमारले दोस्रो खेल पनि गुमाउने बजेको सुबह समाचार वार्ता समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पुरी बिराउँछौ भोलि बिहान 7 बजे सुबह समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा एफएम सुन्दै रहनुहोला नमस्कार
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। बैशाखमा संसद रोकेर सरकारले ल्याएको चार अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा दुई साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन। इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर

0: पक्षी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम संचालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
1: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भनेर त्यो पनि मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीसभा निर्णयबाट पत्री सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडालिटी सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जानु भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अगाडिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
0: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकिएर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 वटै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोरप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
2: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। वहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
3: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई कर कटी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10 लाख आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन, इन्कम ट्याक्स फ्री। यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
0: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10 लाख रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
4: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। वहाँले शिक्षा समता शुल्क स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
5: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
0: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
6: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
7: अनि अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हाम्रो चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्यो परिचयमा त्यहाँको ल्याबमा हाम्रो टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको योहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ भनेर प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई चापाको लागि यो बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नि हामीले दुई चापाको लागि बन्द गरेको हो।
0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिक को पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
8: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा नागरिकको प्रश्नमा विज्ञ संघको कुराकानी लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र समानको आवाज
13: कार्यक्रम साझा आवाज
10: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा
15: प्रोपाइटर मधुमाया जीजी परे होइन प्रोपाइटर भनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
12: पसिनाको समान समानताको अभियान
13: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसून भित्रन अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था तर मनसूनको प्रवेश चाहिँ सम्भवत आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न 1 हप्ता समय लाग्छ। प्युठान भनेपछि
18: त्यस
17: कारणले अबको 4-5 दिन कुरौं भन्न चाहन्छु तर एउटा जोखिम चाहिँ छ यसपटि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न चाहिँ बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको
17: छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छन् एआई यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो गाउँदैनौं तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी 3 दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले 5 दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा हामीले भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ तर एउटा सीमा चाहिँ छ। यसमा पनि हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिएको छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ।
18: एकवटा हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो तर तपाईँहरूले फिर्ता गर्ने
17: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनु भयो भने सुन्न सक्नुहुन्छ तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब त्यहाँका वडाध्यक्षहरू त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
18: चट्याङ भूकम्प बाढ़ी पहिरो हावाहुरी आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले
18: गर्नुभयो।
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ खोलाको छेउछाउ जानु भएन, पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्व अनुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही क्षण अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बाधन देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन, जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनको लागि सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध गर्छु।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत कृषि पुनर्स्थापना कार्यक्रम
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा ल्याउन चाहिँ अलिकति चुनौती भयो।
8: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देशभरि इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देशभरि इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने देशभरि इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
4: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा
20: तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार संचालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा, किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्ये एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
21: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि ल्याउनलाई फन्डमा ल्याउनलाई चाहिँ अलिकति चुनौती भयो।
22: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
19: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने हो भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरू अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
22: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
19: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक वडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, वडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतेर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू, सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हाम्रो चाहिँ समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
22: हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने। अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
19: तपाईँले भने जस्तो अन्य अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसरी लाभदायक कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने, हाम्रो गाउँ घरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण रात दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन, त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभदायी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभदायी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन, तर यसलाई अझै जति हुनुपर्ने हो जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो त्यो पुगेको चाहिँ छैन।
21: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिड़ियाखानामा केही पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: चौथर्ती विकासमा जोड नमूना नगरपालिका बनाउने हाम्रो निचोड। नमस्कार, म अन्जु कार्की। रेडियो कार्यक्रम हाम्रो नगरमा तपाईँलाई हार्दिक स्वागत छ। सोलु दुखुन्डा नगरपालिकाको सहयोगमा सोलु एफएमले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हाम्रो नगरमा हामी सोलुखुम्बुको एक मात्रै नगरपालिका सोलु दुखुन्डा नगरपालिकामा भइरहेका विभिन्न विकासले गतिविधि र त्यसै स्थान स्तरमा पारेका प्रभावहरू समेट्ने गर्छौ। कार्यक्रममा पूर्वाधारका विकासका कुरादेखि जनचेतनामूलक कार्यक्रमका कुराहरू र नगरपालिकाका सन्देशहरू पनि समेट्ने गर्छौ। यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार बाटी 8 बजेदेखि 8:30 बजेसम्म सोलु एफएममा प्रसारण हुन्छ भने सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण हुन्छ। रेडियो कार्यक्रम हाम्रो नगरको आज तेस्रो अङ्क हो। तेस्रो अङ्कमा आज हामी बालमैत्री वडा घोषणामा नगरपालिकाको सक्रियतामा नगरवासीको प्रतिक्रिया।
1: हजुर, धेरै भन्दा धेरै खुसी छ। हाम्रो वार्ड नम्बर 7 चाहिँ बालमन्त्री घोषणा भएकोले 1 वर्ष भयो होइन, धेरै खुसी छ। बालबालिकालाई पनि धेरै राम्रो छ, सुविधा छ, धेरै अब जम्पुटको प्रयोग भएको छ।
0: अन्य वडाहरू पनि बालमैत्री वडा घोषणाको चरणमा छ। प्रमुख प्रशासकीय अधिकृत थापासँगको कुराकानी। बालमैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ?
2: घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख वडाहरूमा वडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यस्तै कानुनको चरणमा वडा नम्बर 4, 6, 11 र 10 नम्बर।
0: रेडियो कार्यक्रम हाम्रो नगरको शुरूआतमा सुनौ सोलु दुधकुण्ड नगरपालिका भित्र पर्ने धार्मिक स्थल ठूलो दुधकुण्डको बारेमा जानकारी सहकर्मी शर्मिला पुरीबाट।
3: दुधकुण्ड नेपालको सोलुखुम्बु जिल्ला साबिकको टाक्सिङको गाविस वडा नम्बर 8 हाल सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 1 अवस्थित धार्मिक स्थल हो। 6,969 मिटर नुमुर हिमाल तथा खाटाङ 6,853 मिटर र कायालुनुन 6,681 मिटर अग्ला सुन्दर हिमाल को काखमा रहेको यसुन्द समुद्र सतहदेखि लगभग 4,531 मिटर उचाइमा अवस्थित छ। सदरमुकाम शरीरबाट 30 कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतु देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो। यसै धार्मिक स्थलको नामबाट नै सोलु दुधकुण्ड नगरपालिकाको नाम राखिएको छ। जनै पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ, जहाँ विभिन्न ठाउँहरूबाट हजारौं भक्तजनहरू आउने गरेका छन्।
0: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नगर सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणको साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 7 बालमैत्री वडा घोषणा गरिसकिएको छ। कार्यक्रममा नेपालमा 2068 सालदेखि कार्यान्वयनमा आएको बालमैत्री स्थानीय शासन घोषणाका सूचकहरू अनुसार कुल 51 वटा मध्ये 50 वटा अर्थात 98% भन्दा बढ़ी सूचांक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो। यो घोषणासँगै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 7 जिल्लाकै पहिलो बालमैत्री शासन मुक्त वडा बन्न सफल भएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार सेवा प्रवाह, संस्थागत संरचना, बाल सहभागिता र बाल अधिकारको प्रत्याभूति जस्ता सूचकहरू यसोधाले उल्लेख्य प्रगति गरेको छ। यो ऐतिहासिक उपलब्धि सबैको साथ सहयोग र समन्वयकै परिणाम भएको बताउँदै वडा अध्यक्ष सुनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय मापदण्ड अनुसार हाल पूरा गरेका 98% सूचांक जीवन्त राख्नु अहिलेको प्रमुख दायित्व रहेको धारणा राख्नु भएको छ। यसै विषयमा वडा नम्बर 7 वडा अध्यक्ष सुनाम ग्याल्जेन शेर्पा र स्थानीय नागरिकहरूको प्रतिक्रिया सुनौ।

0: हामी चाहिँ सविता विश्वकर्म हो, म चाहिँ वार्ड नम्बर 7 कारमा यही हो, स्थिति मेरो बसाइ यही हो।
1: हजुर, आज चाहिँ तपाईँको वडा चाहिँ वडा नम्बर 7 बालमैत्री वडा घोषणा भएको छ
0: होइन,
1: वार्षिक रूपमा आउनु भएको छ, कति खुसी लागिरहेको छ।
0: हजुर, धेरै धेरै भन्दा धेरै खुसी छ। हाम्रो वार्ड नम्बर 7मा चाहिँ बालमन्त्री घोषणा भएकोले 1 वर्ष भयो होइन, धेरै खुसी छ। बाल बालिकालाई पनि धेरै राम्रो छ, सुविधा छ, धेरै अब जम्पुटको प्रयोग भएको छैन होइन, यहाँतिर अब जसरी भए पनि हाम्रो वार्ड नम्बर 7 चाहिँ बाल मन्त्री घोषणा भइसकेर पनि अब बाल मन्त्री घोषणा 1 साल बितेर पनि अब के हाम्रो आज उत्सव मनाइरहेको छौँ होइन। अब ठिकै छ, म चाहिँ अब यहाँको शिक्षक संघको सदस्य पनि हो, त्यही कारणले गर्दाखेरि हामीले धेरै धेरै धेरै खुसी छु, एकदम हामी धेरै खुसी छ। मेरो चाहिँ एकदम घर पनि नजिकै छ, यहीँतिर हो, अब यही एरियामा नै पर्छ। अब पहिला जे होस् योभन्दा अगाडि धेरै अब चकलेट बिस्कुट खाने जता पाए त्यतै फाल्ने है, फोहोर मैलो हुने, घर वरिपरि पनि धेरै फोहोर हुने, यो स्कुल एरिया पनि धेरै फोहोर मैलो भइरहेको थियो, अहिले भनेको धेरै हाम्रो एकदम राम्रो भइरहेको छ। सरसफाइमा पनि अति नै ध्यान दिइरहेछौँ हामी, जे भने हाम्रो शिक्षकहरू हुनुहुन्छ, हामी यहाँ सबैजना वडा अध्यक्षजी हुनुहुन्छ, उहाँले धेरै सपोर्ट गर्नुभएको छ, अब धेरै चाहिँ बोल्न आउँदैन होइन, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। परिवर्तन त धेरै भयो, परिवर्तन भएको छ अब, किनकि अब अहिले चाहिँ हालमा अब बाल बालिकाहरूलाई कुट्न नमिल्ने, अब जस्तै अब धेरै नराम्रो वचन दृष्टिकोणले हेर्नु भएन, अनि त्यही कारणले गर्दाखेरि अब हुन चाहिँ अझै पनि योभन्दा पनि राम्रो होस्, अझै बाल बालिकाहरूले पनि अझै राम्रो गर्दै जाउन्, उनीहरूले पनि जे होस् शिक्षकहरूले भनेको मानुन्, अब त्यस्तै हो। अब उहाँहरूले पनि अब त्यो वडाहरूमा पनि अब छिटै बाल मन्त्री भइदियोस्, हाम्रो यहाँ गाउँमा 7 नम्बर वडा जस्तै भइदियोस्, जताततै एउटै भयोस् भन्ने चाहिँ धारणा गरेको छु।
1: नगरपालिकाको
0: धेरै धेरै धन्यवाद भन्न चाहन्छु, उहाँहरूले नै धेरै सहयोग गर्नुभयो, साथ सपोर्ट गर्नुभयो, हाम्रो वार्ड नम्बर 7लाई धेरै राम्रो गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब प्रायः धेरै मान्छेहरू चिनेको छैन, नचिने पनि उहाँहरूलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् हुन्छ, धन्यवाद।
1: तिमीको नाम र ठेगाना?
2: मेरो नाम चाहिँ नयाँ पाना हो, मेरो नाच्ने गाउँ हो, वार्ड नम्बर 7।
1: हजुर, विशेष गरी यो वडा बालमैत्री घोषणा भएको नि 1 वर्ष भएछ है, आज वार्षिक उत्सव, अनि विशेष गरी 1 वर्षभित्र चाहिँ तपाईँले आफ्नो गाउँ टोलमा चाहिँ आफ्नो बाल बालिकामा के परिवर्तन पाउनु भयो त?
2: परिवर्तन त धेरै भइसक्यो, किनभनेदेखि पहिला हो भन्दा बच्चाहरूलाई नै आरोप पराउ गर्दाखेरि चाहिँ मानिन्थ्यो है, अहिले चाहिँ बच्चाहरूले चाहिँ अब बालमन्त्री चाहिँ हाम्रो घोषणा भइसक्यो, कुद्नु हुँदैन, कराउनु मिल्दैन, काम गर्नु मिल्दैन, हामीले केही भन्यो भने चाहिँ बच्चाहरूले अब हामीले अलिकति ठुलो स्वरले करायो भने चाहिँ हामी त्यो कुरा गऱ्यो भने तपाईँहरूले सिधै पुऱ्याउँछ, हेर्नुहोस् न नि हामीले काम गर्नु मिल्दैन, धेरै नकराउनुहोस्। अब स्कुलमा नि हामीले पत भन्छ, घरमा हुँदैन पत भन्छ, हामीले धेरै पढ्नु पनि सक्दैन, हाम्रो दिमागले भ्याउने मात्रै पढ्ने, अब कराउनु मिल्दैन भन्ने चाहिँ स्वभाव भइसक्यो है बच्चाहरूको, धेरै परिवर्तन राम्रो नि हो, सकेसम्म धेरै राम्रो, त्योभन्दा नराम्रो पनि हो कि, दुइटै कुरा भयो क्या, त्यो चाहिँ बच्चाहरूको लागि। सुधार त पहिले भन्दा चाहिँ बच्चाहरूको पढाइमा अलिक कम नै छ, किनभनेदेखि अब सर मिसहरूले नि अब कुट्नु कराउनु नमिल्ने भयो भन्ने भयो, अब धेरै टाइप पनि भएन, त्यो भएपछि उनीहरूको खुसीले गर्दाखेरि पहिले भन्दा पढाइमा नि अलिक कमजोरी नै भएको छ, मलाई चाहिँ त्यस्तो महसुस लागिरहेको छ, अनि अब अरूलाई के कस्तो छ, अब कराउनु मिल्दैन भनेर उनीहरूलाई चाहिँ अब सबै कुरो भयो, त्यो भएपछि अब घरमा पिट्नु मिल्दैन, सरहरूले पनि पिट्नु मिल्दैन भन्ने भयो, अलिक कमजोरी नै छ।
1: हजुर, विशेष गरी बाल श्रम बाल विधाहरू हुने गरिरहन्छु होइन ठाउँमा, र यहाँ चाहिँ बाल मैत्री एउटा घोषणा भएसँगै त्यसको कमी त्यसको सुधार चाहिँ तपाईँले के कस्ता देख्नु भएको छ?
2: अब होइन लुकी छुपी चाहिँ होला, खासै त्यस्तो छैन। अहिले अब बाबामाले पनि त्यसरी म्याजिक बिहेहरू गर्ने अनि भाजी पनि अब बच्चाहरूलाई पनि धेरै डर भयो, धेरै नै सुधार भइसक्यो त्यसमा चाहिँ, त्यसलाई चाहिँ मलाई खुसी छ फेरि।
1: विशेष रिओडालाई चाहिँ बालमैत्री बनाइराख्न स्थानीयहरू के कस्ता चुनौतीहरू आउँदो रहेछ?
2: ठिकै जस्तो नि भयो है मेरो लागि चाहिँ, अब सानो बच्चाहरूमा भाग्ने बिहे गर्ने धेरै कुरोहरू थियो नि त, अहिले त उनीहरूलाई पनि अलिक डर मान्ने भयो, हामीलाई पनि त होइन, पहिले पहिले त 17-16 वर्षदेखि चाहिँ बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो नि त बाबा आमालाई, अहिले त्यस्तो बिहे गर्नु हुँदैन, पढ्नुपर्छ, 25 वर्ष नपुगिन्जेल हामीले पनि त बिहे गर्नु हुँदैन, दुःख पाउँछ। अझै पनि 17-18 वर्षको बच्चा चाहिँ हामीले अब सानै नै सम्झिन्छ कि, बालिका नै सम्झिन्छ, 20-21 चाहिँ अब अलिक ज्ञान सिकेको जस्तो यताउता महसुस हुन्छ नि त।
1: आफ्नो
2: मलाई त खुसी लाग्छ, सकेसम्म खुसी चाहिँ अलिकति पढाइमा चाहिँ बच्चाहरूको कमजोरी नै भयो सरहरूले सबैले खेल्ने के भन्दाखेरि, नभए त अब त्यसरी भागी दिए अनि जे पाए त्यही गर्ने, बाउ आमाहरूले नि अब बिहे गरिदिनु पर्ने भन्ने चाहिँ धेरै टाढो भयो, राम्रो भयो त्यो कुराहरूले पनि मलाई खुसी लाग्छ।
3: कमला कार्कै थोर दुधको सिकाउ पालिका दुई कायम
1: हजुर, विशेष गरी एउटा नमस्कार चाहिँ बालमैत्री एउटा घोषणा हुँदै गर्दा चाहिँ तपाईँले कस्तो लागिरहेको छ?
3: मलाई धेरै खुसी लागिरहेको छ, जब बालबालिकाहरू कति बालबालिकाहरूले आफ्नो अधिकार पाएर पनि अब जुन प्राप्त गर्न सकेका थिएनन् होइन, उहाँहरूले अहिले प्राप्त गर्न सक्नु भएको छ, कति बालबालिकाहरू पढ्न नपाएर पनि गुम्सिएर बसेको थियो, कति गरिब परिवारमा त्यस्ता बालबालिकाहरू पनि आफ्नो अधिकार पाएपछि चाहिँ पढ्न पाएका छन्, खोजी उनीहरूलाई शिक्षा गासबास कपास पूरा गरिएको छ, त्यसमा मलाई धेरै खुसी लागिरहेको छ।
1: हजुर, अब नमस्कार त बालमैत्री एउटा घोषणा भइसकेको छ होइन, अरू नभएको एउटाहरूलाई के भन्न चाहनुहुन्छ?
3: नभएको एउटामा पनि यस्तै गरी बालमैत्री घोषणा भइदियो भने धेरै राम्रो हुन्छ, राम्रो हुँदो रहेछ। म पनि अहिले यहाँ बसिरहेको छु, मेरो बच्चाहरू पनि यही छ, यही गाह्रमा साथमा नै छ, एघारमा माध्यमिक विद्यालय पढ्दैछ, त्यही भएर धेरै खुसी लाग्छ, अन्त पनि यस्तै भइदिएदेखि झनै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई त।
1: हजुर, यो बालमैत्री एउटा घोषणा भइसकेपछि तपाईँले आफ्नो बालबालिकामा के कस्तो परिवर्तनहरू?
3: अब बालबालिकाहरूमा सबै ठिकै छ, उनीहरू धेरै खुसी हुने, अब भनेको हतपत नमान्ने रिसाउने, अब उनीहरूको अधिकार पाए भनेर अब होइन पढ्ने कुराहरूमा पनि अलिकति पढ यताउता भन्दा पनि अलि रिसाउने, त्यस्तै अब जे उनीहरू चाहिँ अब आफ्नो अधिकार मात्र खोजिरहनु हुँदो रहेछ,
1: त्यस्तो कि अलिकति कस्ता चुनौतीहरू चाहिँ निम्ताउँदो रहेछ बालबालिकाहरूले अलिक भनेको
3: नमान्दै गर्दाखेरि त अब आफूलाई नै नराम्रो लाग्छ होइन, अब अलिअलि सम्झाउने बुझाउने गरेर अगाडि बढाइरहेका छौँ बच्चाहरूलाई, अब कुटपिट भन्दा पनि अब सम्झाएरै भए पनि अगाडि बढिरह, चुनौतीहरू धेरै नै हुँदो रहेछन् के अरे बच्चाहरूले एकपछि अर्को पछि अर्को समस्याहरू बढ्दै जाँदा पनि तिनीहरूलाई अब जस अहिलेसम्म चाहिँ सम्झाएर अगाडि बढाइरह्यो पहिलेको भन्दा अहिले धेरै सम्झिने पनि भएको छ कि बच्चाहरू, अब जस हामीले यस्तो गर्न पर्छ, हाम्रो अधिकार यो हो, हामीले पाउने अधिकार साथसाथै कर्तव्य पनि निभाउनु पर्छ भन्ने कुराहरू पनि महसुस गरि नै राखन् बच्चाहरूले पनि, जस वरपर सबैतिर हेर्दा पनि त्यस्तै लागिरह।
1: हजुर, पहिला चाहिँ यो बालमैत्री एउटा घोषणा नहुँदै गर्दा र अहिले हुँदा चाहिँ के फरक पाउनु भयो त आफ्नो
3: ओडाभित्र? अब पहिले नहुँदाखेरि बच्चाहरू अब पढ्नेदेखि लगेर आफ्नो त्यो कुराहरूमा खासै ध्यान नदिने होइन, अब कति बच्चाहरू स्कुलै नआउने, पढ्न नमान्ने, अब त्यस्तो भइरहेको थियो भनेदेखि अहिले पढ्नु पर्छ, मैले पनि केही प्रतिभा देखाउनु पर्छ, मैले पनि केही गर्न पर्छ भन्ने उनीहरूमा जोस जाँगरहरू हिम्मत बढेको जस्तो लाग्छ, देखिरहेको छु मैले।
2: मेरो फोन आश्रेस घरमा साथ
1: हजुर, अहिले यो एउटा नमस्कार चाहिँ बालमैत्री एउटा घोषणा भएको एक वर्ष भयो, आज वार्षिक उत्सवको प्रोग्राममा आउनु भएको छ
2: होइन,
1: के कस्ता परिवर्तनहरू चाहिँ पाउनु भएको तपाईँले?
2: परिवर्तन त आफ्नो बालबालिकामा चाहिँ अब धेरै घरमा सरसफाइ राख्ने, यता वरिपरि सरसफाइ राख्नुपर्छ, अब हामीलाई स्कुलमा यसरी अब सरसफाइ गरेर राम्रो गर्नुपर्छ, घर वरिपरि फोहोर राख्नु हुँदैन, पहिला चाहिँ भनेको अब खासै त्यस्तो थिएन होइन, जता पाए अब केटाकेटीहरूले अब चम्पुटहरू खायो होइन, जता पाए त्यतै खाल्यो।
4: तपाईँ अहिले सामुदायिक रेडियो सोले एफएम 102.2 MHz रेडियो कार्यक्रम हाम्रो नगर सुनिरहनु भएको छ। सोलु दुधकुन्डा नगरपालिकाको सहयोगमा उत्पादन प्रसारण भएको यो कार्यक्रम हामी सोलु दुधकुन्डा नगरपालिकाको विभिन्न कार्यक्रम बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ताका साथमा जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ। सोलु दुतकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले बाल बालिकाको अधिकार संरक्षण गुणस्तरीय शिक्षा स्वास्थ्य सुरक्षा तथा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकार विद्यालय अभिभावक र समुदाय बीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो। अभिभावकको बालमैत्री वातावरणका कारण बाल बालिकाले विद्यालय तथा पर परिवारमा सुरक्षित सम्मानजनक र हिंसारहित वातावरण प्राप्त गर्न थालेको उल्लेख गरिएको छ। साथै अझै पूरा हुन नसकेका बाँकी सूचकहरूलाई 100% पुर्याउँदै बाल बालिकाको उज्जवल भविष्य निर्माणका लागि आवश्यक लगानी र कार्यक्रमलाई निरन्तरता दिने स्थानीय सरकारसँग आग्रह समेत गरिएको छ। बाल बालिकामा लगानी सबैको सरोकार बालमैत्री नगर विकास र समृद्धिको आधार भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा वडा कार्यालयले बाल अधिकारको संरक्षण प्रबन्धन तथा बालमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। नगरपालिकाका अन्य वडाहरू समेत घोषणाको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा बताउनुहुन्छ। हालसम्म सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 मात्रै बालमैत्री वडा घोषणा भइसकेको छ भने अन्य वडामा विभिन्न कार्यक्रम भइरहेका छन्। मिशन 2083 घोषणा गरेर 2080 जेठ 4 गतेबाट नगरपालिकामा विभिन्न काम भइरहेको जनाइएको छ। बालमैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ त सोलु दुतकुण्ड नगरपालिकाकी महिला तथा बाल बालिका शाखा प्रमुख रिता ढुङ्गना
5: रेडी हजुर ल हजुरलाई सोलेसीमा स्वागत छ।
6: नमस्कार मेरा
5: हजुर विश्वस्तरीय सोलु दुतकुण्ड नगरपालिकामा हाल कतिवटा वडाहरू चाहिँ बालमैत्री वडा घोषणा भएका छन्?
6: अब हालसम्म हाम्रो सेतुको नगरपालिका 16 नम्बर बालमैत्री स्थानीय शासनले 16 घोषणा भइसकेको छ। त्यसपछि वडा नम्बर 3 चाहिँ घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख वडाहरूमा वडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यस्तै कानुनको चरणमा वडा नम्बर 4, 6, 11 र 10 नम्बर वडा चाहिँ कानुन क्रममा हुनुहुन्छ र अभियान विभिन्न कार्यक्रम त भइरहेको भए तापनि बाल्य स्थानीय शासन सम्बन्धी अभियान सुरु नभएको वडा चाहिँ 2 र 5 वडा रहेका छन्।
5: हजुर विशेष गरी बालमैत्री वडा घोषणा हुन नसकेको वडाहरूको तयारी चाहिँ कस्तो हुँदैछ?

0: विभिन्न चरणहरू रहेका छन्। यसमा चाहिँ पाँचवटा चरणहरू रहेका छन्। त्यो चरणमा रहेर चाहिँ हामीले धेरै गतिविधिहरू सञ्चालन गर्नुपर्ने हुन्छ। यसमा त मुख्य गरी चाहिँ बाल क्लबहरू होइन गठन गर्ने, त्यस्तै ओडा स्तरीय बाल सञ्जालहरू होइन गठन गर्ने र नगर स्तरीय बाल सञ्जालहरू गठन गर्ने र उहाँहरूको चाहिँ बाल बालिकाको क्षमता विकास गर्ने एउटा कार्यक्रम रहेको हुन्छ। त्यसै गरी अनि अर्को चरणमा चाहिँ प्रत्येक ओडालाई चाहिँ कहिलेसम्म बाल मैत्री स्थानीय शासनयुक्त ओडा घोषणा गर्ने भन्ने चाहिँ एउटा सामूहिक प्रतिबद्धता सहितको चाहिँ अभिमुखीकरण चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। र त्यसपछि टोल टोलमा गएर पनि बाल मैत्री स्थानीय शासन सम्बन्धी चाहिँ त्यसको जानकारी गराउने र बाल विवाह र बाल श्रम मुक्त एउटा सामूहिक प्रतिबद्धता गराउने चाहिँ सबै ओडामा हामीले यो कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। र त्यसको साथमा चाहिँ अब हामी विशेष गरी फोकस भनेको चाहिँ बाल बालिकासँगै जोडिएको भएर चाहिँ बाल श्रम नगराउन र बाल बालिकालाई चाहिँ खैनी चुरो होइन गुर्खा भयो त्यस्तै मदिराजन्य पदार्थहरू चाहिँ बिक्री वितरण चाहिँ नगर्नु भनेर चाहिँ होटल व्यवसायीहरूसँग पनि र सामूहिक प्रतिबद्धता गराउने पनि रहेको हुन्छ र होटल व्यवसायी आफै प्रतिबद्धता भएर उहाँलाई चाहिँ त्यस्ता सामानहरू बिक्री वितरण गर्नुहुन्न। यदि बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ हामीले त्यो सामूहिक प्रतिबद्धता गराउँदाखेरि घर घरमा गएर उहाँहरूको चाहिँ एउटा होटल व्यवसायीको नाम र कोड नम्बर चाहिँ होइन ओडा कार्यालय मार्फत गर्दाखेरि चाहिँ रजिस्टर गरेको हुन्छ र त्यो कुन कोड नम्बरको चाहिँ के भयो भन्ने चाहिँ हामी स्टिकर टाँच गर्दाखेरि चाहिँ होटल व्यवसायीको होइन घर हुन्छ त्यसको कोड नम्बर राखेको हुन्छ। त्यो कुरा चाहिँ कसैले उजुर गर्नुभयो भने त्यो कोड मार्फत हेरेर चाहिँ उहाँहरूलाई सचेत पार्ने कामहरू पनि भइरहेको हुन्छ।
1: हजुर, विशेष गरी के अरे घोषणा भइसकेका ओडाहरूमा चाहिँ त्यहाँका बालबालिकाको स्वास्थ्य शिक्षामा के कस्ता परिवर्तनहरू पाउनु भएको छ?
0: यस्तो घोषणा भइसकेको ओडाहरूमा चाहिँ विशेष गरी बालबालिकालाई चाहिँ राम्रो बानी व्यवहार गर्ने होइन उहाँहरूको चाहिँ अब संविधानले तोकेका बाल अधिकारका कुराहरू भयो विश्व होइन अन्तर्राष्ट्रिय सन्धिमा चाहिँ नेपालले प्रतिबद्ध गरेका छन् बाल बालिकालाई चाहिँ हामी यो गर्छौँ भनेर चाहिँ प्रतिबद्धता हुन्छ त्यो भयो र अर्को चाहिँ हाम्रो बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 रहेको छ। सोही बमोजिम चाहिँ अब विभिन्न सूचकहरू हुन्छ होइन त्यो सूचकमा चाहिँ रहेर नै एउटा घोषणा गर्ने हो। त्यसमा विशेष गरी बाल बचाउदेखिका कुराहरू आएको हुन्छ होइन अब बाल बचाउमा चाहिँ 14 सूचक रहेको हुन्छ। त्योभित्र त एउटा गर्भवती आमादेखि नै सुरुवात हुने हो कि त्यही भएर घोषणा भइसकेपछि पनि त्यसलाई दिगोपन्ना होइन गर्नको निम्ति पनि विभिन्न क्षमता विकास कार्यक्रमहरू भयो त्यस्तै गर्भवती हामीलाई खोपका कुरा भयो होइन पोषणयुक्त खानेकुराका कुराहरू त्यसपछि अब प्रसुति पनि स्वास्थ्य संस्थामा सुरक्षित होइन गराउने र दक्ष स्वास्थ्य कर्मी मार्फत गराउने कुराहरू लगायत धेरै कुराहरू जोडिएको छ कि त्यो भएर घोषणा भइसकेका ओडाहरूलाई पनि दिगोपना गर्नको निम्ति चाहिँ ओडा कार्यालयहरू मार्फत विभिन्न बालबालिका एउटा क्षमता विकासको साथमा चाहिँ अरू गतिविधिहरू होइन भइरहेको हुन्छ।
1: हजुर, विशेष गरी यी ओडाहरूमा चाहिँ बाल विवाह बाल श्रम रोक्नको लागि चाहिँ तपाईँहरूले के कस्ता कदमहरू चालिरहनु भएको छ?
0: अब हामीले त विशेष गरी सचेतनामूलक कार्यक्रमहरू होइन सञ्चालन गरिरहेको अवस्थाहरू छ। यसमा विशेष गरी अब हामीले नेपालको कानुन बमोजिम होइन 18 वर्ष मुनिको लागि बालबालिका भन्छौँ र बाल विवाह चाहिँ हामीले 18 वर्ष मुनिकोलाई बाल विवाह त्यसपछि 20 वर्ष पुगेपछि मात्रै विवाह गर्ने भन्ने कुराहरू छन् होइन त्यो भएर चाहिँ 20 वर्षभन्दा मुनि चाहिँ विवाह गर्नु हुँदैन भनेर विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ। यसमा विशेष गरी अब प्रत्येक विद्यालयमा बाल क्लबहरू छ त्यो मार्फत पनि हामीले बाल क्लबको क्षमता विकास गरेर पनि होइन उहाँलाई चाहिँ सचेत पारेका छौँ। त्यस्तै ओडाहरूमा पनि ओडा स्तरीय बाल सञ्जालहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो कुरामा चाहिँ खबरदारी गरिरहेको अवस्थाहरू छ। यदि कसैको कुनै किशोरीको अथवा कुनै बालिकाको चाहिँ बालक बालिका बाल विवाह हुँदैछ भन्ने चाहिँ जानकारी पाउनुभयो भने उहाँले खबर गर्नुहुन्छ होइन ती कुराहरू पनि उहाँले सम्झाउनुहुन्छ होइन अभिभावकलाई भएन भने मात्रै हामीले खबर गरिराखेको अवस्थाहरू छ। त्यही भएर चाहिँ बाल विवाह रोकथाम गर्नको निम्ति पनि होइन त्यसरी पनि एउटा सचेतनामूलक कार्यक्रम प्लस बाल क्लब र सञ्जाल मार्फत पनि विभिन्न गतिविधि सञ्चालन भइरहेको अवस्था छ। अर्को चाहिँ जुन बाल श्रम पनि यसैसँग जोडिन्छ कि 18 वर्षभन्दा मुनिका बाल बालिकाहरूलाई चाहिँ निकृष्ट किसिमको चाहिँ बाल श्रममा लाउन पाइँदैन भन्ने पनि यो बाल मैत्रीमा नै कुराहरू जोडिरहेको हुँदाखेरि होइन बाल क्लब मार्फतै त्यो खबरदारीको अवस्था पनि छ कि यसको साथसाथमा जोडिरहेको छ।
1: हजुर, विशेष गरी

0: बालमै चुडा घोषणा र यसको निरन्तरताको लागि चाहिँ नगरपालिकाले बजेटको व्यवस्था चाहिँ कसरी गरिरहेको छ?
1: अब यसको लागि त योजनाहरू एउटा नगर स्तर योजना हुन्छ, अर्को चाहिँ वडा स्तर योजना हुन्छ, होइन? दुई पक्षबाटै कतिपय कुराहरू त बाल बालिका सम्बन्धी वडा स्तर योजनाबाट पनि समेटेको हुन्छ, होइन? त्यो वडा स्तरीय योजनाबाट समेट्न नसकेका क्षेत्रहरूमा पालिका स्तरीय योजनाबाट पनि होइन समेटिरहेको अवस्थाहरू छ। यसमा चाहिँ अब विशेष गरी उहाँहरूलाई त अगाडि सचेतना सबैलाई गराइराख्नु पर्ने अवस्था हुन्छ, किनभने कहिले बसाइसराई गरेर बाहिरको मान्छे आउने होइन त्यो अवस्थाहरू पनि छ नि त, उहाँहरूलाई त्यो सम्बन्ध जानकारी नहुन सक्छ। त्यो भएर चाहिँ वडा र पालिकाले होइन सचेतना कार्यक्रमलाई नै सँगसँगै लाँदै यससँग सम्बन्धित इन्डिकेटर चाहिँ होइन 51 सूचक रहेका छन्, ती सूचकहरूमा चाहिँ बाल बालिकाको धेरै कुराहरू जोडिरहेको छ कि उहाँहरूकै सर्वाङ्गीण विकास गर्नको निम्ति बाल बालिका चाहिने आधारभूत कुराहरू चाहिँ हामीले 51 सूचक पुरा गर्यौँ भने होइन त्यसमा चाहिँ सहभागितादेखि बचाउ भयो, संरक्षण विकास सहभागिता र अर्को संस्थागत होइन अर्थपूर्ण सहभागिता कुरा जोडिएको भएको कारणले नगर र ओडाले चाहिँ यसलाई जोड दिँदै होइन दिगोपनका लागि चाहिँ विभिन्न गतिविधि चाहिँ सञ्चालन गर्दै आइरहेको अवस्था चाहिँ छ।
0: हजुर, विशेष गरी ओडालाई बाल मैत्री बनाउने क्रममा चाहिँ आइपरेका विशेष चुनौतीहरू चाहिँ के हुन्?
1: अब यसको मुख्य गरी त एउटा के चुनौती छ भने एउटा चाहिँ बाल विवाह चाहिँ चुनौती छ कि, किनभने अब बाल विवाह त भित्रभित्र भइरहेको हुन्छ तर उहाँहरूले जबसम्म उजुर गर्नुहुन्न नि त, उजुरी नगरीसम्म त त्यसको डाटा रेकर्ड त हुँदैन होइन, तर फिल्ड लेभलमा जाँदाखेरि चाहिँ बाल विवाहको पनि एउटा विकराल अवस्थाहरू पनि देखेको छ। अर्को त्यसै गरी ड्रप आउट भन्छ कि, अब आठसम्मको शिक्षा त अनिवार्य भनेर छ नि त होइन, त्यो भएर चाहिँ कतिपय बाल बालिकाहरू चाहिँ विद्यालय छोड्ने होइन त्यो अवस्थाहरू पनि रहेको छ। अर्को चाहिँ जुन अपाङ्गता भएको बाल बालिका सबै 3 वर्ष माथिको सबै बाल बालिकाहरू चाहिँ विद्यालयमा भर्ना हुनुपर्छ भन्ने हाम्रो चाहिँ यो बाल मैत्रीमा होइन सूचकै रहेको छ। त्यो भएर चाहिँ कतिपय अपाङ्ग बाल बालिकालाई चाहिँ हामीले विद्यालय ल्याउन सकिरहेको अवस्था छैन होइन। त्यसमा चाहिँ अब अपाङ्गता पनि 10 किसिमको हुन्छ होइन, त्यसमा शारीरिक अपाङ्गता भएको बाल बालिका त विद्यालयमा अध्ययन गरिरहनु भएको छ, तथापि अरू अतिजम भयो होइन, अब श्रम दृष्टिबिन दृष्टिबिन होइन बच्चाहरूलाई त हामीले होइन यहाँको यो भौतिक पूर्वाधार भयो, विद्यालयमा त्यो किसिमको वातावरण छैन, टिचरमा त्यो किसिमको ज्ञान पनि छैन र शैक्षिक होइन सामग्रीहरू पनि त अब त्यो किसिमको छैन, अपाङ्गता मैत्री होइन, अनि अर्को बाटोहरू पनि छैन उहाँहरूले युज गर्ने खालको होइन, अब सायद सामग्री भए तापनि युज गर्ने खालको चाहिँ हाम्रो चाहिँ भौतिक पूर्वाधार नहुँदाखेरि त्यसरी पनि छुटिरहेको हुन्छ कि, त्यही भएर यसलाई चाहिँ हामीले विशेष गरी जोडेर कसरी हुन्छ होइन उसलाई चाहिँ शिक्षासँग जोड्ने प्रयास गरिरहेको अवस्थाहरू छ होइन, यो नहुँदा पनि उसलाई चाहिँ कसरी हुन्छ होइन उसलाई हुन्छ नि उसको शैक्षिक स्तरमा केही न केही सुधार गर्नलाई गर्ने भए पनि सिकाउने चाहिँ वातावरण चाहिँ हामी क्रिएट गरिरहेको अवस्था चाहिँ छ।
0: हजुर, घोषणा भएका वडाहरूमा चाहिँ विशेष गरी बाल मैत्री सेवा सुविधा निरन्तर छ कि छैन भनेर चाहिँ तपाईँहरूले कतिको अनुगमन गर्ने गर्नु भएको छ?
1: अब यसमा सेवा सुविधा भन्दा पनि बाल मैत्री बानी व्यवहार होइन अब भएको छ कि छैन, अब कसरी बाल बालिकामाथि होइन बाल दुर्व्यवहार बाल हिंसाहरू र विद्यालयको शिक्षण सिकाइ होइन क्रियाकलाप पनि बाल मैत्री छ कि छैन भन्ने कुराहरू चाहिँ हामीले अनुगमन गरिरहेकै अवस्थाहरू छ। र अर्को चाहिँ जुन होटल व्यवसायीहरूबाट होइन पनि बाल बालिकालाई चाहिँ जुन चिजहरू
2: कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। सोलु दुधकुण्ड नगरपालिकाका बारेमा www.solodudkundamun.gov.np मा लगइन गरी विभिन्न जानकारी पाउन सक्नुहुनेछ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मनमा लागेका कुरा र आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न पत्र तथा इमेल मार्फत पठाउन सक्नुहुनेछ। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम हाम्रो नगर सामुदायिक रेडियो सोलु कुन्दा नगरपालिका 6 दोर्कु बजार सोलुखुम्बु, इमेल ठेगाना soluefm@gmail.com। यसै गरी हामीलाई 0835016 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ। सोलु दुधकुण्ड नगरपालिकाका बारेमा प्राप्त तपाईँको सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अङ्कको कार्यक्रममा प्रसारण गर्नेछौ। अवश्य एटिनजेल रेडियो सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने सोलु दुधकुण्ड नगरपालिका प्रति आभार व्यक्त गर्दछौ। रेडियो कार्यक्रम हाम्रो नगर

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङ खुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र खुङ शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुकुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुनिखुम्बु
1: हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एड क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: पर प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एक तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
5: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
5: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
4: नेपाल सरकार विज्ञापन।
6: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खर खजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बु।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार।
7: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन।
9: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: मानसिक स्वास्थ्य समस्या का लक्षण
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुशी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन हो।
13: नमस्ते डाक्टर साहब।
14: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
13: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
14: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
13: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
14: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
13: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
14: हजुर।
13: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
14: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी साधनको इन्जिन र त्यसै रोकुपनी सम्बन्धी सूचना। आदरणीय सेवा ग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र त्यसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौं।
1: कार्यक्रमको शीर्षक यीशुले भन्नुभयो, श्रृंखला चार, यीशुले भन्नुभयो, सिरिज फोर। आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईलाई मेरो हार्दिक स्वागत छ। खुशी हुनु र दुखी हुनुको पछि कुनै कारण हुन्छ? बिना कारण यो त हुँदै हुँदैन। मानिसको खुशी हुनका निम्ति जिउन चाहन्छ। खुशी बाहिरी पनि हुन्छ, दुःख चाहिँ हृदयमा नै टालिरहेको पनि हुन सक्छ। मानिसले साँचो सुख र आनन्द कसरी अनुभव गर्न सक्ला? यो प्रश्नको उत्तर लिएर म तपाईसित आज कुरा गर्दैछु। हामीलाई थाहा छ कति मानिस हुन्छन् जोसँग प्रशस्त धन सम्पत्ति हुन्छ, आफूलाई मनपर्ने सबै कुरा प्राप्त गर्ने क्षमता उनीहरूमा हुन्छ, मिठा मिठा खान्छन्, राम्रा लाउँछन्, आफ्नो शोकहरू पूरा गर्छन्, तर पनि उनीहरू जीवनमा कुनै आनन्दको अनुभव गरिरहेका हुँदैनन्। उनीहरूको जीवनमा कुनै खुशी हुँदैन अनि यिनै कुराहरूको गुनासो उनीहरूले निरन्तर गरिरहेका हुन्छन्। के यस्ता मानिसहरू तपाईँले कहिले भेट्नु भएको छ? मैले त धेरै भेटेको छु। अर्कोतिर गरीब मानिसहरू पनि हुन्छन्, निर्धन, जसले प्रत्येक छाक जुटाउनको निम्ति संघर्ष गर्नुपर्छ। पेट भरि खान पाउँदैनन्, पूरा शरीर ढाक्ने वस्त्र लाउन पाउँदैनन्, सधैँ अभाव र दुःखमा जीवन बिताउनु पर्ने बाध्यता हुन्छ। हाम्रो देशमा यस्ता मानिसहरू धेरै छन्। तापनि एउटा कुरा सधैँ सत्य हुन्छ, त्यो के भने धनी पनि मानिस हो र गरीब पनि मानिस नै हो। धन सम्पत्ति हुनु र नहुनुले मानिस हुने वा नहुने कुरामा कुनै फरक पार्दैन। परमेश्वरको दृष्टिमा गरीब पनि उत्तिकै महत्वपूर्ण हुन्छ जति धनी। तर कोही गरीब मानिसले आफूलाई केही नभए पनि सधैँ उसले सुख र शान्तिमा आफैलाई स्थिर राखेको हुन सक्छ, सधैँ हाँसिरहेको हुन सक्छ, सधैँ सन्तुष्ट हुन्छ, अनुहार पनि उज्यालो हुन्छ। कस्तो अचम्म लाग्दो जीवन हुन्छ। यसकारण हामी यसो भन्न सक्छौ कि बाहिरी आवश्यकताहरू भन्दा भित्री आवश्यकताहरू धेरै महत्वपूर्ण हुन्छन्। मनको आवश्यकता धेरै महत्वपूर्ण हुन्छ। सधैँ खुशी हुने मन पाउनु, ठूलो धन पाउनु सरह नै हो, तर हामीले जसरी वा जुन कुरामा खुशी पाए ताप पनि त्यो क्षणिक नै हुन्छ। खुशीहरू ससाना कुराहरूमै हुन्छन्। दिन दिन त्यस्ता खुशीहरू हामी संग्रह गर्दै जान्छौ भने त्यो कति अचम्मको हुन्छ होला, होइन त? संसारको खुशी र आनन्द एक किसिमको हुन्छ, परमेश्वरबाट प्राप्त गरिने सुख र आनन्द अर्कै किसिमको हुन्छ। यसले एउटा अनन्तताको आभास दिन्छ। लामो समयसम्म हाम्रो जीवनलाई एउटा अनन्तताको आभासमा निरन्तर अगाडि बढ़ाइरहेको हुन्छ। परमेश्वरबाट पाइने सुख र आनन्द चिरकालसम्म रहन्छ भनिन्छ, अनि त्यस्तो आनन्द संसारका कुराहरूमा आधारित हुँदैन। परमेश्वरबाट पाइने त्यस्तो आनन्द र खुशी हृदय तपाई र मैले परमेश्वरबाट प्राप्त गर्छौं, जसको लामो लामो आयु रहन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, खुशी मानिसलाई मात्र चाहिने कुरा होइन, परमेश्वर पनि खुशी र आनन्दको चाहना गर्नुहुन्छ भनी पवित्र शास्त्र बाइबलले बताएको छ। जीवित परमेश्वर सांसारिक थोकहरू प्राप्त गरेर रमाउनु हुने परमेश्वर हुनुहुन्न, तर मानिसको जीवनमा असल कुराहरू हुँदा उहाँ रमाउनुहुन्छ, किनकि सबै मानिसहरू उहाँका छोरा छोरी हुन्। मानिसको जीवनमा भलाई हुँदा त्यो परमेश्वरका निम्ति खुशी र आनन्दको कुरा हुन्छ। प्रभु यीशुले भन्नुभयो, पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा आनन्द हुन्छ। पश्चाताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा आनन्द हुन्छ। लुकाको सुसमाचार 15:7-10। प्रभु येशूले यहाँ दुई थरीका मानिसहरूको विषयमा कुरा गर्नु भएको छ। एउटा पश्चाताप गर्नु नपर्ने धार्मिक मानिसहरू, यी कस्ता र कुन मानिसहरू हुन्? के धर्म, कर्म, पुण्य कार्य पौराणिक धार्मिक परम्पराहरू पालन गर्ने दान दक्षिणा गर्ने मानिसहरू हुन् होइन, यी ती मानिसहरू हुन् जसले प्रभु येशूमा विश्वास गरेर क्षमा पाएका हुन्छन्, जसले पापसँग नाता सम्बन्ध तोडेर जिउन थालेका हुन्छन्, जसले परमेश्वरको वचन पढ्दछन् अनि त्यस अनुसार जिउँछन्। वास्तवमा पश्चाताप गर्नु भनेको पछुतो गर्नु मात्र होइन, हामीलाई थाहा छ पछुतो भनेको के हो। जब हामी कुनै गल्ती गर्छौं वा गलत निर्णय गर्दछौं वा मुखबाट कुनै खराब बोली वचन निकाल्छौं तब केही पछिबाट हाम्रो मनमा यस्तो सोच्दछौ, व्यर्थैमा मैले त्यस्तो निर्णय गरेछु, व्यर्थैमा मैले मुखबाट त्यस्ता शब्दहरू निकालेछु, मैले त्यो नभन्नु पर्थ्यो, मैले त्यसो नगर्नु पर्थ्यो। यस्ता भावना विचारलाई पछुतो भनिन्छ। तर कतिपल्ट पछुतो गरे तापनि फेरि त्यही गल्ती हामी गरिरहेका हुन्छौं। यस्तो पछुतोले जीवनमा खासै कुनै फाइदा गर्दैन, तर पश्चाताप भनेको सिधा हाम्रो जीवनको आचरण परिवर्तन हुने कुरासित हुन्छ। पश्चाताप भनेको मनको परिवर्तन हो, अनि विशेष गरी यो पाप प्रति मन परिवर्तन गर्ने कुरा हो। पापलाई गलत ठानेर त्यसबाट अलग बस्ने, पाप स्वीकार गर्ने, कहिले जीवनमा पाप नगर्ने अठोट गर्ने संकल्प नै वास्तवमा पश्चाताप हो। अनि पवित्र बाइबलले भन्छ, जब कुनै मानिसले यसरी पश्चाताप गर्छ तब स्वर्गमा आनन्द हुन्छ, परमेश्वर आनन्दित बन्नुहुन्छ। आफ्नो कुनै थोक हराउँदा हामीलाई धेरै दुःख लाग्छ, चिन्ता हुन्छ, शोक हुन्छ, निराशा हुन्छ। सायद तपाईँलाई कुनै बेला यस्तो भएको छ होला, मलाई पनि भएको छ। आफ्नो प्रिय थोक वस्तु हराउँदा सबै मानिसहरूलाई यस्तै हुन्छ। अनि प्रभु येशूले यही सन्दर्भमा स्वर्गमा खुशी र आनन्द हुने कुरा गर्नुभएको छ। मानिस सबै परमेश्वरका छोरा छोरी भए तापनि पापको कारण धेरै मानिस परमेश्वरबाट टाढिएका छन्। बाइबलमा ती मानिसहरूलाई परमेश्वरबाट हराएका मानिसहरू भनिएको छ। तिनीहरू कसरी र किन टाढा भए वा हराएका छन्? अरे, तिनीहरूले धार्मिक कर्म त गरिरहेका छन्, धार्मिक वस्त्र पनि लाउँछन्, पुण्य कर्म गरिरहेका छन्, पौराणिक पवित्र परम्परा पनि पालना गरिरहेका छन्, तब कसरी तिनीहरू परमेश्वरदेखि टाढा र हराएका छन् त? यस्तो प्रश्न हाम्रो मनमा उत्पन्न हुनु स्वाभाविकै हो। पवित्र बाइबलले भन्छ एफिसी 2:8-9 खण्डमा, परमेश्वरको अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। बाइबलले भनेको यस कुराको अर्थ के हो? अर्थ यो हो कि धर्म कर्म गरेर मानिसले उद्धार वा मोक्ष पाउँदैन। मोक्ष परमेश्वरले दिनुहुन्छ, अनि त्यसको निम्ति मानिसले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, किनकि प्रभु येशू ख्रीष्ट मानिसको पाप हरण गर्न क्रूसमा मर्नु भएको छ। अरू कुनै उपाय छैन। यसको अर्थ यो पनि हो कि मानिसले धेरै धन सम्पत्ति खर्च गरी धार्मिक कार्यहरू गरे तापनि त्यसद्वारा परमेश्वर खुशी बन्नुहुन्न। कुनै मानिसले गरीबलाई धेरै दान दक्षिणा दिन्छ भने त्यो एउटा असल कुरा हो, तापनि त्यसले परमेश्वरलाई खुशी तुल्याउँदैन। परमेश्वर कसरी खुशी बन्नुहुन्छ त? जब एक व्यक्तिले आफ्ना पुरानो पापमय जीवन त्यागेर परमेश्वरको बाटोमा आउँछ, तब परमेश्वर प्रसन्न बन्नुहुन्छ। त्यो व्यक्ति तपाईँ र म बन्न सक्छौ। एक पापी मानिसको जीवनमा परमेश्वरको ज्योति जब बल्छ, परमेश्वर पनि त्यसरी नै धेरै आनन्दित बन्नुहुनेछ। कुनै मानिसको जीवनमा परमेश्वरको ज्योति कसरी बल्छ? कुनै मानिसले कसरी परमेश्वरलाई चिन्न सक्छ? सुसमाचार सुनेर मानिसले परमेश्वरलाई चिन्न सक्छ, प्रभु येशूले मानिसको निम्ति के गर्नु भएको छ भन्ने कुरा बुझ्न सक्छ। आज प्रभु येशूको सुसमाचार सुनेर धेरै मानिसहरू जीवित परमेश्वरको परिवारमा सम्मिलित भइरहेका छन्। सुसमाचार सुनेपछि मानिसले आफ्नो जीवनको वास्तविक अवस्था कस्तो रहेछ भन्ने थाहा पाइरहेका छन्। आफ्नो जीवन त पापको घिनलाग्दो फोहोर दहमा चुर्लुम्मा डुबेको रहेछ भनी बुझ्न थालेका छन्। पापको कारण आफूहरू परमेश्वरबाट टाढिएको कुरा थाहा पाएका छन्। परमेश्वर पवित्र हुनुहुन्छ र मानिस पापी रहेछ भनी बुझेका छन्। साथै जीवनमा पाप बोकेर पवित्र परमेश्वरसँग कुनै रीतिले पनि सम्बन्ध राख्न सकिँदैन रहेछ भनी जानेका छन् अनि पापलाई त्यागेर परमेश्वरमा विश्वास गरेका छन्। त्यो पापको बाटोलाई पूर्ण रूपले त्यागेर पवित्र जीवन जिउने प्रयासमा लागेका छन्। पश्चाताप गर्नु भनेको वास्तवमा यही नै हो। एक बिग्रेको मानिस, ठगी र छल कपटमा लागेको व्यक्ति, मद्यपानमा डुबेको मानिस, हर प्रकारको दुष्ट र खराब काम गर्ने मानिसले जब येशु ख्रीष्टले गर्नुभएको महान मानव जाति प्रतिको त्यो त्याग र बलिदानको सुसमाचार सुनेर येशूमा विश्वास गर्छ र पापको जीवनलाई त्याग्छ तब त्यो साँचो पश्चाताप हो। तर अचम्म, कुनै दुष्ट मानिसले सुसमाचार सुनेर प्रभु येशूमा विश्वास गर्दा उसका आफन्तहरू, छिमेकीहरू, साथीभाइहरू खुसी हुँदैनन्। बरु उसलाई बहिष्कार गर्न खोज्छन्। उसको जीवनमा सुधार आएको देखेर उनीहरूलाई अलिकति पनि खुसी हुँदैन, अलिकति पनि उनीहरूको मन आनन्दित बन्दैन। मानिसहरू यस्तै हुन्छन्, यस्तै हुन्छन्, तर पनि त्यस व्यक्तिका निम्ति परमेश्वर प्रसन्न बन्नुहुन्छ, किनकि परमेश्वरले प्रत्येक मानिसको जीवनमा भलाई उत्पन्न गर्न चाहनुहुन्छ। याद गर्नुहोस् तपाईँ र मेरो जीवन कस्तो छ। यो जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। परमेश्वरले तपाईँलाई सही निर्णयको निम्ति ज्ञान दिउन्, विवेक दिउन्, अगुवाई दिउन्। प्रार्थना छ। आमेन।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए दादी, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ रे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

पुरानो संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आत्मीयता यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न।
7: होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ? अनि 5 साइज कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
11: वडाध्यक्षजी नमस्कार।
12: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
11: खै के भन्नु वडाध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक

0: सुरक्षित समाज को निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिन देखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाओ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु धुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
8: मन्जु तिमी त विदेश जान लाग्यो रे?
9: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
9: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा

0: चर्चा। यहाँबाट डिजल र पेट्रोल तपाईले भनेको समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सुलुखुम्बु।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
3: के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
7: ए के भो, दौडिदिइ पो आइस त।
6: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
7: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
8: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
9: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंड नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरु का साथ में सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार पूर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हो नि सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश। बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओ को हो भाइ
6: मो दिदी सुन पनि ढोका खोल्नुस् न
5: के भयो यति राति किन रुदी राखी
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
6: मलाई आज घरमा कोही सम्हाएको मौका सोधेर त्यो तल्लो घरको माइला दाइले भागेर आगो दिदी
5: माइला दाइले पस् त्यसलाई म परलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनुहुन्छ कि
7: ल ल अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
8: ओहो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
8: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि हिरेक जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
10: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
11: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
9: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
12: अब सुन्नुहोस् पूरा समाचार
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसोदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
13: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
13: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
12: मद्यपान र धूम्रपान सेवन नगरौं
13: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
14: देख्नु भएन औषधि हालेको
5: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
14: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
14: ए नानी, के भनेर छ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि
1: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
21: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
22: मानसिक समस्याबाट बस्ने उपायहरू।
23: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
22: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
23: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
22: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
23: असल साथीहरूसँग मात्रै संगत गरौं।
22: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
23: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
22: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
25: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
25: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
25: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजना वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
27: नमस्कार स्वयंसेविका दिदी।
23: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
23: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
27: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
23: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
23: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
22: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
28: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
22: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
28: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
22: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
28: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
22: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
28: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
23: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
22: डर लाग्नु, निद्रा नलाग्नु,
23: अनौठा विचार आउनु,
22: निराशा बढ्नु, खुशी नहुनु,
27: कुनै कुरामा दुविधा हुनु वा झुकिनु,
22: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
27: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
22: छटपटी हुनु, चिटचिट पसिना आउनु,
27: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
22: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
27: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
22: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
24: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्टुडियो टाइम
6: 10 PM रातको 10 बजे
7: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुतकुण्ड नगरपालिका 5, सोलु खुम्बु।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मीठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्रि।